0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: कार्यमा श्रमिक ल्याउन र रोजगारदाता घर वा घर मालिक वा स्पोन्सरलाई दिनका लागि कानूनी रूपमा कुवेती मनपावर कम्पनीलाई इजाजत पत्र अर्थात लाइसेन्स दिएको छ। सन् 2025 सम्म यस्तो लाइसेन्स पाउने मनपावर कम्पनी 488 वटा छन्। नेपालले घरेलु श्रमिकका रूपमा जान प्रतिबन्ध लगाए पनि कुवेतको कानूनले त्यहाँ जुनसुकै बाटोबाट पुगे पनि नेपाली महिला श्रमिकलाई वैधानिकता अर्थात लिगल मान्छ। कुवेतका लागि पूर्व राजदूत मधुवन पौडेलका अनुसार घरेलु श्रमिकमाथि प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णयसँग गन्तव्य देश कुवेत खुशी छैन। कुवेतको घरेलु श्रम बजारका लागि नेपाल प्रमुख स्रोत हो। कुवेतमा घरेलु महिला लैजाने एक मनपावर कम्पनीमा कार्यरत नेपाली महिलाले आफ्नो कम्पनीले हरेक महिना 35 नेपाली महिला कुवेतमा घरेलु कामदारका लागि ल्याइरहेको बताउनुहुन्छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
4: वैदेशिक रोजगार व्यवसायीले श्रमिक विदेश नपठाउने घोषणा गरेपछि रोजगारी र रेमिट्यान्समा असर पर्ने भएको छ। दिनमा करिब 2000 युवा कामका लागि विदेश गइरहेको र उनीहरूले दिनमा औसत 5 अर्ब रूपियाँ रेमिट्यान्स पठाइरहेको अवस्थामा व्यवसायीले श्रमिक पठाउन बन्द गर्दा देशको अर्थतन्त्र क्षेत्रमा असर पर्ने देखिएको छ। दुई तिहाई श्रमिक रोजगार व्यवसाय मार्फत विदेश जाने गरेको गएको वर्षको तथ्याङ्क छ। 771 म्यानपावर कम्पनीमाथि गरिएको कार्यवाही फिर्ता, वैज्ञानिक सेवा शुल्क निर्धारण गर्नुपर्ने लगायत 15 मुद्दे माग अघि सार्दै नेपाल वैदेशिक रोजगार व्यवसाय संघले हिजोदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको छ। संघले युवा श्रम र रोजगार मन्त्रालयलाई दिएको 15 दिनको अल्टिमेटम सकिएपछि हिजो काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो। काया कैरनमा हिलो सरकारमा आउने गुनासा र सम्बोधनको प्रक्रियाबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ. Major appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगाए अन्य घरेलू सामान घर ले आना तो है ना. समय पर ही बंद होते हैं सर. तो ऐसा major को पानी लग सके तो सर. Major appliances, major को पानी लग सर.
1: MBL सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर.
1: आधार दरमा मात्र 0.5% प्रिमियम भाव.
2: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा.
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि.
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर.
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह.
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्.
2: शर्तहरू लागू हुनेछन्.
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क.
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले सरकारको नीति र भाषणमा अनलाइन भए पनि नागरिक अझै लाइनमा, जनजीविकाका सवालमा सरकार गम्भीर नभएको भन्दै, राष्ट्रपतिकै सांसदहरूको प्रश्न सही समय आउन केही समय लाग्ने भन्दै नआतिन प्रधानमन्त्रीको आग्रह, सरकारी अस्पतालका फार्मेसीका नाम फेरिए पनि अवस्था फेरिएन, प्रतिबन्धित कुवेत झण्डै 69,000 नेपाली महिला घरेलू श्रमिक लगायतका खबर प्रस्तुत गर्यौं.
2: अब बाँकी प्रसंग. नागरिकका गुनासा सुन्ने र सम्बोधन गर्ने सरकारी संयन्त्र हेलो सरकारमा उजुरीको चाँद दिन प्रतिदिन बढ़दै गए.

0: मोबाइल फोन वेबसाइट फेसबुक व्हाट्सएप इंस्टाग्राम ईमेल लगायत का मध्यम नागरिक ने अपना गुनासा दर्ता कर निःशुल्क टेलीफोन नंबर 1111 मार्फत प्राप्त होने गुनासा संबंधित मंत्रालय व निकाय को कल सेंटर में सीधे पठाने व्यवस्था करने तैयारी भईरिक हिलो सरकार में गई एक वर्ष में मत गुनासो को संख्या 321% बढ़े हिलो सरकार में सबभा बड़ी कस्ता गुनासा आ ती गुनासा को सुनवाई समाधान को प्रक्रिया कस्त साथी कृष्ण शर्मा ने प्रधानमंत्री तथा मंत्रीपरिषद कार्यालय का प्रवक्ता हिमराज अर्यालसँग कुराकानी गर्नुभएको छ।
1: विशेषतः सार्वजनिक सेवा प्रवाह में सुशासनसँग संबंधित देखि लिएर अब आफ्नो व्यक्तिगत विषय खयासी विषय देखि लिएर राष्ट्रीय अन्तर्राष्ट्रीय लेवल का कुरा संबंध का गुनासाहरू आउँछन्। धेरै जसो विदेश आउने गुनासोहरूमा विदेशी रोजगारी परेका ठगीहरू विदेश नै पनि त्यस्तो कहिलेकाहीँ समस्या परेका कुराहरू लगायतका नागरिक को दैनिक जीवन में पर्ने सबै प्रकार का समस्याहरूको बारेमा गुनासाहरू आउँछन्।
0: अब गुनासोको सम्बोधन चाहिँ कसरी हुने गरेका छ, त्यसको प्रभावकारिता कस्तो छ त?
1: हामीले नागरिकबाट लिएका गुनासोहरूलाई माध्यम को हिसाब से हेने हो फोन मार्फत मोबाइल मार्फत हम व्हाट्सएप मार्फत ईमेल मार्फत पोर्टल मार्फत धेरे मध्यम हम गुनासो लिखो ती गुनासो सर्वप्रथम आई सके हम इसको एवं स्क्रीनिंग कर संबंधित निकाय में पठाउँछ ती गुनासो सब गुनासो तो प्रधानमंत्री कार्यालय मात्र संबोधन करने भाग सरकार का अरु निकाय प्रदेश सरकार व स्थानीय तह त्या संबंधी गुनासो फरवर्ड करी सके गुनासो संबोधन भो भेन इसका समाधान को पाटो के हामी चाहिँ रेगुलरली फोन मार्फत ईमेल मार्फत त्यसको फलोअप गर्छौं र सम्बन्धित गुनासोकर्तालाई त्यसको बारेमा पनि रेगुलरली जानकारी दिन्छौं।
0: गुनासो सुनवाई हुने प्रक्रिया 24 घण्टा हो कि अर्थात कुनै निश्चित समय पनि तोकिएको छ?
1: हाम्रो सरकारको टिम चाहिँ 24 घण्टा रहन्छ हैन, यसलाई हामीले यही अफिसमा पनि कर्मचारीहरू टिम सिफ्ट गरेर 24 घण्टा नै सञ्चालन गरेका हुन्छौं र हामीले 24 घण्टा नै यसलाई अलग पोजिसनमा राखेर सञ्चालन गरिराख्यौं।
0: सरकार गठन भइसके यसैले गुनासोको संख्या पनि तीव्र देखिन्छ विगतको तुलनामा, यस हिसाबले सरकारका लागि यो चेतावनी मान्ने कि उपलब्धिका रूपमा हामीले यसलाई विश्लेषण गर्ने के भन्नुहुन्छ यहाँले?
1: यो त अवसर हो किनभने नागरिकले आफ्नो गुनासो सुनवाई हुन्छ भन्ने भइसकेपछि न गुनासो गर्ने हो। सामान्यतया चाहिँ हामीले अहिले पछिल्लो चरणमा चाहिँ हेलो सरकार मार्फत नागरिकको गुनासो सुन्ने र त्यही अनुसार गुनासो फर्सेटको लागि पनि अगाडि बढेको कारणले गुनासोको संख्या पनि बढेको जस्तो लाग्छ। अर्को कुरा चाहिँ हामीले अब हरेक माध्यमबाट सहज तरिकाले पनि गुनासो लिने काम भएको कारणले गर्दाखेरि र सरकारप्रतिको विश्वास अभिवृद्धि भएकै कारणले गर्दाखेरि पनि नागरिकले गुनासो गर्छ।
0: कतिपयले गुनासो राख्नका लागि समयमै सम्पर्क नहुने र अत्यन्तै व्यस्त भनेर चाहिँ सूचना आउने गर्छ, गुनासो राख्ने अवसरै मिलेन भन्ने पनि छ। यसलाई सहज बनाउने केही योजना छ कि के छ अवस्था?
1: 5-7 जति ल्यान्डलाइन फोनमा चाहिँ सँगै गुनासो लिने त्यो माध्यम पनि छ, हामी त्यही अनुसार गरिराखेकै हुन्छौँ। सँगसँगै चाहिँ अब मोबाइल मार्फत पनि गुनासो टिपेकै राखेका हुन्छौँ। अब कहिलेकाहीँ फोन गर्दाखेरि एकैचोटि फोन गर्दा धेरैको त्यो लाइन बिजी भएको कारणले गर्दाखेरि उहाँहरूलाई फोन मार्फत गर्दा केही समस्या चाहिँ परेको हुन सक्छ। अब हरेक शिफ्टमा कर्मचारीको संख्या बढाउने र नागरिकलाई चाहिँ सकेसम्म अब पोर्टल मार्फत गुनासो राख्नको लागि उत्प्रेरित गर्ने गरियो भने चाहिँ यो अलिकति यहाँले भने जस्तै कम हुन्छ भन्ने
2: लागिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता हिमराज अर्याल काया कैरनमा फेरि पनि खबरको सिलसिला। मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ 38 दिनपछि नेपाल आइपुगेका छन्। भारतको सीतामढ़ी जिल्लाको व्यवहार अदालतका मुख्य न्यायाधीश अखिलेश कुमार झाको एकल इजलासले धरोटीमा रिहा गर्ने आदेश दिएपछि हिजो उनीहरू नेपाल आइपुगेका हुन्। सर्लाहीको बलरा नगरपालिका 5 60 वर्षे नागेन्द्र प्रसाद सिंह र 55 वर्षे सुरेश प्रसाद सिंह दाजुभाइ 17 असारमा पक्राउ परेका थिए। उनीहरू स्थानीय बजारमा मल नपाएपछि सीमावर्ती भारतीय बजार सुनवर्ष गएका थिए। 2 बोरा यूरिया र 6 बोरा डीएपी मल साइकलमा राखेर घर फर्कदै गरेका दुवैलाई भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कृषि विभागको संयुक्त टोलीले पक्राउ गरेको थियो।
0: भएको छ 13 गते देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका बालेन र शाह बालेनले पहिलो पटक साउन 10 गते राष्ट्रका नाममा सम्बोधन गर्नुभयो। सरकार नियन्त्रित सार्वजनिक सेवा प्रसारण नेपाल नेपाल टेलिभिजनले प्रधानमन्त्री शाहको सम्बोधन रेकर्ड गरेको थियो, तर प्रधानमन्त्रीलाई निजी संचार क्षेत्रमाथि त विश्वास लागेन नै, राज्य नियन्त्रित संस्थामाथि पनि भरोसा भएन। त्यसैले त उहाँले नेपाल टेलिभिजनबाट आफ्नो सम्बोधन प्रसारण पूर्व झण्डै 2 मिनट अघि नै सामाजिक सञ्जाल फेसबुकमा राख्नुभयो। स्थानीय तहको चुनाव अघि संचार गृहमा गएर अन्तर्वार्ता दिएका शाहले काठमाडौँ महानगरपालिकाको मेयरको जिम्मेवारीमा पुगेपछि नेपाली संचार माध्यममा कार्यरत पत्रकारलाई अन्तर्वार्ता होइन भेट्न पनि आवश्यक ठान्नु भएन। अहिले देशको प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका शाहले सरकार मातहतका निकायलाई पनि विश्वास नगरेको प्रश्न हुन्छ। मीडिया क्षेत्रमा सुधार ल्याउन सरकारले मुख्यत नीतिगत आर्थिक कानूनी र नियमनकारी सुधार गर्नुपर्ने देखिन्छ। यसका लागि सरकारले पारदर्शी र विभेदरहित विज्ञापन प्रणाली लागू गर्दै मदिरा कस्मेटिक औषधि जस्ता वस्तुको विज्ञापनमा निश्चित आचार संहिता सहित उदार नीति अपनाउनुपर्छ जसले मीडियाको आर्थिक संकट हल गर्न सहयोग पुर्याओस्। सत्तामा पुगेपछि संचार क्षेत्र राजनीतिक दलको प्राथमिकताबाटै बाहिरिँदै गएको छ। सत्ताको प्राथमिकतामा किन पर्दैन संचार क्षेत्र शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
4: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भाँसिनु पहिरोका पूर्व संकेतहरू हुन्।
3: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र द्वितीय सेवा जिसको
1: देश हो खुशी को कनेक्शन
0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पारस फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
0: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690 4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपाली समाज धेरै लामो समयदेखि संयुक्त परिवारमा चल्यो। संयुक्त परिवारमा तीन पुस्तादेखि कतै कतै चार पुस्तासम्म बस्थे। समय फेरियो। शहरीकरण र रोजगारीका लागि टाढा जानुपर्ने लगायत कारणले संयुक्त परिवार भत्किन थाल्यो। त्यसपछि परिवारभित्र अन्तर पुस्ताको बीचमा भेटघाट पातलियो। युवा केटाकेटी र वृद्धवृद्धाको अलग अलग संसार निर्माण भयो। यसबारे पुस्ता बीचको आत्मीय सम्बन्ध मात्र होइन ज्ञान अनुभव र संस्कारको पुस्तान्तरण समेत कमजोर बन्दै गएको विज्ञहरूको भनाइ छ। समाजमा पारिवारिक संरचना तीव्र परिवर्तन भइरहेको छ। संयुक्त परिवार अहिले विस्तारै एकल परिवारमा रूपान्तरण भइरहेको छ। समाजशास्त्री प्रकाश राईका अनुसार यो परिवर्तन केवल शहरको समस्या मात्र होइन समग्र नेपाली समाजले भोगिरहेको सामाजिक रूपान्तरणको परिणाम हो। तीनदेखि चार पुस्तासम्म सँगै बस्ने संयुक्त परिवार टुट्दै गएर अहिले एकल परिवार बनेको छ। एकल परिवार बन्दा गाउँमा वृद्धवृद्ध एक्लिएका छन्। सन्तान खोज्दै शहर पसेका वृद्धवृद्ध पनि एक्लोपनका शिकार भएका छन्। छोराछोरी आफ्नै र आफ्नो छोराछोरीको भविष्यको चिन्तामा पर्दा बुढा बाबुआमा एक्लिएका हुन्, जसका कारण धेरै वृद्धवृद्ध वृद्ध आश्रममा समेत पुगिरहेका छन्। हामी जुन मूल्यमा बाँचेका छौं त्यो मूल्य क्रमशः च्युत हुँदै गइरहेको छ। पारिवारिक संरचनामा आएको परिवर्तनको मुख्य कारण आर्थिक र राजनीतिक संरचनामा आएको बदलाव मानिन्छ। समाजशास्त्री प्रकाश राईका अनुसार मानिसहरूको जीवनशैली पनि उपभोक्तामुखी बन्दै गएको छ। शहरले चुड्दै आत्मीयता शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
4: अब विदेशको खबर। इरानी सर्वोच्च नेता मुज्तबा खामेनीको अवस्था गम्भीर भएपछि उहाँलाई अस्पताल लगिएको इजरायली संचार माध्यमले दावी गरेका छन्। च्यानल 14ले इरानभित्रका स्रोतहरूलाई उद्धृत गर्दै खामेनीको अवस्था गम्भीर रहेको उल्लेख गरेको छ। त्यस्तै जेरूसलम पोस्टले उद्धृत गरेको एक स्रोतले पनि खामेनीको स्वास्थ्य कठिन रहेको जनाएको छ। सन् 2026 फेब्रुअरी 28 अमेरिका र इजरायलले चलाएको संयुक्त सैन्य आक्रमणमा आफ्ना पिताको ज्यान गएपछि खामेनीले सर्वोच्च नेताको पद सम्हाल्नु भएको हो। तर पदभार गरेदेखि नै उहाँ कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थित हुनुभएको छैन। उहाँले लिखित वक्तव्य मार्फत प्रशासनिक काम सञ्चालन गर्दै आउनुभएको छ। रिपोर्ट अनुसार खामेनी आक्रमणको शुरूमा नै घाइते हुनुभएको थियो। उहाँको स्थितिको बारेमा राष्ट्रपति मसूद पेजिस्कियानले राष्ट्रिय टेलिभिजन अन्तर्वार्तामा खामेनीसँगको प्रत्यक्ष अन्त्यक्रिया अहिले निकै कठिन छ भनी स्वीकार्नु भएको थियो। यसले उहाँको स्वास्थ्यबारे गरिएका अड़कलबाजीमा थप मलजल मिलेको समाचार संस्था एएनआईले जनाएको छ।
5: अब खेल खबर। नेपाली बक्सिङ टोलीले विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसाम गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि 7 खेलाड़ीसहित 9 सदस्य नेपाली टोली पर्सि सोमबार भारत जाने भएको छ। जापानको आइची नागोयामा आउँदो असोज 3 गतिदेखि शुरू हुने एसियाली खेलकुदमा 4 पुरूष र 3 महिला मुक्केबाजले खेल्नेछन्। पुरूष 55 केजीमुनि चन्द्रबहादुर थापा, 60 केजीमुनि खगेन्द्र रोका मगर, 70 केजीमुनि दानबहादुर दर्लामी र 90 केजीमुनि रविन नेपालले स्पर्धा गर्नुहुनेछ। त्यस्तै महिला 91 केजीमुनि रमिसा श्रेष्ठ, 54 केजीमुनि अस्मिता तामाङ र 65 केजीमुनि कुसुम तामाङ सहभागी हुनुहुनेछ। खेलाड़ीले स्पोर्ट्स अथोरिटी अफ इण्डिया साई अन्तर्गत नेशनल सेन्टर फर एक्सिलेन्समा 40 दिन प्रशिक्षण गर्ने नेपाली बक्सिङ टोलीका प्रशिक्षक दीपक महर्जनले बताउनुभयो। टोली त्यतैबाट जापान जानेछ। पछिल्लो समय बक्सिङमा राम्रो प्रदर्शन गर्दै आएको भारतमा नेपालले प्रशिक्षण गर्नुभएको हो। रविन बाहेक सबैको पहिलो एसियार सहभागिता हो। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहता, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले लगायतले हिजो एक कार्यक्रमका बीच विदाई गर्नुभएको छ।
4: कार्यक्रमकै रममा अब केही खबर संक्षेपमा काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा गए राति पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका थोरै ठाउँ तथा कोशी लुम्बिनी कर्णाली प्रदेशका एक दुई ठाउँमा मध्यमसम्मको पानी परेको छ। लमजुङको भुजुङ सहित आसपासका क्षेत्रमा अहिले पनि पानी परिरहेको छ। पछिल्लो छ घण्टामा भुजुङमा सबैभन्दा धेरै 80.4 मिलिमिटर पानी परेको छ। आज दिउँसो मधेश बाहेकका प्रदेशमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ। कोशी बागमतीको पहाड़ी भेगका धेरै ठाउँमा तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका केही ठाउँ र तराई भागका थोरै ठाउँमा पनि मध्यमसम्मको पानी पर्ने सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा भने मुसलधारे पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
5: प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा विभिन्न पदाधिकारी नियुक्त गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको अध्यक्षतामा गठित सिफारिश समितिको सिफारिश अनुसार प्रधानमन्त्रीले तीनवटै प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य सचिव र परिषद सदस्य नियुक्त गर्नुभएको हो।
4: सर्वोच्च अदालतले कांग्रेस नेतृत्वको आधिकारिकता विवादमा पुनरावलोकनको अनुमति दिएको भोलिपल्ट संस्थापन र इतर दुवै पक्षले पूर्व निर्धारित आफ्ना कार्यक्रम नरोक्ने घोषणा गरेका छन्।
5: नेपाल आय निगमले काठमाडौँ उपत्यकामा हिजो मात्र 61,000 ग्यास सिलिण्डर वितरण गरेको जनाएको छ। बजारमा खाना पकाउने एलपी ग्यासको अभावपछि विभिन्न तेइस उद्योगका 61,950 सिलिण्डर वितरण गरिएको निगमले जनाएको छ। यसैबीच खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव देखाई तोकियो भन्दा बढ़ी मूल्यमा बिक्री गर्ने विक्रेता तथा डिपोहरूलाई कड़ा कार्यवाही गर्ने सरकारले चेतावनी दिएको खबर गोर्खा पत्र दैनिकले छापेको छ।
4: सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंजमा तीनजनाको ज्यान जाने गरी भएको दुई समूह बीचको झडप र त्यसपछि सृजित तनावका कारण सुनसरीमा ठूलो भौतिक क्षति भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले संकलन गरेको प्रारम्भिक विवरण अनुसार घटनामा 112 घर तथा भौतिक संरचना तथा 61 गाड़ीमा क्षति पुगेको खबर नयाँ पत्रिकाले लेखेको छ।
5: अब धितोपत्रको प्राथमिक निष्कासन अर्थात आईपीओमा कम्पनी छनौटदेखि शेयरको मूल्य निर्धारण र बाँडफाँड सम्बन्धको प्रणाली फेरिने भएको छ। नेपाल धितोपत्र बोर्डले प्राथमिक पूँजी बजार सुधार सम्बन्धी श्वेतपत्र सार्वजनिक गर्दै आईपीओ प्रणालीलाई बजारमा आधारित पारदर्शी र जोखिम अनुसार नियमन गर्ने नयाँ योजना अघि सारेको हो।
4: र विद्युत नियमन आयोगले घरायसी उपभोक्ता वर्गलाई पनि समय र मौसम अनुसार फरक फरक विद्युत महसुल लगाउन निर्देशन जारी गरेको छ। आयोगले हिजो विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका जारी गर्दै मौसमी महसुल दर निर्धारण गर्न भनेको हो। काया पहिरन नवपाल उखानको
5: बुद्धिमानलाई इशारा काफी।
4: उखानसँगै हामी काया पहिरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपल्ट।
5: सरकारको नीति र भाषणमा अनलाइन भए पनि नागरिक अझै लाइनमा, जनजीविकाको सवालमा सरकार गम्भीर नभएको भन्दै रासोपाकै सांसदहरूको प्रश्न सही समय आउन केही समय लाग्ने भन्दै नआत्तिन प्रधानमन्त्रीको आग्रह।
4: सरकारी अस्पतालका फार्मेसीको नाम फेरिए पनि अवस्था फेरिएन। महँगा र बीमामा समावेश औषधि किन्न निजी फार्मेसीमा जानुपर्ने बाध्यता उस्तै।
5: प्रतिबन्धित कुवेतमा झण्डै 69,000 नेपाली महिला घरेलु श्रमिक, वैदेशिक रोजगार व्यवसायद्वारा श्रमिक विदेशमा पठाउने घोषणा।
4: इरानका सर्वोच्च नेता खामेनी अस्पताल भर्ना भएको इजरायली संचार माध्यमको दावी। खामेनीसँग प्रत्यक्ष अन्तर्क्रियाले कठिन रहेको राष्ट्रपतिद्वारा स्वीकार।
5: र एसियाड तयारीका लागि नेपालको बक्सिङ टोली भारत जाने।
4: अन्त्यमा आजको कार्टुन। आज हामीले महेश बस्ताको टेली बनाउनु भएको कार्टुन लिएका छौं। सरकारको नीति योजना र भाषण चाहिँ अनलाइनको, तर नागरिक भने लाइनमा बसिरहनु पर्ने बाध्यतामा यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना मान्छे मोबाइलमा केही हेर्दैछन्। नजिकै रहेको अर्को मान्छेले भन्दैछन्, अनलाइन सेवा भनेको लाइनमा बसेर सेवा लिने भनेको हो क्या? के मोबाइलमा चेक गरिरहने? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँग हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गर

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: ल्याउन त विदेशबाटै भए पनि थाहा पाओ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: सबैको सरकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय भनेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: कहिलेकाहीँ बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा भूत नेपालद्वारा निर्वाहमा जन सन्देश।
2: ए बाबु, आजहरू सत्ता बालेर जाऊ।
3: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भर बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउनु, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
0: नेपाल सरकार विज्ञापन।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
6: अहिले के भन्नुभएको? हेर्न त मान्छे दुर्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
5: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भन्नु त?
7: अङ्कल अङ्कल, आउनुहोस्, म आफूलाई बाटो काटिदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
2: समस्या सरी नै हुने भाइ, तपाईँ हाम्रो सोचमा छ।
5: म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
4: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।

Oh,

0: अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: के हुनु सुनि नहुनु होइन कि, सफा गरी भइहाल्यो नि।
0: जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
1: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्नु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मदत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरूमध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

Hey, hey, hey, hey, hey, hey.

Thank you.

I'm not sure if I'm going to be able to do that.

0: श्याम भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
1: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
1: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न
0: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
1: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
0: कहाँ जाने दिदी उपप्रमुखलाई
1: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
1: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नुभयो हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगर हुन साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू बाटो बन्छ समयमै भन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
0: अनि के गर्नु त अब म त निस्किसक्नुभयो अब यसो गर दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
4: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रूपको शिकार निरन्तरको सफलताले मन खुस नहुने रिमाइन्ड राख्नुपर्ने कुरामा नलाग्ने शरीरमा चकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने वासपन नलाग्ने आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ रेडियो समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा योजना जारी सन्देश
5: यत्तिकै पत्याउँछ सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नाति ना यसरी जल्ले लगिहाल्छ नि
6: मिथ्या भ्रामक भन्छ के उनीहरूको छ
5: तिमीलाई थाहा थिएन
6: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
6: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ हुँदैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
7: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
5: खै जन्मदाता दिनुहोस् त
9: जन्मदाता गरेको छैन नि म्याडम
5: जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
9: मलाई त थाहा छैन
10: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
9: त्यति
11: मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
12: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
13: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
12: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
14: नेपाल सरकार विज्ञापन
15: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो
16: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ
15: देश विखण र ओसार पसारबाट बचौं सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
14: नेपाल सरकार विज्ञापन बोर्ड
17: Sakasi de le bun sam sa ke du de wa su par.

0: तथा जातीय विविधता बीच एकता को आवाज
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्य को लागि हाम्रो
3: Studio time.
0: It's 7 a.m. Bihan ko 7 baje.
4: Time check ko 7 ma. New Star Digital Color Lab tatha Jwalamai Offset Press. Sonu Dutkunda Nagarpalika 5 Sonu

0: नमस्कार पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सुनेथेन 101.2 मेगाहर्ट्ज बाट देश का विभिन्न भाग www.sunethen.com बाट संसारभर एक साथ प्रसारण भइरहेको बिहान 7 बजेको सोले समाचार लिएर आइपुगे म अंजू कार्की। सोले समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सुल्कुमा पार्किङ गरी राखेको गाडीबाट रकम चोरी, एकजना पक्राउ। निन्देज सरपा पर्यटन सड़क निर्माण तीव्र, आगामी मार्गसम्म चौरी खर्क र 6 महिनाभित्र लोकार्पण ट्रयाक पुर्याउने लक्ष्य। फिलिङगुड कोशी गाउँपालिकाको एकीकृत शिविरबाट 1500 जना लाभान्वित। सुलुकुम्बका 4 प्रमुख स्थानमा पर्यटकीय सूचना बोर्ड स्थापना, पर्यटन प्रबन्धनमा टेवा पुग्ने। ग्रेट पिकमा ज्यान गुमाएका आर्मी पूर्व बहादुर गुरूङको स्वयम्भूमा अन्त्येष्टि। एलुङ्गी हिम पहिरोमा प्रकरणमा सुलुकुम्बका आर्मी सहित 5 जना बेपत्ताको शव आधार शिविरमा भेटियो। कोशीमा नयाँ सरकारको गृह कार्य, सोमबारभित्र सबै विषय टुङ्गो लगाउने। र महिला टी20 एसिया कपमा भारत र पाकिस्तान बीचको खेल सेप्टेम्बर 5। अब समाचार विस्तारमा। सोटल गाउँपालिकामा पार्किङ गरी राखेको गाडीबाट नगद चोरी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका 5 का 24 वर्षीय रोहन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सुलुकुम्बुका सूचना अधिकारी निर्मल थापाले जानकारी दिनुभएको छ। बिहिबार राति करिब 1 बजे सोपाङ गाउँपालिका 5 सिबटार बजार स्थित पार्किङमा राखेको प्रदेश नम्बर 301024-7306 नम्बरको बोलेरो गाडीबाट उक्त रकम चोरी भएको थियो। सर्वाहीको कोलडाना गाउँपालिका 3 निवासी 32 वर्षीय शैलेन्द्र चौधरीको उक्त गाडीभित्र सामान बिक्रीबाट संकलित 1,37,500 रूपियाँ चोरी भएको प्रहरीले सुनाएको छ। घटना लगत्तै खटिएको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान शुरू गरेको छ। अनुसन्धानका क्रममा उहाँले उनले गाडीभित्र अनाधिकृत रूपमा प्रवेश गरी उक्त रकम चोरेको खुलासा भएको छ। प्रहरीले सोताङ गाउँपालिका 3 स्थित खरेमा लुकाइ राखेको अवस्थामा चोरी भएको रकम मध्ये 50,000 बरामद गरेको छ। पक्राउ परेका तामाङमाथि चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याथप गरी अनुसन्धान भइरहेको छ। खुम्बु पासाङ लामो गाउँपालिकामा निर्माणधीन निम्जोज शेर्पा पर्यटन सड़क सुर्के नासागारा मुसे चौरी खर्क गाउँपालिका केन्द्र ट्रयाक खोल्ने कार्य तीव्र गतिमा अगाडि बढ़िरहेको छ। गाउँपालिका कोडा नम्बर 2 र 3 पर्ने यस महत्वपूर्ण सड़क आयोजनाको हाल चौरी खर्क र लुकातर्फ केन्द्रित रहेको छ। खुम्बु पासाङ लामो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमका अनुसार सुर्केदेखि नासागारा र मुसे हुँदै गाउँपालिकाको केन्द्र चौरी खर्क जोड्ने सड़कको निर्माण कार्यलाई निरन्तरता दिएको छ। अघिल्लो वर्षको सोच महिनामा सम्झौता गरेर काम शुरू गरेको यस सड़क आयोजनामा फागुन महिनासम्म कदाचटका नियुक्त क्षेत्र ब्लास्टिङ गर्नुपर्ने स्थानसम्म ट्रक पुर्याइएको थियो। उक्त सड़क निर्माणका क्रममा कदाचटका खुट्टामा आवश्यक पर्ने विस्फोटक पदार्थको आयात र व्यवस्थापनमा भारत र आन्तरिक रूपमा केही जटिलता र ढिलाइ भएकाले अपेक्षाकृत गतिमा काम अगाडि बढ़न नसकेको उल्लेख गरिएको छ। तर अहिले विस्फोटक पदार्थको निरन्तर प्रयोग गर्दै चट्टान फुटाउने काम तीव्र रूपमा अगाडि बढ़ाइएको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताउनु भएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म मोर्चेसम्म ट्रयाक पुर्याउने प्रारम्भिक लक्ष्य रहे पनि विस्फोटक पदार्थको अभावको कारण केही ढिला हुन पुग्ने उहाँले बताउनु भएको छ। अब भने आउँदो आर्थिक वर्षको माघ महिनासम्म सडक चौरी खर्कसम्म पुर्याउने लक्ष्य राखिएको छ।
1: नासागारा हुँदै मुसे चौरी खर्क जोड्ने बाटोको हामीले अघिल्लो वर्ष असोज कार्तिकमै हामीले सम्झौता गरेर काम शुरू गरिकन जुन जहाँ ब्लास्टिङ गर्नुपर्ने त्यो ब्लास्टिङ गर्ने ठाउँसम्म हामी धेरै अगाडि आइपुगेका फागुनसम्म आइपुगेका। तर यो विस्फोटक पदार्थको खरिद र आयातमा अहिले पछिल्लो समय जुन खालको हाम्रो अलिकति बाहिर इन्डियाबाट ल्याउनुपर्ने र सँगसँगै आन्तरिक उत्पादनले पनि व्यवस्थापन गर्नुपर्ने हुँदाखेरि हामीले त्यसमा ढिलाइ भएको कारणले गर्दा अलिक ढिला भएको थियो र त्यो पनि अहिले ब्लास्टिङ निरन्तर भइरहेको छ यो विश्वको रातेको हुँदा प्रयोग हुँदाखेरि त्यो हाम्रो अपेक्षा चाहिँ खासमा यो आर्थिक वर्षको अन्त्य चालु आर्थिक वर्षको अन्त्यसम्म मुसेसम्म आइपुग्ने भन्ने हाम्रो योजना थियो तर विश्वको पदार्थको कारणले गर्दा ढिला हुन गयो र आउने आर्थिक वर्षको मार्चसम्म चाहिँ बाटो चौरी सर्कसम्म आइसक्छ कि भन्ने हामीले अपेक्षा गरेका छौँ र अहिले तपाईँहरू नासागढ मास्टर लागिसकेको छ अहिले जस्तै टेरिन र ढुङ्गा हामीले ब्लास्टिङ गर्नुपर्ने अवस्था आएन भने चाहिँ आउने छ महिनाभित्रमा लुक्ला पनि पुग्छ।
0: सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका र काठमाडौँ उपत्यकामा संचालन गरेको एकीकृत प्रशासनिक सेवा शिविरबाट कुल 1,500 नागरिकले सेवा लिएका छन्। गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार संस्थापक अध्यक्ष सुन्दरले उद्घाटन गर्नुभएको शिविरको पहिलो दिन 512 र दोस्रो दिन 931 सेवा लिएका छन्। सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि बायोमेट्रिक प्रणाली अनिवार्य गरेपछि उपत्यकामा बसोबास गर्ने नागरिकको सहजताका लागि गाउँपालिकाले गत वर्षबाट यो शिविर सञ्चालन गर्दै आएको छ। गत वर्ष उपत्यकामा शिविर सञ्चालन गर्ने थुलुङ दुधकोशी गाउँपालिका स्थानीय तह भएको लेख गर्दै संस्थापक अध्यक्ष राईले नागरिकलाई केन्द्रमा राखेर सेवा दिन सुझाव दिनुभएको थियो। शिविरको दोस्रो दिन कुल 931 सेवा लिएकोमा वडागत उल्लेख्य उपस्थिति रहेको थियो। वडा नम्बर 1 124, वडा नम्बर 9 116, वडा नम्बर 6 मुक्लीमा 87, वडा नम्बर 8 देउसाका 86 र वडा नम्बर 5 सुबुका 57 सेवा प्राप्त गरेका छन्। यस्तै वडा नम्बर 7 देउसाका 53, वडा नम्बर 2 काङ्गेलका 52, वडा नम्बर 3 पञ्चनका 46 र वडा नम्बर 4 जुबुका 39 नागरिकले शिविरबाट सेवा प्राप्त गरेका छन्। सोलुखुम्बुको पर्यटन प्रबन्धनमा सघाउ पुर्याउने उद्देश्यले डिभिजन वन कार्यालय सोलुखुम्बु आर्थिक वर्ष 2082-83 कार्यक्रम अन्तर्गत जिल्लाका 4 प्रमुख स्थानमा पर्यटक स्थल सम्बन्धी विस्तृत जानकारी र दिशा संघीय समितिका सूचना बोर्डहरू स्थापना गरेको छ। आन्तरिक तथा बाह्य पर्यटकको आवागमनलाई सहज बनाउन तथा स्थानीय पर्यटकीय गन्तव्यहरूको व्यापक प्रसार प्रसारका लागि कार्यालयले यो पहल कदम लिएको जनाएको छ। कार्यालयका अनुसार जिल्लाको सदरमुकाम सलेरी पर्यटकीय दृष्टिकोणले चर्चित पत्ताले व्यापारिक तथा पैदल मार्गको केन्द्र मेले र तल्लो सोलो क्षेत्रको सोताङमा यस्ता आकर्षक सूचना बोर्डहरू स्थापना गरिएको छ। बोर्डहरूमा मुख्य गन्तव्य धापलाई केन्द्रबिन्दु बनाएर प्रसिद्ध पर्यटक स्थल धार्मिक स्थल पेके थुप्रेन छोलिङ चाँगस्थान मन्दिर गौरीटार सुके पोखरी प्रेमटारसम्मको दूरी किलोमिटर र दिशा स्पष्टसँग नक्साङ्कन गरिएको छ। पर्यटक सूचना बोर्ड निर्माण लेखन तथा समय गोष्ठी सञ्चालन समेत गरी 1,72,400 रूपियाँको लागत कार्यक्रममा यो कार्यक्रम सम्पन्न भएको छ। सलेरी र पत्ताले जस्ता सगरमाथा अवलोकनका लागि चर्च परिचित ठाउँहरू साथै मेलो र सोताङ जस्ता आयोजक बढ़ो हुने मुख्य मार्गमा राखेको यो बोर्डहरूले यहाँ भ्रमणमा आउने पर्यटकलाई यस गन्तव्य र दूरी पहुलाउन सहज हुने उल्लेख गरिएको छ। पाकिस्तानको ग्रेट पीक हिमालय आरोहणका क्रममा ज्यान गुमाएका गोर्खाका लाप्राकका पर्वतारोही पूर्वबहादुर गुरूङको हिजो अन्त्येष्टि गरिएको छ। वहाँको शवयात्रासहित काठमाण्डुको स्वयम्भूमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको हो। गएको बिहिबार ग्रेट पीकको हिम पहिरोमा गुरूङ र निर्मल पूजासहित 10 निधन भएको थियो। ज्यान गुमाउनेमा 6 नेपाली रहेका थिए। ती मध्ये गुरूङको शव अस्ति मात्रै नेपाल आइपुगेको थियो। गुरूङको अन्त्येष्टि अघि गृहमन्त्री सुदन गुरूङ, सांसद एवं पूर्व उपसभामुख इन्दिरा राणा मगर, नेपाल पर्वतारोहण संघका पदाधिकारी लगायतले अन्तिम श्रद्धांजलि अर्पण गर्नुभएको थियो। गृहमन्त्री गुरूङले पूर्वबहादुरको पार्थिव शरीरमा राष्ट्रिय झण्डा उठाएर सम्मान व्यक्त गर्नुभएको छ। ओखल युवाका दृष्टिविहीन सर्जक निमबहादुर मगर सम्मानित हुनुभएको छ। सिद्धिचरण नगरपालिका सर्जन प्रखानी पातलेखा मगरलाई सर्जक चौतारो ओखल हिमालय सञ्चालन गरेको सर्जक संघ जन्म उत्सव अभियान अन्तर्गत उहाँको निवासमा पुगेर सम्मान गरेको हो। दृष्टिविहीन भए पनि कविता गीत तथा मुर्चुङ्गाको धुन मार्फत कला र साहित्यमा निरन्तर सक्रिय रहँदै आउनुभएका मगरको सृजनात्मक योगदानको कदर सम्पर्क देश सम्मान गरिएको सर्जक चौधरीले जनाएको छ। अभियानको पहिलो कार्यक्रमका रूपमा आयोजित सम्मान कार्यक्रममा चिसुङको गढी गाउँपालिका देउता लीला श्रेष्ठ र उहाँकी पत्नी शर्मिला श्रेष्ठले आफ्ना छोरा रश्मिन श्रेष्ठको पाँचौं जन्मदिनमा उनी खर्च सामाजिक सेवामा रूपान्तरण गर्दै मगरलाई 7,777 रूपियाँ सहयोग गर्नुभएको थियो। कोशी प्रदेशमा पनि नयाँ सरकार गठन र सत्ता साझेदारीका लागि नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपा बीच औपचारिक छलफल शुरू भएको छ। शुक्रबार विराटनगर स्थित मुख्यमन्त्री निवासमा दुई दलका शीर्ष नेताहरू बीच भएको बैठकमा मन्त्रालय बाँडफाँड सरकारको साझा न्यूनतम कार्यक्रम र बजेट पुनर्लोकनका विषयमा प्रारम्भिक संवाद भएको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेकपाका संसदीय दलका नेता इन्द्रबहादुर आङ्गोले केन्द्रको नयाँ समीकरण अनुसार प्रदेशमा कसरी अगाडि बढ़ने बारे सकारात्मक छलफल भएको बताउनु भएको छ। छलफलमा हालै ल्याएको बद्ध प्रदेश बजेटमाथि पुनर्लोकन गर्ने विषयमा छलफल भएको आङ्गोले बताउनु भएको छ। एसियाली क्रिकेट परिषद एसीसीले महिला टी ट्वेन्टी एसिया कपको तालिका सार्वजनिक गरेको छ। एसीसीका अनुसार प्रतियोगिता अगस्त 28 युएईको दुबईमा शुरू हुनेछ। आठवटा टोलीको सहभागिता रहेको यस प्रतियोगिताको उद्घाटन खेल समयमा हङकङ र थाइल्याण्ड बीच हुनेछ। यस्तै भारत र पाकिस्तान बीचको बहुप्रतीक्षित खेल सेप्टेम्बर 5 हुनेछ। महिला एसिया कपको समयमा भारत पाकिस्तान थाइल्याण्ड र हङकङ सहभागी छन्। समूह बीमा सर्वाधिक विजेता श्रीलंका बंगलादेश आयोजक युवै र इण्डोनेशिया छन्। प्रतियोगिताका सबै खेलहरू फ्लाइट लाइटमा सञ्चालन हुनेछ भने फाइनल खेल सेप्टेम्बर 13 हुनेछ। समूहका दुई शीर्ष स्थानका टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। सेमी फाइनल खेलहरू सेप्टेम्बर 10 र 11 हुनेछन्। टी ट्वेन्टी फर्मेटको महिला एसिया कपको यो 6 र समग्रमा 9 संस्करण रहेको छ। भारतले 4 एक दिवसीय फर्मेटको र 3 टी ट्वेन्टी फर्मेटको उपाधि जितेको छ। यस्तो बंगलादेश यसले 2018 उपाधि हासिल गरेको थियो। अवस्था बिहान 7 सोलो समाचारबाट अंशु कार्की विदा हुन्छ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो फिल्म सुन्दै रहनुहोला। नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा दान को मोटर सकल तथा स्कूटर अब उखृजना को मिलन सकना का विशेषता
2: जापानीज उच्च प्रविधि उत्पादित
1: उत्कृष्ट माइलेज
2: राम्रो रिसेल मूल्य
1: टिकाऊ र भद्भदो
2: अफरोड का लागि पनि उपयुक्त
1: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको
2: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी
1: हाम्रा सेवाहरू
2: ओखलढुङ्गा र खोटाङको डिक्केल बजारबाटै फाइनेन्सको सुविधा सहित ढुङ्गाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीको मूल्यमा पाइने
1: जुनसुकै मोडलका जेन्युइन पार्ट्स का साथै सर्भिसिङ सेवा
2: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
2: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होट मल्टिपर्पज सर्भिस प्राली सिद्धिसरा नगरपालिका 11 गुरुमारे भिजाङ ओखलढुङ्गा
1: सम्पर्क नम्बर 037590222 9852880222 र 9842808300
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोज्ने ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
4: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यही हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
3: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
6: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।

0: सारे संदेश।
1: पोषण युक्त खाने पूरा जीवन का रंग हरू पूरा मन माता की तन्मा।
2: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषण युक्त आहार। विशेष करी गर्भवती महिला, सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
0: जिल्ला स्वास्थ्य कार्यालय।

0: सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 समिरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: सड़क प्रयोग गर्दा ध्यान दिउँ। सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी समूह सीमा निर्माण नगरौं। सड़कको नाली ठाउँ तथा पानी निकास बन्द हुन नदिउँ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल नभुकुमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: सवारी साधनको इन्जिन र ट्रेफिक रूख गर्ने सम्बन्धी सूचना।
5: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र ट्रेफिकको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
6: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर।
7: बाल बालिकालाई लागू औषध दुरूपयोग बचाउ।
8: लागू औषध सामाजिक अपराध हो। कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं।

0: सामाजिक सुरक्षा भत्ता निकासमा गरिएको सम्बन्धी सूचना
1: महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजसाथी सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको सहायमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही कारण 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीपुर शाखा 98-92-97-91 97-63-94-104।
0: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुन सोलुखुम्बु।
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न।
3: नै पहिला त त्यस्तो मान्छे हुनु, के भएछ त?
2: दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो।
3: यो त लागौसत कोलकातामा देख्ने जस्तै लक्षण छ त।
2: कतै लागौसत त
3: भाइ, के भएको तिमीलाई? घाँटी भन त
4: खै दिदी, साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाड्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्कै सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ?
2: सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षण तिमीलाई त हो।
4: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो सेवाले पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
0: घरिष्ठ मत सृजना गरी दुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लघुसत हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार मुखा र नियन्त्रणमा जोड दिनु, स्वस्थ जीवन सभ्य समाज निर्माणमा हात्ती बालो। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
5: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्छ?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन।
7: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली तुवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभन नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर आर्थिक वर्ष 2084-84 का लागि प्रवेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
8: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना व्यवस्थापन कार्यविधि 2082 बन्दछन्। स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना सूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.kc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
7: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर।

0: छत्री मागो बैसाजना लाग्यो जादैन बाछा खेर पर्ख लिन आउला।
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने?
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने।
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ।
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुँदैछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौं तला काठमाडौँ। सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ।

0: सूचना
1: फूट देखिए ना
0: यदि तपाईंको दशमात समसात पोल्टारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्णे स्थापना केन्द्र एसआरडीसी काफ्रे कमिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लागि सम्पर्क नम्बर 9852055768 अंकमान 9852055768।

0: नेपाल विद्युत प्राधिकरण प्रमुख हुनु वितरण केन्द्र को सार्वजनिक
1: सम्पूर्ण
2: विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही हुनेछ। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852 85 32 26, प्राविधिक प्रमुख 9852 85 32 27, सूचना अधिकारी 9852 85 12 26 र काउन्टर 0 38 52 04 03।
2: समय नै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सरकारी तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राविको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाणपत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाणपत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।
2: के भयो? के पो हल्ला पल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
4: हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश नमिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

तिम्रो घर बगाई दिलै देखि जमजमा

स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समिरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरी।

0: अत्यंता दीदी यह नया घर बनाऊ कस्तो तनाव को काम रहे बिजुली को सामान कि बजार का चार चार वा पसल चारे पत्ते पाऊ ओह अब सामान लिना काठमाडौं नै जानु पर्ने हो कि क्या धत बह तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौं किन जानु हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो नसुन बहिनी सुनि दुखुमा नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खुसो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुली को भरपर्दो सहयात्री शांति स्टोर एण्ड सप्लायर्स सोलु दुखुंड नगर पालिका वडा नंबर पांच सल्लेरी सोलु खुम्बु यहां बिजुली का संपूर्ण सामान होलसेल तथा खुद्रा मूल्य में पाने का साथ ही नया तथा पुराना सामान मरमत थप जानकारी का लगी संपर्क नंबर गुरु कुल नारायण श्रेष्ठ 97 63 00 57 84 विवेक श्रेष्ठ 98 62 82 00 00 सुनो दुखकुंड नगर पालिका पांच कलेरी सुनो खुम्बो सड़क प्रयोग गर्दा ध्यान दियो सड़क सीमा अतिक्रमण नगरौ सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ सड़कको नाली ठाउँ तथा पानी निकास बन्द हुन नदिऊ सवारी चलाउँदा लेन अनुसार पालना गरौ र गराउ सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौ सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौ सड़कको क्षमता भन्दा बढी घाट प्रयोग नगरौ जेब्रा क्रसिङबाट माथि बाटो काट्ने गरौ सड़कको तत्काल मजबुती मार्ग गर्ने गरौ यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउ
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोटली प्रदेशद्वारा जनहितमा जारी
3: सन्देश
4: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
5: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
4: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: जना ल्याउन अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यक वस्तुको आपूर्तिको व्यवस्था मिलाई उपभोक्ताको अधिकार संरक्षण गर्न सरकारलाई निर्देशन दिनुभएको हो। काठमाडौँ उपत्यका सहित देशभर ग्यासको अभाव छ। आयोगले खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड, नेपाल आयन निगम, वाणिज्य विभाग, उपभोक्ता संरक्षण विभाग तथा उपभोक्तासँग सोधपूछ गरी अभावबारे जानकारी लिएको जनाएको छ। दैनिक ज्याला मजदूरी गर्नेहरू, विद्यार्थी र एउटा मात्र सिलिण्डर भएका निम्न वर्ग निकै समस्यामा परेको आयोगको भनाई छ। यसैबीच काठमाडौँ उपत्यकामा हिजो शुक्रबार एकै दिन 61,000 ग्यास सिलिण्डर वितरण भएको नेपाल आयल निगमले जनाएको छ। बजारमा खाना पकाउने ग्यासको अभाव भएपछि विभिन्न 23 उद्योगका 61,049 सिलिण्डर वितरण गरिएको निगमको तथ्याङ्कमा उल्लेख छ। नेपाल ग्यास 5,000, बाबा 2,240, चन्देश्वरी 1,580, एभरेस्ट 2,401, हिमाल 2,435, जनक 4,456, श्रीमाया 2,192, कोशी ग्यास 10,780, लुम्बिनी ग्यास 2,040 वितरण गरिएको छ। ओम, साई बाबा, एचटीसी, श्री श्रीराम, सिद्धार्थ, सीताश्री, सुगम लगायत सिलिण्डर पनि वितरण भएको निगमले सूचना मार्फत जनाएको छ। तर ग्यासका लागि लाइन लाग्नुपर्ने बाध्यता रहेको उपभोक्ताको गुनासो छ। प्रधानमन्त्री बालिन्द शाह बालिनले सही समय आउन केही समय लाग्ने भन्दै नआत्तिन सबैलाई आग्रह गर्नुभएको छ। मध्यराती सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले ढिलो होला तर गलत नहुने बताउनु भएको हो। सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने भन्दै उहाँले कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलोचोटि नभएको पनि उल्लेख गर्नुभएको छ। हिजो दिउँसोको संसद बैठकमा रासोपाकै सांसदहरूले समसामयिक विषयमा सरकारमाथि प्रश्न उठाए लगत्तै राति प्रधानमन्त्रीको प्रतिक्रिया आएको हो। सांसदहरू मनिष शाह, इन्दिरा राणा, रमेश प्रसाई, टीका संग्रौला, कमल सुवेदी लगायतले खाना पकाउने ग्यासको अभाव, रासायनिक मलको संकट, विपन्न नागरिकको दाह संस्कार खर्च, किसानलाई बाँदरले दिएका दुःख हैरानीदेखि स्वास्थ्य उपचारसम्मका विषय उठाउँदै सरकारलाई नागरिकका दुःखमा देखिन आग्रह गरेका थिए। राज्यसभा सांसद झाले समग्रतामा राज्य सञ्चालनमा सोच परिवर्तन आवश्यक रहेको भन्दै सरकारलाई व्यङ्ग्यात्मक शैलीमा अब सम्भवतः कालो चस्मा पनि हटाउनुपर्छ भन्नुभएको थियो। अन्नको भण्डार मानिने मधेस प्रदेशमा 95.51% रोपाई भएको छ। साथै रोपाईको काम अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालय धनुषाका अनुसार हिजो शुक्रबारसम्म प्रदेशभर 3,65,291 हेक्टर क्षेत्रफलमा रोपाई भएको हो। मधेसका 8 जिल्ला मध्ये सिराहा र बाह्रमा 7% रोपाई सम्पन्न भएको छ। सिराहामा 54,000 तथा बाह्रमा 46,000 हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्छ। प्रदेश कृषि विकास निर्देशनालयका बागवानी अधिकृत किरण विश्वकर्माका अनुसार बाह्रमा लक्ष्यभन्दा धेरै रोपाई भएको हो। यस वर्ष बाह्रमा 45,100 हेक्टर क्षेत्रफलमा रोपाई गर्ने लक्ष्य लिएकोमा 46,000 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। यस्तै सप्तरीमा 91%, धनुषामा 90% रोपाई भएको छ। धनुषामा 43,900 हेक्टर क्षेत्रफलमा रोपाई हुने लक्ष्य रहेकोमा अहिलेसम्म 39,330 हेक्टरमा रोपाई सकिएको कृषि विकास निर्देशनालयले जनाएको छ। सर्लाहीमा 900, रौतहटमा 98, पर्सामा 91, महोत्तरीमा 81% भन्दा धेरै रोपाई भएको कृषि विकास निर्देशनालयको विवरण छ। मधेस प्रदेशमा कुल 3,82,433 हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान छ। किसानले मलको अभाव भोगे पनि यस वर्ष मधेस प्रदेशमा समग्र रोपाई भने पोहोरको भन्दा सन्तोषजनक देखिएको तथ्याङ्क छ। रासायनिक मल्लीमा भारत जाँदा पक्राउ परेका सर्लाहीका किसान दाजुभाइ 38 दिनपछि घर आइपुग्नु भएको छ। भारत सीतामढ़ी जिल्लाको व्यवहार अदालतका मुख्य न्यायाधीश अखिलेश कुमार झाको एकल इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएपछि उहाँहरू हिजो नेपाल आइपुग्नु भएको हो। बलरा नगरपालिका 5 60 वर्षीय नागेन्द्र प्रसाद सिंह र 55 वर्षीय सुरेश प्रसाद सिंह गएको असार 17 पक्राउ पर्नु भएको थियो। 2 बोरा यूरिया र 6 बोरा डीएपी मल साइकलमा राखेर घर फर्किने क्रममा दुवैजनालाई भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कृषि स्वास्थ्य विभागको संयुक्त टोलीले पक्राउ गरेको थियो। मल तस्करीको आरोपमा सिन्ने दाजुभाइलाई सीतामढ़ीको दुनोरा कारागार चलान गरिएको थियो। पक्राउको खबर सार्वजनिक भएपछि राष्ट्र मन्त्री शिशिर खनालले चासो राखेर नयाँ दिल्लीमा रहेको नेपाली दूतावास मार्फत भारत सरकारसँग कूटनैतिक समन्वय शुरू गर्नुभएको थियो। उहाँहरूलाई लिन परिवार भारत पुगेको थियो। 10-10 हजार भारतीय रूपियाँ धरोटीमा छुटेका सिन्ने दाजुभाइले तारीखका लागि अदालत धाउनुपर्ने हुन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जिङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
5: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
4: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपात काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज मधेश बाहेकको प्रदेशमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमतीको पहाड़ी भागका धेरै ठाउँ तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ भने तराई भागका थोरै ठाउँमा पनि मध्यमसम्मको पानी पर्ने सम्भावना छ। त्यस्तै कोशी र बागमती प्रदेशको पहाड़ी र हिमाली भागका एक दुई ठाउँमा भने मुसलधारे पानी पर्ने अनुमान गरिएको छ। आज राति भने मधेश सहित हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकोले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। अर्थ मन्त्रालयले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत 10 लाख रूपियाँको बम्पर उपहार पाउने एकजना र 1 लाख रूपियाँको उपहार पाउने एकजनाको नाम सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार बम्पर उपहार स्वरूप 10 लाख रूपियाँ जित्ने कञ्चनपुर पुनर्वास नगरपालिकाका हेमराज जोशी हुनुहुन्छ। वहाँलाई अर्थमन्त्री सुनिल वाग्लेले फोन गरेर बधाई समेत दिनुभएको छ। विजेता जोशीले कञ्चनपुरकै शिवकृष्ण जेनरल स्टोर्सबाट सामान किन्नु भएको थियो। जोशीले गएको साउन 7 गते 250 रूपियाँ पर्ने सामान अनलाइन बैंकिङ मार्फत क्यूआर स्क्यान गरी खरिद गर्दा 10 लाख रूपियाँ जित्नु भएको हो। यस्तै अर्थमन्त्री वाग्लेले 1 लाख रूपियाँका विजेता मध्ये रूपन्देहीकी सपना खरेललाई पनि बधाई दिनुभएको छ। हिजो अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री वाग्लेले 15 जना 1-1 लाख रूपियाँका विजेता र 1 जना 10 लाख रूपियाँका विजेता उपभोक्ता छनौट गर्नुभएको थियो। अब विदेशको खबर। थाइल्याण्डका प्रधानमन्त्री अनुतिम चणवीराकुलले बन्दुक नियन्त्रणका लागि थप कड़ा कानून बनाउने घोषणा गर्नुभएको छ। हिजो राजधानी बैंकककको बाहिरी क्षेत्रमा भएको गोलीकाण्डमा गोली चलाउने किशोरसहित 8 जनाको ज्यान गएपछि प्रधानमन्त्रीले बन्दुक नियन्त्रण सम्बन्धी कानूनलाई थप कड़ा बनाउने घोषणा गर्नुभएको हो। गोलीकाण्डपछि त्यहाँका प्रतिपक्षी नेताले देशको बन्दुक नियन्त्रण बारेमा उपायमा पुनरावलोकन गर्न आह्वान समेत गरेका थिए। प्रधानमन्त्री अनुतिमले सार्वजनिक ठाउँमा बन्दुक बोक्न प्रतिबन्ध लगाउने ड्यूटीमा रहेका सरकारी अधिकारीलाई मात्र हतियार बोक्न अनुमति दिने गरी नयाँ कानून ल्याउने बताएको बीबीसीले जनाएको छ। हिजो भएको घटनामा 14 वर्षीय किशोरले आफू बस्दै आएको घरमा आफ्ना हजुरबुवा र हजुरआमाको हत्या गरेपछि नोन्थाबुरीको देवीश्रीन स्कूल पुगेका थिए। त्यहाँ पुगेर उनले 5 शिक्षक सहित अन्य व्यक्तिमाथि गोली चलाएका थिए। यो आक्रमणपछि ती किशोरले आफैलाई पनि गोली हानेका थिए। थाई प्रधानमन्त्रीले यस्ता घटना हुने नहुने भन्दै पीड़ित परिवारमा दुःख व्यक्त गर्नुभएको छ। थाइल्याण्ड दक्षिण पूर्वी एसियाले पनि नागरिकका हातमा ठूलो संख्यामा बन्दुक रहेका देशमध्ये एक हो। त्यहाँ झण्डै 1.3 करोड़ बन्दुक नागरिकको स्वामित्वमा रहेको अनुमान छ। अब खेल खबर। इंग्ल्याण्डका फुटबलर इभान टोनीमाथि मध्य लण्डनको एक रात्री क्लबमा कुटपिट गरेको आरोप लागेको छ। 30 वर्षीय खेलाड़ीमाथिको यो आरोप गएको वर्षको डिसेम्बर 6 वाडोर स्ट्रीटमा रहेको एउटा रात्री क्लबमा भएको भनिएको कुटपिटको घटनासँग सम्बन्धित छ। नर्थह्याम्प्टनका इभान टोनीमाथि गएको जुलाई 31 शारीरिक चोट पुर्याउने गरी कुटपिट गरेको अभियोग लागेको प्रहरीले विज्ञप्तिमा भनेको छ। अब उनी आउँदो सेप्टेम्बर 24 वेस्टमिन्स्टर मजिस्ट्रेट अदालतमा उपस्थित हुनेछन्। टोनी अहिले साउदी प्रो लीग क्लब अल अहलीबाट खेल्छन्। उनी सन् 2024 7.23 करोड़ अमेरिकी डलरमा इंग्लिश प्रिमियर लीग क्लब ब्रेन्टफोर्डबाट त्यहाँ आबद्ध भएका थिए। टोनीले गएको सिजन साउदी प्रो लीगमा 42 गोल गरेका छन्। चारभन्जाङभित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन राष्ट्रिय मानवाधिकार आयोगको निर्देशन। काठमाडौँ उपत्यकामा हिजो एकै दिन 61,000 सिलिण्डर वितरण भएको निगमको तथ्याङ्क। अन्नको भण्डार मानिने मधेस प्रदेशमा 95% धान रोपाई सकियो। मल लिन भारत जाँदा पक्राउ परेका सर्लाहीका दाजुभाइ नागेन्द्र र सुरेश रिहा। आज केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना। एक दुई ठाउँमा मुसलधारे पानी पर्ने अनुमान। बन्दुक नियन्त्रणका लागि थप कड़ा कानून ल्याउने थाइल्याण्डका प्रधानमन्त्रीको घोषणा। सार्वजनिक ठाउँमा बन्दुक बोक्न प्रतिबन्ध लगाउने तयारी। र इंग्ल्याण्डका फुटबलर इभान टोनीमाथि कुटपिटको आरोप।
2: आर्थिक वर्ष 2084 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
3: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना व्यवस्थापन कार्यविधि 2082 बन्दछन् स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बहिसूचना प्रणालीमा प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 25 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन संयुक्त प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यसित रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
3: आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्रिय अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर

0: गुड मॉर्निंग नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम लगेको बसाई लिएर सदाको जस्तै आज पनि उपस्थित भइसकेका छौ सुन्दिनुहोस् यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुलेफी 101.3 MHz कार्यक्रम लगेलाई सुन्दिनुहोन्छ र चाहनुहुन्छ भने सम्पूर्ण बुझो सिटी 49.6 भन्दा 70 लाइन चाहिँ एकदम खुल्ला रहेको छ हाम्रो स्टुडियोको त्यो फोन नम्बर एकदम खुल्ला रहेको छ फटाफट कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे मित्रको साथमा म वासमसु वेदिका राई र सदाको जस्तै आज पनि हामी कार्यक्रम लकीलाई लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ र विशेष गरिकन आज शनिबार पनि रहेको छ है र कतिजना साथीहरू चाहिँ घरमै बिजी व्यस्त हुनुहुन्छ होला सरसफाइतिर हुनुहुन्छ होला है नुहाइ धुवाई गर्दै पनि हुनुहुन्छ होला अनि खाना बनाउँदै खाना पकाउँदै पनि हुनुहुन्छ होला जस्तो सुकै अवस्थामा भए पनि हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे शनिबारको दिन चाहिँ तपाईँले एकदम मस्तले है काम गर्दै रेडियो पनि सुनिदिनुहुन्छ होला है प्राय प्राय नभएर अब स्कुल पनि बिदा हुन्छ सबै कार्यालयहरू पनि बिदा हुन्छ र घरमै बस्दै तपाईँले रेडियो पनि सुन्दै हुनुहुन्छ होला यदि रेडियो सुन्दै हुनुहुन्छ भने चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे र कार्यक्रममा पनि सहभागिता जनाउन चाहिँ नभुल्नु होला भन्न चाहे सहभागिता जनाउनु भयो भने हामी केही कुराहरू सिक्ने मौकाहरू प्राप्त गर्न सक्छौ र तपाईँले पनि केही कुराहरू सिक्न सक्नुहुनेछ है आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ 97.50 59 70 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र विशेष त हाम्रो कार्यक्रम लकी चाहिँ निजामती शिक्षक सेवा लोक सेवातिर चाहिँ एकदम धेरै सम्भावित प्रश्नहरू चाहिँ आउने गर्दछ र हामीले सिकेको प्रश्न चाहिँ एकदम सम्भावित प्रश्नहरू रहेको छ अहिले लोक सेवा चाहिँ होइन एक वर्षको लागि बन्द गरेको छ तैपनि अहिलेदेखि तपाईँले प्रयास गर्नुभयो अहिलेदेखि तयारी गर्नुभयो भने चाहिँ तपाईँले एकैचोटि खोल्दाखेरि तपाईँले एक्जाम दिन सक्नुहुनेछ र धेरै कुराहरू सिक्ने मौकाहरू पनि प्राप्त गर्नुहुनेछ एक वर्षमा तपाईँले धेरै कुराहरू सिक्न सक्नुहुनेछ है र कार्यक्रममा सहभागिता गराउन मन लागिरहेको छ तर नम्बरै थाहा छैन भने चाहिँ म तपाईँलाई एकपटक हाम्रो टेलिफोन नम्बर भने नै छु 97.64 59 70 97.64 59 70 लाइन हुँदै कार्यक्रममा सहभागिता गराउन र निमित श्रोताहरूलाई निमित साथीहरूलाई त अवगत नै छ नम्बरहरू कार्यक्रमको नियमको बारेमा अवगत नै छ तर पनि होइन कार्यक्रमलाई पहिलो पटक सुन्दै हुनुहुन्छ रेडियो सेलिफिनलाई पहिलो पटक सुन्दै हुनुहुन्छ भने थाहा नहुन सक्छ र त्यसैले गर्दाखेरि म कार्यक्रमको नियमको बारेमा पनि म तपाईँलाई अवगत गराउन चाहे कार्यक्रम लगेमा चाहिँ हामीले प्रश्न उत्तर हामी प्रश्न सोध्ने गर्छौ है हामी सामान्य ज्ञान विभिन्न समसामयिक प्रश्नहरू चाहिँ हामी सोध्ने गर्छौ र प्रश्नमा हामी दुईवटा प्रश्न चाहिँ हामी अनिवार्य रूपमा सोध्ने गर्छौ है यदि दुईवटै प्रश्नको हामी पहिलो दोस्रो र तेस्रो प्रश्न हामी राख्ने गर्छौ है यदि तपाईँले पहिलो र दोस्रोको सही उत्तर दिनुभएको खण्डमा तपाईँले लकी नम्बर प्राप्त गर्न सक्नुहुनेछ र लकी नम्बरको साथमा अन्तिम हामी दोस्रो बनस्वरूप प्रश्न पनि हामी राख्ने गर्दछौ र आउन सक्नुहुनेछ 67.49 70 लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइ नै सकेको छ पूर्ण प्रयास गर्नुहोला भन्न चाहे 67.49 70 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहन्छु र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो भन्न नमस्कार नमस्ते नमस्कार कहाँबाट को बोल्नुहुन्छ सोलु खुम्बुबाट विशाल तामाङ विशालजी यो समयमा के गरिदिनुहुन्छ खाना खाएर बसिराख्ने भएको ल ठिक छ त नि विशालजी खानामा के लिनु भयो नि ओहो एकदम मिठो खानुभएछ त अन्त हामीलाई नि पठाइदिनु है सलेहीतिर लडी छ त विशालजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ तपाईँको लागि पहिलो प्रश्न राख्न चाहन्छु ध्यान दिएर सुन्नुलाई त हाम्रो विशालजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ तपाईँको लागि सप्तकोशीको प्रभा क्षेत्रलाई के भनिन्छ पास भन्नुहुन्छ कि यसको सही उत्तर रहेको छ कोशी प्रदेश रहेको छ है ओके तपाईँको दोस्रो प्रश्न राख्ने भन्दै थिए साढे भुवन डिस्कन्ट भइसकेको छ पुनः प्रयास गर्नुहोला भन्न चाहे सम्पन्नब्बे चौसठी उनपचास चौवन्न सत्तरीको लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। सन्तानब्बे चौसठी उनपचास चौवन्न सत्तरीको लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र केही प्रश्नलाई निरन्तरता दिन चाहन्छु। प्रश्न यस्तो रहेको छ, नेपालको सबैभन्दा लामो नदी कर्णालीको लम्बाई कति रहेको छ? नेपालको सबैभन्दा लामो नदी कर्णालीको लम्बाई कति रहेको छ? यसको सही उत्तर रहेको छ 507 किलोमिटर रहेको छ। र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे गण्डकीका सहायक नदीहरू मध्ये सबैभन्दा लामो नदी कुन हो? यसको सही उत्तर रहेको छ मर्स्याङ्गी रहेको छ। र आउन सक्नुहुनेछ त्यसको मित्र हुनुहुन्थ्यो साथीको फोन डिस्कन बनिसकेको छ पूर्ण प्रयास गर्नुहोला भन्न चाहे है। सन्तानब्बे चौसठी उनपचास चौवन्न सत्तरीको लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है। र केही प्रश्नलाई निरन्तरता दिन चाहे भन्दै थिए टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। नमस्कार, नमस्ते नमस्कार, कहाँबाट बोल्नुहुन्छ? उदयपुरबाट प्रशान्त तामाङ। प्रशान्तजी एक मिनटमा के गरिदिनुहुन्छ? बसी बसाइ अनि खाना लिनुभयो त प्रशान्तजीले? प्रशान्तजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ, तपाईँको लागि पहिलो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुलाई त। हजारौं तालको देश भनेर कुन देशलाई चिनिन्छ? फिनल्याण्ड भन्नुहुन्छ। ओके, एन्सर हामी ल गर्दैछौ। बधाई छ पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि। म दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यस्तो रहेको छ है, कञ्चनपुरको शुक्ला फाटा वन्यजन्तु आरक्षभित्र कुन ताल पर्दछ? कञ्चनपुरको शुक्ला फाटा वन्यजन्तु आरक्षभित्र कुन ताल रहेको छ? के भन्नुभयो? पाँच भन्नुभएको हो। यसको सही उत्तर रहेको छ रानीताल रहेको छ है। ओके, तेस्रो प्रश्न राख्न चाहे, तेस्रो प्रश्न यस्तो रहेको छ, छु रोल्पाको नेपाली नाम के हो? छु रोल्पाको नेपाली नाम के हो? पाँच भन्नुहुन्छ। ओके, अहिले भनौँ छिटो भाइ राजी हुनुहुन्थ्यो उदयपुरबाट प्रशाङ शेर्पा, प्रशाङ तामाङ है, शेर्पा नभएर प्रशाङजी हुनुहुन्थ्यो। तिनको लाइनमा कोही मित्र हुनुहुन्थ्यो, साथीको फोन डिस्कनेक्ट भइसकेको छ। सम्पन्नब्बे चौसठी उनपचास चौवन्ना सत्तरीको लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। र बोल्छु पनि हामी कार्यक्रमको भन्दै थिए टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार। नमस्कार हजुर, नमस्कार, कहाँ बाटोको बोल्नुहुन्छ? प्रेमजी हुनुहुन्छ। ओके, प्रेमजीको लागि पहिलो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुलाई त। तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ, छोर उल्पाको नेपाली नाम के हो? पाँच भन्नुहोस् है। यसको सही उत्तर रहेको छ फुटेको ताल रहेको सही। हजुर, ठिक छ त। तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, मंसिर र पुष महिनाहरू कुन ऋतुमा पर्दछन्? हेमन्त ऋतु भन्नुहुन्छ। ओके, एन्सर हामी लक गर्दैछौ। Thank you. बधाई छ पहिलो दोस्रो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न यस्तो रहेको छ हिमाली क्षेत्रका 45 तालहरू कहिले रामसारमा सूचीकृत भएको हो ओके 2082 साल भन्नुहुन्छ ओके तपाईँ एन्सर हामी लग गर्दैछन् भनेको सुटुङ साथी हुनुहुन्थ्यो उदयपुरबाट प्रेमजी हुनुहुन्थ्यो प्रेमजी पनि छुटिसक्नु भएको छ र अब चाहिँ पनि हामी कार्यक्रमको पहिलो अनि छोटो विश्राम जाने बेला भइ नै सकेको छ छोटो अनि विश्राम जानेछौ विश्रामको साथ फेरि उपस्थित हुनेछौ
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस् सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस् सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई स्वास्थ्य प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ सवारी चालक अनुमति पत्र 5 लागि बहाल रहन्छ म्याद सकिएको 90 नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस् म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा स्वास्थ्य प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस् नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस् ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ सवारी चालक अनुमति पत्रको 2082 14 अगाडि 5 वर्ष र 14 पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रति

0: कार्यक्रम लौकीको पहिलो अनि छोटो विश्रामलाई पनि पार गरेर भने फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। सुन्दै हुनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोल एफएम 101.3 मेगाहर्जमा कार्यक्रम लकी लाई सुनिराख्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार। गुड मर्निङ। नमस्ते, नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? रिन्दी शेर्पा सोलुखुमबाट बोल्दै हुनुहुन्छ। ओके, रिन्दीजीको लागि पहिलो प्रश्न राख्न चाहन्छु, ध्यान दिएर सुन्नुलाई त। रिन्दीजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, हिमाली क्षेत्रका 45 वटा तालहरू कहिले रामसारमा सूचीकृत भएको हो? के भन्नुभयो? 2081 भन्नुहुन्छ। ओके, तपाईँको एन्सर हामी लक गर्दैछौँ। यसको चाहिँ उत्तर रहेको छ सन् 2007 रहेको सही। ओके, दोस्रो प्रश्न राख्न चाहिए। दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि, दिप्रोम झरना कुन जिल्लामा रहेको छ? दिप्रोम झरना कुन जिल्लामा पर्दछ? उदयपुर भन्नुहुन्छ। ओके, एन्सर हामी लक गर्दैछौँ। ओके, साथी हुनुहुन्थ्यो सोलखुलबाट प्रशान्तजी हुनुहुन्छ। प्रशान्तजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। नमस्कार। नमस्ते, नमस्कार। कहाँबाटको बोल्दै हुनुहुन्छ? ओके, सन्देशीको लागि पहिलो प्रश्न राख्न चाहन्छु, ध्यान दिएर सुन्नुलाई त। सन्देशीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, दिप्रोम झरना कुन जिल्लामा पर्दछ? कोट्याङ भन्नुहोस्। ओके, तपाईँ ज्ञान सलामी लगाउँदैछ। बधाई छ सन्देशी, पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, सिमृद्ध कुन जिल्लामा पर्दछ? म्याग्दी भन्नुहुन्छ। ओके, एन्सर हामी लक गर्दैछौँ। यसको चाहिँ उत्तर रहेको छ, सुर्खेत रहेको छ है। हो कि तपाईँको लागि दोस्रो प्रश्न, तेस्रो प्रश्न राख्न चाहे, तेस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि, नेपालमा चिया खेतीका लागि सबैभन्दा प्रसिद्ध जिल्ला कुन हो? इलाम भन्नुहुन्छ। ओके, एन्सर हामी लक गर्दैछौँ। बधाई छ सन्देशी, लक्ष्मी प्राप्त गर्नुभएको छ। कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर साथीलाई त। ओके, नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो कोट्याङबाट सन्देश राई। सन्देशले पनि लक्की नम्बर प्राप्त गरेर पनि साथी छुटिसक्नु भएको छ। आउन सक्नुहुनेछ, तपाईँको लागि टेलिफोन एकदम खुला रहेको छ। 97.5/70 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है त। र विशेष तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिनेर सिकाउने प्रज्ञामा निरन्तर कार्यक्रम लकीलाई लिएर उपस्थित हुने गर्दछु। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार। गुड मर्निङ। नमस्ते, नमस्कार। कहाँबाटको बोल्दै हुनुहुन्छ? प्रशान्तजी। ओके, प्रशान्तजीको लागि पहिलो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुलाई त। प्रशान्तजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ तपाईँको लागि, ध्यान दिएर सुन्नुहोला, दोस्रो ठूलो महादेश कुन हो? हजुर, के भन्नुभयो? अन्टार्क्टिका भन्नुहुन्छ। ओके, एन्सर हामी लक गर्दैछौँ। यसको चाहिँ उत्तर रहेको छ, अफ्रिका रहेको छ है। ओके, दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, सामाजिक भूगोलको विकास कहिले भएको मानिन्छ? पाँच भन्नुहुन्छ। ओके, यसको चाहिँ उत्तर रहेको छ 19औं शताब्दीमा रहेको सही। साथी हुनुहुन्थ्यो सुर्खुबाट प्रशान्तजी हुनुहुन्थ्यो, प्रशान्तजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ, आउन सक्नुहुनेछ 1567 49 57 को लाइनमा। कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्कार।
1: नमस्ते
0: नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? सोलुखुम्बुको सोताङबाट निशाजी। निशाजी, यो समयमा के गर्दैछ? बसी बसा यहाँ खाना लिनुभयो त निशाजीले? हाम्रो पनि भइसक्यो भन्नु पर्ला निशाजी, र कार्यक्रममा सहभागिता जनाउनु भएको छ। तपाईँको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुलाई त। तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ निशाजीको लागि, विश्व बैंक समूहमा कतिवटा संस्थाहरू रहेका छन्? विश्व बैंक समूहमा कतिवटा संस्थाहरू रहेका छन्?
1: 128 वटा
0: भन्नुहुन्छ। ओके, आन्सर हामी लगाउँदैछौ। यसको सही उत्तर रहेको छ 5 वटा रहेको छ है। ओके, तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि, यूएनओ को शान्ति सेनाले लगाउने टोपीलाई के भनिन्छ? पास भन्नुहुन्छ। ओके, साथी मित्र सुरुकुम्बुको सुकाङबाट निशाजी, निशाजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ, हुन सक्नुहुनेछ 97 64 49 57 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है। तपाईँको लागि टेलिफोन एकदम खुला रहेको छ। र अवश्य पनि हामी कार्यक्रम लकीको दोस्रो अनि अन्तिम विश्राम जाने बेला भइसकेको छ। दोस्रो अनि अन्तिम विश्राम जानेछौ, विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।
2: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुलाउँदा र? ल, आँखा बन्द गर त।
3: हजुर पनि ल, आँखा बन्द गरे।
2: ल, अब आँखा खोला त।
3: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुपादी पसलबाट हो नि। विधान सुपादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुचादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राष्ट्रिय अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रोहताल, सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन्तादी उद्योग, सोलु भुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
4: ए बाबु, मेरो त हात खुट्टा अनुसार झमझम गर्छ, पिनासले भण्डारण बनायो। मेरो पनि चुकी हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
5: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि हिँड्न नलाग्ने रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। हामी दिदी, अरू सँगै जाउँ।
1: यहाँ नसा च्यापिएको हड्डी खेलेको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98434986952 98244718 98443049696 र 98163014472। अन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 कल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
6: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
7: म पनि राईको साझा स्टोरमा नै जानु लागेको हो। ल, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
1: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 98443909809। राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।

0: नेपाल सरकार विज्ञापन बोर्ड। जहाँ बाट चर्किन्छ सगरमाथा, जहाँ बाट छचल्किन्छ दुधकोशी, तिमी बाट गुन्जन्छ तपाई हाम्रै आवाज।
1: धर्म रीति रिवाज र संस्कृति सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो एफएम 101.2 मेगाहर्ट्ज।
2: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलु खुबो।
1: लक्की

0: कार्यक्रम लकीको दोस्रो अन्त्य विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा फेरि पनि उपस्थित भइसकेका छौ। सुनिदिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफिम 102.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो नमस्कार। नमस्ते नमस्कार, कहाँबाट बोल्नुहुन्छ? काठमाडौँबाट सञ्जीव सुनुवा। सञ्जीवजी, धेरै दिन पछि आउनु भयो कार्यक्रममा। ल ठिक छ, त बिचमा कतार आउनु भएको थियो सञ्जीवजी? लाइटिक्स त कार्यक्रममा सहभागिता जनाउनु भएको छ, एकदम खुसी लाग्यो। कार्यक्रम बकीमा यहाँलाई स्वागत छ है। ओके, हाम्रो सञ्जीवजीको लागि पहिलो प्रश्न राख्न चाहे, युएनओ को शान्ति सेनाले लगाउने टोपीलाई के भनिन्छ?
1: युएनओ को शान्ति सेनाले लगाउने टोपीलाई भन्नुभयो?
0: हजुर,
1: पास गरेर
0: पास गर्नुहुन्छ। यसको सही उत्तर रहेको छ ब्लू हेलमेट रहेको छ है। ओके, तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, ध्यान दिएर सुन्नुलाई त। तपाईँको लागि दोस्रो प्रश्न यस्तो रहेको छ, अस्ट्रेलिया महादेशको सर्वोच्च शिखर कुन हो?
1: अस्ट्रेलिया महादेशको भन्नुभयो?
0: हजुर,
1: यो किलिमान्जारो।
0: किलिमान्जारो भन्नुहुन्छ, ओके, आन्सर हामी लक गर्दैछौँ। अहिले हामी सुटौँ साथी हुनुहुन्थ्यो काठमाडौँबाट सञ्जीव सुनवार। सञ्जीवजीले पनि प्रयास

0: यसको सहायता रहेको छ कोस्की युजको रहेको छ है। रोगी दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, ध्यान दिएर सुन्नु होला। युरोप महादेशको सबैभन्दा लामो र ठूलो नदी कुन हो?
1: युरोपको भन्नु होइन?
0: हजुर
1: युरोप एन्टे।
0: ओके एन्सर हामी लक गर्दैछौ। ओके अहिले हामी सुटौँ। साथी हुनुहुन्थ्यो दिपुरबाट लक्ष्मी बिरेन्सिंह। लक्ष्मीजीले पनि प्रयास गरेर पनि साथी छुटिसक्नु भएको छ। कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ है त। र विशेष त तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम बकुलाई लिएर उपस्थित हुने गर्दछौ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। गुड मर्निङ। नमस्ते नमस्कार। कहाँबाटको बोल्दै हुनुहुन्छ? सोनखुलोबाट फिल्म मुख्य छिरिङजीको लागि पहिलो प्रश्न राख्न चाहे युरोप महादेशको सबैभन्दा लामो र ठूलो नदी कुन हो? कोसी भन्नुहुन्छ। ओ क्यान्सल हामी लक गर्दैछौ। यसको सबै रहेको छ भोल्गा रहेको छ है। ओके दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि संसारको सबभन्दा ठूलो ताल कुन हो? राराताल भन्नुहुन्छ। ओके एन्सर हामी लक गर्दैछौ।

0: रहेको छ केएफसी अन्ताल रहेको छ है साथी हुनुहुन्थ्यो सुनकुबाट सिरिङजी हुनुहुन्थ्यो अवश्य पनि हामी साथीहरूको फोन लाइन लिन सक्दैनौ है किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिने सकेको छ र सम्पूर्ण श्रोतालाई विशेष गरिकन आभार प्रकट गर्न चाहे रात धेरैजना साथीले कार्यक्रममा सहभागिता जनाउनुभयो प्रयास गर्नुभयो रेडियो सुनेर अन्तिम समयसम्म सुनेर साथ दिने तमाम श्रोतालाई विशेष गरिकन आभार प्रकट गर्न चाहे र आज कल गर्ने साथीहरूमा दुईजना साथीले लोकी नम्बर प्राप्त गर्नुभएको छ खुटाङबाट हुनुहुन्थ्यो सन्देश राई सन्देशीको लोकी नम्बर 29 रहेको छ कपीमा असुरक्षित साथी पुट गरेर राख्नुहोला भन्दा चाहे र सम्पूर्ण श्रोतालाई विशेष गरिकन आभार प्रकट गर्दै र विशेष धन्यवाद दिन चाहन्छु मेरो बन्द खुटका आवाज तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्र सरस्वतीजीलाई पनि विशेष गरिकन आभार प्रकट गर्दै आजको कार्यक्रम लकीको बसाईबाट म कार्यक्रम प्रस्तुता रेविकालाई पनि बिदा हुन्छु नमस्ते नमस्कार शुभ दिन लक्की स्पोन्सर्ड बाइ वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोनु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोनु खुम्बु
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था प्रणालीबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट मुक्तिको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कतिको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
0: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी खेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा छ।

0: तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकियो।
1: दौडिदिई
0: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे।
1: थियो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।
3: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
4: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अपिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राविको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाणपत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचे

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसार भरेक साथ प्रसारण भइरहेको बिहान 10 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी आज मधेश बाहेकका प्रदेशमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कौशिला बागमतीको पहाड़ी भागका धेरै ठाउँमा तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई भागका थोरै ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यस्तै कौशिला बागमती प्रदेशका हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा भने मुसलधारे पानी पर्ने अनुमान छ। आज राति भने मधेसहित हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा हुने सम्भावना छ। कर्णाली प्रदेशका पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सही समय आउन केही समय लाग्ने भन्दै मात्रै सबैलाई आग्रह गर्नुभएको छ। हिजो मध्यराती सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले ढिलो होला तर गलत नहुने बताउनु भएको हो। सुनेको र देखेको भन्दा वास्तविकता कहिले काहीँ फरक हुन सक्ने भन्दै उहाँले कहिले काहीँ एक्लै लड्नुपर्ने र यो पहिलो चोटी नभएको पनि उल्लेख गर्नुभएको छ। केही समय लाग्छ सही समय आउनलाई ढिला होला तर गलत हुँदैन नातिनुहोस् सुनेको र देखेको भन्दा वास्तविकता कहिले काहीँ फरक हुन सक्छ कहिले काहीँ एक्लै लड्नुपर्छ यो पहिलो चोटी होइन उहाँले लेख्नु भएको छ। राष्ट्रिय मानव अधिकार आयोगले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन तथा वितरण प्रक्रियामा पारदर्शिता जवाबदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै ग्यास वितरण प्रक्रियामा पारदर्शिता जवाबदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न आयोगले सरकारलाई निर्देशन दिएको हो। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले विज्ञप्ति मार्फत कृत्रिम अभाव सूचना गर्नेलाई कानूनी दायरामा ल्याउन अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुको आपूर्तिको व्यवस्था मिलाई उपभोक्ताको अधिकार संरक्षण गर्न सरकारलाई निर्देशन दिनुभयो। काठमाडौँ उपत्यकामा हिजो शुक्रबार एकै दिन 160,000 ग्यास सिलिण्डर वितरण भएको नेपाल आयल निगमले जनाएको छ। बजारमा खाना पकाउने ग्यासको अभाव भएपछि विभिन्न देश उद्योगका 160,049 सिलिण्डर वितरण गरिएको निगमले जनाएको छ। नेपाल ग्यास 5,000 बाबा 2,240 चण्डेश्वरी 1,580 एभरेस्ट 2,400 खिमाग्र 2,435 जनक 4,456 श्री माया 2,192 कोसी ग्यास 10,780 लुम्बिनी ग्यास 2,080 वितरण गरिएको जनाइएको छ। अब देश बाहिरका समाचार। इरानी सर्वोच्च नेता मोस्तफा खामेनीको अवस्था गम्भीर भएपछि उहाँलाई अस्पताल लगिएको इजरायली संचार माध्यमले दावी गरेका छन्। च्यानल 14ले इरानभित्रका स्रोतहरूलाई उद्धृत गरी खामेनीको अवस्था गम्भीर रहेको उल्लेख गरेको हो। त्यस्तै जेरुसलेममा पुष्टले उद्धृत गरेको एक स्रोतले पनि खामेनीको स्वास्थ्य कठिन रहेको जनाइएको छ। सन् 2026 फेब्रुअरी 28 अमेरिका र इजरायलले चलाएको संयुक्त सैन्य आक्रमणमा आफ्ना पिताको ज्यान गएपछि खामेनी सर्वोच्च नेताको पद सम्हाल्नु भएको हो। तर पदभार ग्रहण गरेदेखि नै उहाँ कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थित हुनुभएको छैन। अन्तिममा
खेल समाचार नेपाल बक्सिङ टोलीले विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसाममा गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि सात खेलाड़ीहरू सहित 9 सदस्य नेपाली टोली पर्सि सोमबार भारत जाने भएको छ। जापानको आइची नागोयामा आउँदो असोज 3 गतेदेखि शुरू हुने एसियाली खेलकुदमा 4 पुरूष 3 महिला मुकुएजलाई खेल्नेछन्। पुरूष 55 केजी मुनि चन्द्रबहादुर थापा, 60 केजी मुनि खगेन्द्र डोका मगर, 70 केजी मुनि दानबहादुर बलामी र 90 केजी मुनि रवि नेपालले प्रतिस्पर्धा गर्नेछन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385 2016 फोन वा solwafm@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सकियो। अपरान्ह 4 बजेको सुन भाषालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुन्दै रहनुहोला। नमस्कार।

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड। नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु दुतकुना नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: खै जन्म दर्ता दिनुहोस् त।
4: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
4: पहिला कसैले भनेन?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: वन जंगल को छेउमा घर आँगन।

0: आउँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: यौन हिंसाबाट बचौ र बचाऊ यौनसन्य हिंसा सामाजिक अपराध हो बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ यसको पाइए उनीहरूसँग तत्काल कुरा गरौ बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनाइ

0: यसले हो हाम्रो पहिलो रोजाई।
1: उपभोक्ता अधिकारको संरक्षण गरौं, गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं, कारोबारमा बिल विशोक लिने र दिने गरौं, कारोबारलाई पारदर्शी बनाऊ, नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ, वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं, वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं, वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं, निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं, भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
1: हाम्रा सेवाहरू
2: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ, चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98578703-5 र 98160034-213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
3: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
4: धत बहिनी, तिमी पनि कस्तो जमानामा छौ, बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सोलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
4: ल सुन बहिनी, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
4: सुनु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
1: सड़क प्रयोग गर्दा ध्यान दिउ,
4: सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मत सुधार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: प्रेम गर्ने युवा जोडी स्पिडमा हुकिदा अचेत भए बोबा आमा दुईजना सुकिदा।
7: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश। पोषण युक्त खाने कुरा जीवनका रंगहरू पूरा मनमा ताजगी तन्मा।
8: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषण युक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र 5 वर्ष मुनिका बाल बालिकाहरूलाई पोषण युक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषण युक्त खानेकुरा समावेश गरौं। जन्मेको 1 घण्टाभित्र शिशुलाई स्तनपान गराऊ। 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
7: जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।
9: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ।
10: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
11: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना।
12: महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम किस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको बेहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल मिति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 9842-9097-91, 97-65-97-104।
5: सुमन राई, प्रमुख प्रशासकीय अधिकृत, माकुलुङ गाउँपालिका, बुङ, सोलुखुम्बु।
13: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्लाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न।
14: नौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
13: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौं। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो।
14: ल, यो त लागु औषध प्रयोगकर्तामा देखिने जस्तै लक्षण छ त। कतै सी लागु औषध त?
13: भाइ, के भएको तिमीलाई? नढाती भन त।
15: खै दिदी, के भन्नु र, साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
13: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुरुक्को यो सबै छाड्नु पर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको इज्जत प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी नै त हो।
15: हुन्छ दिदी, धन्यवाद। अब म यो सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधर्ने मौका देऊ नै।
2: बारिशमा लज सिर्जना गरी दुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग ओसार पसार रोकथाम र नियन्त्रणमा जोड दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
16: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
17: आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
18: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। यौन हिंसाबाट बचौ र बचाऊ।
19: यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
18: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ।
10: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
18: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
11: सडक प्रयोग गर्दा ध्यान दिऊ।
14: सडक सीमा अतिक्रमण नगरौं। सडक सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सडकको नाली ढल तथा पानी निकास बन्द हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराऊ। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतसम्हार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
18: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सवारी साधनको इन्जिन र चेसिस रुजु गर्ने सम्बन्धी सूचना।
20: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
11: बालबालिकालाई लागू औषध दुरूपयोगबाट बचाऊ।
20: लागू औषध सामाजिक अपराध हो। कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको संगतमा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बालबालिकासँग नियमित संवाद गर्ने गरौ। बालबालिकालाई घरमा माया र समय दिने गरौ। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौ। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
18: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ।
10: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ।
0: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
21: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना।
22: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भौचर गर्न, अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। स्थानीय तहमा दर्ता भएका ई रिक्साको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
22: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका ई रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी, दुई प्रति हालकालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटोकपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: नागरिकता यता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग कसै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: आर्थिक वर्ष 2083-84 लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वैन व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वैन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उक्त प्रदेश सरकार माथोक्का कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cosi.govnp हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल।
0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
2: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरीमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्त रिक्सा सम्बन्धी तपाई ई रिक्सा को लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्सा को सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईलाई कसैको सहयोग आवश्यक पर्दैन, स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला, आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: ती कान्छा ठट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
1: होइन ए कान्छा, गीत गाउँदै कता हिँडिस्?
0: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्दा है।
0: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावेल चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने।
0: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
0: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कतिखेर हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफ्नो सिट सुरक्षित गरिहाले कान्छा।
0: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
2: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, 6 तला, काठमाडौँ। सम्पर्क
1: प्रोपाइटर सुरेश घिमिरे
2: 98550-17979 र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, OBGI एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल तुच्चेपाटी, काठमाडौँ।

0: यदि तपाईको बच्चामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्ण स्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव लिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
0: अङ्कमा 9852055768।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना
1: पानी पर्दा झन् होस पुर्याउनु सुरक्षित भविष्य आफैले रोज्नु
2: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पोल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना धनसन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
2: समय नै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: स्नातक तह प्रथम वर्ष को भर्ना सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841653537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: मानव बेच बिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेच बिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेच बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो?
1: लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव फर्काव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
0: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
1: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले महिला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्याद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
0: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौ, सभ्य समाजको निर्माण गरौ, लैङ्गिक समानता आजको आवश्यकता।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाल बालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका कर्णधार।
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउँ। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउँ।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको असफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बाँच्न मन नलाग्ने, आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: ए बाबु, हतियार टर्च बालेर जाऊ।
3: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टुकाइबाट

0: सुरक्षित बनौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
3: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
6: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
11: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
10: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
11: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
10: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
11: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
10: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
12: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
10: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
12: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
11: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
12: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
11: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
10: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
13: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
14: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो, बाफ्रे अब चाहिँ के हुने हो?
15: खै खै के आयो त्यस्तो, यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न यसो त जसले नि लेखिहाल्छ नि।
14: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
15: तिमीलाई थाहा थिएन?
14: थाहा थिएन।
15: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
14: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
15: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट क्लिक पनि गर्नु हुँदैन, सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
16: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
1: पहिला कसैले भनेन
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनु पर्छ
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
5: मरे
0: के हो रगतै रगत भयो म त त्यस्तो हेर्न नि सक्दिन
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
0: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
5: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
0: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: डाडा पखालाले धेरै दुःख दियो 3 दिन भइसक्यो निको भएन डाक्टर साहब
0: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
5: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
0: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
5: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब
0: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
5: हजुर
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
5: हस् डाक्टर साहब हजुरले भने जसै गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
3: डर लाग्नु निद्रा नलाग्नु
4: अनौठा विचार आउनु
3: निराशा बढ्नु खुसी नहुनु
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
3: छटपटी हुनु चिटचिट पसिना आउनु
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
4: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
6: ल यता नआऊ है बुहारी तलै बस छाछुप नगर आज कति दिन रे
7: 3 दिन भयो
6: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
0: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
0: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
8: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
9: नेपाल सरकार।
10: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
11: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको। ल हिँड,

0: उज्जवल UFM 101.2 MHz उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: टाइम चेक सोलु FM स्टूडियो टाइम
2: स्लाविन AM बिहानको 11 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुकुन्द नगरपालिका 5 सोलु खुम्बु
3: आदरणीय श्रोतावृन्द तपाईं अहिले सुनिरहनु भएको छ सोलु FM सोलु FM मा अब तपाईंले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

0: जन्मदाता दिनुहोस् त
1: जन्मदर्ता गरेको छैन नि म्याडम
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
1: पहिला कसैले भनेन
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनु पर्छ
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु

0: जान छोड्नु वन भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: यौन हिंसाबाट बचौं र बचाऊ यौन हिंसा सामाजिक अपराध हो बाल बालिका यौन हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: टिकाऊ यी सबै एसियन गेम्स नै हो हाम्रो पहिलो रोजाइ।
1: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703-5 र 98160034-213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो जमानामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सोलुखुम्बुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हौ।
3: ल सुन बहिनी, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खोज्यो त्यही तयार।
2: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लाइज सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
4: सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।

0: सड़क प्रय गर्दा ध्यान दियौ, सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा घुम्लिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: प्रेम गर्ने युवा जोडी स्पिडमा हुर्किँदा अचेत भए बोबा आमा दुईजनै सुकिदा।
3: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश।
4: पोषण युक्त खाने कुरा जीवनका रंगहरू पूरा।
5: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
3: जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं,
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना।
2: महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम किस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल मिति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्जीकरण शाखा 9842-9907-91 97-65-97-104।
0: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु।
3: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्लाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न।
4: लौ पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
3: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो।
4: ल यो त लागु औषध प्रयोगकर्तामा देखिने जस्तै लक्षण छ त। कति स्त्री लागु औषध त
3: भाइ के भएको तिमीलाई? नुढाती भन त।
5: खै दिदी के भन्नु र, साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
4: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुरुक्क यो सबै छाड्नु पर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको इज्जत प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी नै त हो।
5: हुन्छ दिदी धन्यवाद, अब म यो सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुध्रने मौका देऊ न है।
6: बारिशमा लज छिर्जडा गरी दुबेचरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग ओसार पसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ, स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
0: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
7: आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ।
8: सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरि आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
9: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। यौन हिंसाबाट बचौं र बचाऊ।
8: यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
9: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं।
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
9: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
10: सड़क प्रयोग गर्दा ध्यान दिऊ।
8: सड़क सीमा अतिक्रमण नगरौ। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ। सड़कको नाली ढल तथा पानी निकास बन्द हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउ। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मसंहार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
9: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
8: सवारी साधनको इन्जिन र चेसिस रुजु गर्ने सम्बन्धी सूचना।
11: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
8: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। बालबालिकालाई लागू औषध दुरुपयोगबाट बचाऊ।
11: लागू औषध सामाजिक अपराध हो। कोही कसैले प्रयोग नगरौ। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौ। बालबालिकाको संगतमा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
8: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
9: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं।
8: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
9: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
8: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना।
11: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भौचर गर्न, अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
8: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
12: स्थानीय तहमा दर्ता भएका यी रिक्साको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
13: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निश्चा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको चक्कल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको चक्कल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
1: आदरणीय सेवाग्राही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ।

0: को वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बैंक व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बैंक सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उक्त प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.coc.gov.np हेर्न हुन सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल।

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: आदरणीय सेवा ग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
2: तपाईँ सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बचालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: डिजिटल कलर लैब तथा ज्वालामय अफसेट प्रेस सोलू दूत को नगर पालिक पांच सोलू खुम्बू
2: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सामाजिक सुरक्षा भत्ता प्राप्त

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: नेपाल खबरमा अब पूरा खबर. प्रधानमन्त्री बालेन्द्र शाह बालेनले लामो समयदेखि घाटामा रहेको र बन्द अवस्थामा पुगेका सरकारी उद्योग तथा संस्थानहरू सुधारको बाटोमा फर्किएको दावी गर्नुभएको छ. सामाजिक सञ्जाल मार्फत आज बिहान 5 बजे प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नियत सफा र टीमवर्कमा इमान्दार भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव रहेको बताउनु भएको छ. नेपाल औषधि लिमिटेड, हेटौडा कपड़ा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा प्रारम्भ भएका सुधारले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको उल्लेख छ. प्रधानमन्त्री शाहले यी रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने उल्लेख पनि गर्नुभएको छ. वर्षौंसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो 4 महिनामा 2,38,00,000 रूपियाँको औषधि बिक्री गरेको छ. यसैगरी हेटौडा कपड़ा उद्योग पुनः सञ्चालन गर्न परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिएको छ. नेपाल वायुसेवा निगमले गएको आर्थिक वर्षको चैतदेखि असारसम्म 6,27,63,00,000 आमदानी गरेको छ. यसै गरी सिंहदरबार वैद्यखाना विकास समितिले सरकार गठन भएपछि 11,16,00,000 बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरेको उल्लेख छ. प्रधानमन्त्री शाहले यसअघि गए राति पनि छोटो स्ट्याटस मार्फत ढिलो होला तर गलत हुँदैन नातिनुहोस् भन्नुभएको थियो. नेपाली उत्पादन तथा सेवालाई खाड़ी देश ओमानमा विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसायी महासंघ र ओमानको गैरावास्य नेपाली सोशल क्लब बीच समझदारी भएको छ. मस्कतमा नेपाली दूतावासका कार्यवाहक राजदूत विशेष कुमार शाहको उपस्थितिमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरे र क्लबका अध्यक्ष सुरेश खड्काले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो. महासंघका अनुसार ओमानमा नेपाली निर्यातकर्तालाई स्थानीय साना तथा मझौला व्यवसायी व्यापारी तथा सम्भावित खरिदकर्तासँग जोड्न दुवै संस्थाले संस्थागत मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछन्. अन्नको भण्डार मानिने मध्य प्रदेशमा 95.51% रोपाई भएको छ. साथै रोपाईको काम अन्तिम चरणमा पुगेको छ. प्रदेश कृषि विकास निर्देशनालय धनुषाका अनुसार हिजो शुक्रबारसम्म प्रदेशभर 3,65,291.15 हेक्टर क्षेत्रफलमा रोपाई भएको हो. मधेसका 8 जिल्ला मध्ये सिराहा र बारामा 100% रोपाई सम्पन्न भएको छ. सिराहामा 54,000 तथा बारामा 46,000 हेक्टर क्षेत्रफल धान खेती हुने गरेको छ. प्रदेश कृषि विकास निर्देशनालयका बागवानी अधिकृत किरण विश्वकर्माका अनुसार बारामा लक्ष्यभन्दा धेरै रोपाई भएको हो. यस वर्ष बारामा 45,100 हेक्टर क्षेत्रफलमा रोपाई गर्ने लक्ष्य लिएकोमा 46,000 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ. उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज काठमाण्डु उपत्यका सहित 22 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम, ब्रोड पीकमा ज्यान गुमाएका आरोहीको सम्झनामा काठमाण्डुमा म्याराथन लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला.
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना.
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला.
6: 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
5: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-84 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 मेगाहर्ज एतिन्जेल हामीले रुग्ण उद्योग र संस्थान सुधारको बाटोमा फर्किएको प्रधानमन्त्रीको दावी सामाजिक सञ्जाल मार्फत 5 बुधे प्रगति विवरण सार्वजनिक ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी लगायतका खबरहरू प्रस्तुत गर्यो नेपाल खबरमा अब थप खबरहरू आज काठमाडौँ उपत्यका सहित 22 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान निकालेको बाढ़ी पूर्वानुमान बुलेटिन अनुसार काठमाडौँ भक्तपुर र ललितपुर सहित ताप्लेजुङ संखुवासभा सोलुखुम्बु ओखलढुंगा दोलखा रामेछाप सिन्धुपाल्चोक काभ्रे गोर्खा लमजुङ बागलुङ तनहुँ म्याग्दी कास्की सल्यान रूकुम पूर्व रूकुम पश्चिम जाजरकोट र बझाङका आसपासका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ यी ठाउँको नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र बागमतीको पहाड़ी भागका धेरै ठाउँमा तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा भने मुसलधारे पानी पर्ने अनुमान छ पाकिस्तानको ब्रोड पीकमा गएको हिम पहिरोका कारण गुमाएका आरोहीलाई श्रद्धांजली दिन तथा उनीहरूको सम्झनामा ट्रिब्यूट रन 5K आयोजना गरिएको छ काठमाडौँ कपनको बालुवा खानीबाट शुरू भएको म्याराथन बौद्ध स्तूपा पुगेर सम्पन्न भएको छ बौद्धमा सबै सहभागीले ब्रोड पीकमा ज्यान गुमाएका निर्मल पूर्जा नेतृत्वको नेपाली टोलीको फोटोमा श्रद्धांजली दिएका छन् साथै उनीहरूको सम्झनामा दीप प्रज्वलन समेत गरिएको छ यसअघि हिजो थमेलमा पनि दीप प्रज्वलन गरिएको थियो अब विदेशको खबर मोरक्कोबाट सेउटामा आप्रवासी छिरेको विषयलाई लिएर विवाद चर्किएसँगै स्पेनले इटली विरूद्ध सीमा नियन्त्रण लागू गरेको छ युरोपेली संघ ईयूका यी दुई देशबीचको विवाद चर्किएसँगै स्पेनले इटलीबाट हुने सम्पूर्ण हवाई तथा समुद्री यात्रामा सीमा नियन्त्रण लागू गरेको हो इटलीले यसअघि नै स्पेनबाट आउँदै यात्रुमाथि अतिरिक्त सीमा नियन्त्रण लागू गरिसकेको थियो स्पेनको नयाँ व्यवस्था मध्यरातदेखि लागू भएको हो यो सेप्टेम्बर 7 कायम रहने स्पेन सरकारले जनाएको छ परिस्थिति परिवर्तन आएमा यो अवधि संशोधन गर्न सकिने पनि उसले जनाएको बीबीसीले उल्लेख गरेको छ इटलीले कम्तीमा अगस्त 15 यस्तो जाँच कायम राख्ने जनाएको छ इटली र स्पेन बीच कुनै पनि सलगत सीमा जोड़िएको छैन अब खेल खबर अमेरिकी अलराउण्डर हरमित सिंहले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणमा जनकपुर बुल्सबाट खेल्ने भएका छन् जनकपुर बुल्सले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्मबाट हरमितलाई अनुबन्ध गरेको जनाएको छ जनकपुरले एसोसिएट क्रिकेटका प्रभावशाली खेलाड़ी हरमितलाई कप्तानीको जिम्मेवारी पनि दिएको छ उनले पहिलो दुई सीजन सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए यसैगरी पोखरा एभेन्जर्सले तेस्रो संस्करणको एनपीएलका लागि श्रीलंका अनुभवी अलराउण्डर पोथोतुवा अरक्षिगे धनञ्जय लक्षणलाई टोलीमा अनुबन्ध गरेको छ लक्षणले दोस्रो संस्करण पोखराबाट खेलेका थिए उनी पोखरामा भित्रिने दोस्रो विदेशी खेलाड़ी हुन् यसअघि पोखराले बंगलादेशी अलराउण्डर सकिब अल हसनलाई टोलीमा अनुबन्ध गरिसकेको छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक रुग्ण उद्योग र संस्थान सुधारको बाटोमा फर्किएको प्रधानमन्त्रीको दावी सामाजिक सञ्जाल मार्फत 5 बुधे प्रगति विवरण सार्वजनिक ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी नयाँ बजार तथा व्यापारिक सञ्जाल विस्तार गरिने अन्नको भण्डार मालिने मधेस प्रदेशमा 95% धान रोपाई सकियो 8 जिल्ला मध्ये सिराहा र बारामा 60% सेउटामा आप्रवासी छिरेको विषयलाई लिएर स्पेन र इटली बीच विवाद स्पेनद्वारा इटली विरूद्ध सीमा नियन्त्रण लागू र हरमितले एनपीएलमा जनकपुर बोल्सको कप्तानी गर्ने दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिने गरौं। नमस्कार।
1: सर्पको टुकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
2: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचार पुर्याउन लागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आज भोलि मेरे श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न पहिला त त्यस्तो मान्छे हुने के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त लागौँ कोलकातामा बस्ने जस्तै लक्षण छ त कोटेसी लागौँ त भाइ के भएको तिमीलाई दिदी भन त
1: खै दिदी के भन्नु र साथीहरूले गाँदा खानलाई जबरजस्ती गरे मैले पनि न भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब चाहिँ छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चाहिँ प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुझाउ मौका दिनु
0: बारिशमा लज सिर्जना गरी धुबेसरी तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा लघु औषध हो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भएर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सुचौधा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग उसार प्रसार मुक्ता र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती वालो लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खगु र सुलु एफएमको संयुक्त प्रवासमा जीवहितमा जारी सन्देश आदरणीय श्रोतावृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सुलु एफएम सुलु एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पद गीतहरू

0: सप्ताहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अपने खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउनु। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल हुनेछ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनुभएको जिम्मेवार हुनुभयो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा जारी छ।

0: छट्टैमा रहेछ जान लाग्यो जाँदै बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्नु
2: जापानिज भाषा पढेर जापान छ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल छेउमा जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कममा ल्याएका वा कम चिठी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति छिटो हुनुहुन्छ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफूले सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँड्छु ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेल केएल टावर छैटौतला काठमाडौँ सम्पर्क 98550179 र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चारहन चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको बस्नामा 6-7 पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काफ्री पनिपा नगरपालिका 11 प्रादेशिक कार्यालय इटहरी उपमहा नगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव लिन सक्नुहुनेछ भने साथै विपन्न गरिब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768 अङ्कमा 9-8-5-2-0-5-5-7-6-8

सानो खुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देश

गर्दा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852 85 32 26, प्राविधिक प्रमुख 9852 85 32 27, सूचना अधिकारी 9852 85 12 26 र काउन्टर 0 38 52 04 03। समय नै महत्व दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: आएको यस सुनकुम्भ बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 मा स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रम हुने मिति
0: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल मंसिर मसान्तसम्म।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01056 9841-63-53-37 र 0385-2456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस।

0: बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैलाई रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस्ट गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: Thank you.

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटिपूर्ण व्यवहार दबाव कर्काव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आम चिन्ता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हेट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लैन त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: रेडियो एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: तथा
2: ज्वालामय अफसेट प्रेस सोलु दुर्कु नगरपालिका पाँच सोलु खुम्बु
3: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भूमिका सजग बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय भनेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
4: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन्
5: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा निर्वाचनमा जन सन्देश
6: श्रोताबृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ

나만 봐야 되잖아. 사람들이 버리고 뛰니.

कालिम्पोङ बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को वर्ना संबंधी सूचना। विगत 34 वर्ष देखि योग्य दक्ष अनुभवी शिक्षक द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ। भर्ना कार्यक्रम हुने मिति भर्ना मे 2083 साल श्रावण 1 गतेदेखि 12-31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भरिना 2083 साल मंगसिर मसान्तसम्म। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841363537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: साना देश विधान तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा तलोबनमा पारी लड़ाई सकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विधान र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विधान तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यस बारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 वा प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आर्थिक
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा योजना जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि? हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
3: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: ल्याउन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए शहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: पत्रिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहिलेकाहीँ बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेताद्वारा जनहितमा जन सन्देश।
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित हुने महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बाससम्म नलाग्ने, आत्मविश्वास जुन्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेताद्वारा जनहितमा जन सन्देश।
2: ए बाबु, हजुरहरू सच्चाज बालेर जाऊ।
3: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
0: नेपाल सरकार विज्ञापन।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
6: अहिले के भन्नुभएको? हेर्न त मान्छे जुन्ने जस्तो हुनुहुन्छ, यसरी अर्का भन्न पाइन्छ?
5: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटिदिन्छु।
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
9: समस्या सरु नै हुने भाइ, तपाईँ हाम्रो सोचमा छ।
5: म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
4: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।

0: श्याम भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
1: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यसो हो भने यसो गर्नु पर्ला भाई उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
1: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
0: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
1: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
0: कहाँ जाने दिदी उपप्रमुखलाई
1: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
1: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्नुहुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
0: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौँ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं।

0: तपाईँ जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय धर्म हुँदैन नि
1: मलाई त थाहा नै थिएन
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन
4: मरे नि के हो
5: हेर त रगतै रगत भयो चामो त त्यस्तो हेर्न नि सक्दिनँ
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिच बाटोको बाटो काटेको
5: अरे हेर त धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउनु बाँच्यो बाटो काट्ने मान्छे मरिदियो कि बाँच्ने हो केही ठेगान छैन
4: जेब्राक्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
5: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
3: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउ
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाउ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: डाँडा पखालाले धेरै दुःख दियो तिन भइसक्यो निको भएर डाक्टर
0: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
4: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
0: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सबै खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सोध्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
4: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
0: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
4: हजुर
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ पानी उमालेर पिउनु काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
4: हस् डाक्टर साहब हजुरले भन्नु जसरी गर्छ
2: नेपाल सरकार विज्ञापन

0: स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
1: निराशा बढ्नु खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन हो
2: यता नआऊ बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
3: तीन दिन भयो
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
3: केही हुँदैन सुन्नु नहुने होइन कि सफा गरी भइहाल्यो नि
2: जेसुकै भन म छुन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नुपर्छ है पछि जेसुकै गर
3: महिनावारी भएको बेला खानु नदिनु भन्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा सुन्नु नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
4: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
2: ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ अहिले
0: नेपाल सरकार विज्ञापन बोर्ड
1: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
0: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ
1: 45 किलोभन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
0: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
0: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
1: रक्तदान जीवनदान मात्र होइन यो त दानहरूमध्येकै ठूलो दान महादान हो
0: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं नमस्कार सेनसेनिका दिदी
5: नमस्कार नमस्कार दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छ

0: स्वास्थ्य चौकी तो म लगिहाल्छु नि दिदी उनले गाह्रो मानी पनि लान्छु नि
1: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
0: हामीले बच्चाको नामसँग जुराइसक्यौं नि दिदी
1: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
2: नेपाल सरकार विज्ञापन ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
3: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्
0: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनुको फोटो खिच्नु परेन
3: खिचौ खिचौ केटाकेटी सबैको सामु खिचौ न
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
3: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौं यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानूनी समेत हुन्छ
2: नेपाल सरकार विज्ञापन
4: बस
3: आज हामी के विषयमा छलफल गर्छौ
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
1: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: हो अरू भन त
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
0: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: स्याबास अति राम्रो र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
0: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
3: हो वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनु पर्छ
2: नेपाल सरकार विज्ञापन बोर्ड
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
1: अरूलाई होच्याउने न्यूज देखाउने तथा तथ्य बंगाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
1: सचेत बनाऊ
5: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
1: नेपाल सरकार विज्ञापन
3: ए दाई पख्नुस् त पख्नुस् के गर्नुभएको
6: दिनु भएन औषधि हालेको
3: शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
6: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
3: हेर्नुहोस् त यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
6: विषादीले धेरै जोखिम हुन्छ
3: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
6: अनि नानी विषादी प्रयोग नगरे अन्नबारी नै हुँदैन किरा लाग्छ हाम्रो त परिहाल्यो नि
3: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझेँ, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
1: नेपाल सरकार विज्ञापन।
7: भूमिपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख्य घाँटीको क्यान्सर छ, बाँचेर पनि म मेरो तुल्य भए।
9: म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य स्वास्थ्य समस्या देखियो।
10: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: सुन्नुहोस् हाम्रो मामाले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि। होइन त्यस्तो त।
12: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
11: के भएन मिस,
12: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्नु हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: हुन्छ।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हाम्रो के दोष सर पक्रिनु भएको सर?
16: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
17: हामी त जन्ती गएका त हौ सर।
16: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने, अनि पक्राउ परिन्न त।
15: तिनकै बाबुआमालाई पक्रिन्न सर, हामीलाई छाडिदिनु।
16: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
17: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिन्न सर गाउँ घरमा। एकपटकलाई छोडिदिनु सर।
16: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लाउनेदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लगाएर बस्नुहोस्।
18: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
19: न्यू स्टार कलरिया तथा 16 माई अफसेट प्रिन्टिङ प्रेस सुनोदत कुम्बी नगरपालिका 5 समेडी सुनखुम्बु। विगतदेखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा 16 माई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग। हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम, किताब, क्यालेण्डर, भोसर, बिल, मिटर प्याड, रजिस्टार, विवाह कार्ड, फ्लेक्स प्रिन्ट, बोर्डिङ बोर्ड, फोटो, जर्सी प्रिन्ट, गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। विद्या कम्पनीको एलईडी बल्ब, पावर सकेट, प्यानल लाइट, ट्युब लाइट, प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सुजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज, डिफ्रिज, वासिङ मेसिन, माइक्रोओभन, मुहाउने गिजर, ग्यास सिलो, भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी, कम्प्युटर, ल्यापटप, कलर प्रिन्टर, फोटोकपी मेसिन, झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा, फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी, कब्जा, छेस्किनी, पाल्छा, वाल, मिक्सर, नमी सागर बेसिन, धारा, कमोड, पेन सेट, पीभीसी पाइप, सीपीभीसी पाइप पाइनुका साथै फ्रिज, डिप फ्रिज, वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मरम्मत पनि गरिन्छ। र ग्यास वेल्डिङ, इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर, ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मरमत गरिन्छ। पार्क पुरुषहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203089, 0385203060, मोबाइल नम्बर 9860324426 र 9841909250। न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिंटिंग प्रेस कलरी स्कूल।

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदालत वा गृह महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट मृत्युको सेवाहरू प्राप्त गर्न सकिनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो कुनै अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सकिनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: नेपाल सरकार विज्ञापन बोर्ड। सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष लागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा कार्य

0: तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकियो।
1: ए के भो दौडिदिई पो आइस त
0: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको
1: भन् को थियो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन, यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भइराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो। विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं। जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।
3: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
4: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल विभूत भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल विभूत नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र विभूतमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी विभूतको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभूत समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी, दुई प्रति हालसालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटोकपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: بابا من از اسکنجانی منزینم از زنی نمیایی؟
1: نون چی بود؟ چی بود؟ چون چی بانی؟
0: وی نام افتیگه زنی من مالینم
1: افتیگه بانی اونچا؟
0: مایل ساینس کو خانچه را نساکینم سوالی افتیگه اونچا
1: کورا تستو پرو؟ زنیرم ما پانی تیمشن نیزن چون नमस्ते मैडम म रीना दुबे
2: नमस्ते कति काम निकाल्नु भयो
1: आज रीनाले यसको जान्न भन्नु साइन्स को कन्ट्रोल गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आले राम्रो गर्नु भयो विद्यार्थीलाई कुछ नतर्साउन कुनै पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जम्मा हुन्छ म साइन्स सरलाई सम्झाउँछु रीना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् मैडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआईस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मर्मत गरिन्छ सम्पर्क रमुना श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गार्मा जोर बौद्ध सुलुखुङ्गु
5: बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार खोला खाँदा निर्देश समर्थ छ
6: यहाँ साउजी को हुनुहुन्छ रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
7: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको काम लिएको हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
6: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको हुजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
7: हजुर होइन कसले हुजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उमुर्की लागि गरेको यसो नगरौँ न हजुर
8: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुकमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दियो
10: और प्रिंस मुजुकर को रोकम भर सवारी साधन को नंबर एक संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर संबंधी वितरण हेर्न का लागि संबंधित यातायात कार्यालय में गएर कर प्रिंट मांग बैंक भोचर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाए पछि प्राप्त हुने बीमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रीलाई विराट
11: आज मेरो जन्मदिन हो याद त छ नि
12: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउनु र ल आँखा बन्द गर त
11: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गर
12: ल अब आँखा खोल त
11: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट प्राप्त हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने व्यक्ति प्रचलित गहना ढुङ्गी बुलाकी मौबारी तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ। राष्ट्रिय अञ्चलको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रोहपाल सम्पर्क नम्बर 97 42 28 40 57 र 98 67 53 0 620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलु।
10: बालबालिकालाई लागू औषध दुरूपयोग लागू औषध सामाजिक अपराध हो। कोही कसैले सहयोग नगरौं। बाल बालिकालाई लागू औषधको सहयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिउँ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउँ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गराउन
13: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा सारी सन्देश।
14: आया आया भनेर पो बसेछ त बिरामी भयो क्या हो?
15: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि। उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
14: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एड्रेस डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुहोस् त्यही।
15: हो र के डेन्टल रे?
16: एभरेज डेन्टल क्लिनिक सुलु दुतकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
14: हाम्रा सेवाहरू
16: दाँत सफा गर्ने, दाँत चल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुनिने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गर्ने।
17: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेज डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेज डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
18: एभरेज डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।
10: सवारी साधनको हिन्दी र तेलुगु सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै फलफेट भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विरोध नगर।
11: अलिकति जत्न पाक्दैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि अनि महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिनर छैन भने बजारमा।
19: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी 10 वर्ष झुक्क हुन, होन्डाको महिना मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिनर छँदै छ नि।
11: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
19: यो नेपालभर अवस्थित
9: सबै होन्डा शोरूममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सुनै शोरूमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, खेती गर्न, ट्याङ्क बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही चिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने दस कटर समेत उपलब्ध छ।
20: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375992222 98528820222 साथै 98010208095 मिस कल गर्नुहोस्। नगदै तपाईँलाई फोन आउनेछ।
21: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
22: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
21: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
22: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मुह सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
21: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
22: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
21: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
22: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
21: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
20: नेपाल सरकार विज्ञापन।
23: के भयो? के को हल्ला चल्ला हो यो?
24: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि? गाउँमा सड़क बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
23: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
24: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
25: हो त है, हामीले त ध्यानै नदिएको।
24: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण पचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उपजिला को मिलन चेतना
2: का विशेषता
3: जापानीज ऊर्जा प्रणाली उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाऊ र भरपर्दो
3: अफरोड का लागि पनि उपयुक्त
2: BS6 तथा नया नया भर्सन बजार में लंच भइरहेको
3: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी
2: हाम्रा सेवाहरू
3: उखल ढुङ्गा र खोटाङ को विक्टल बजार बाटै फाइनेंस को सुविधा सहित नया का सबै मॉडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने
2: जुनसुकै मॉडल का जेन्युइन पार्ट्स का साथ ही सर्विसिंग सेवा
3: एक्सचेंज गो सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निशुल्क दिइने
2: अनलाइन बाट बुकिंग गरी भुक्तान गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ
3: ओखल ढुङ्गाको लागि आधिकारिक विक्रेता होट मल्टीपर्पज सर्विस टाली सिद्धिशरण नगरपालिका 11 गोरुमारी भुजाई ओखल ढुङ्गा
2: सम्पर्क नम्बर 0375902222 9852880222 र 9842880300
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
5: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यो हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
4: त्यसो भने अब म चुप बस्दिन सहायता खोज्छु
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
7: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
4: मेरो त हात खुट्टा अविनाशमा झमझम गर्छ विनाशले हैरान बनायो यो रोग पनि के हो के खै यो एकबारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
8: ए दिदी मलाई पनि ग्यास्ट्रिक हुने तनाव छ थाकेर हैरान भए पनि हिँड्न नलाग्ने रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेको नि हो त हामी सिधै वर्षमै जाउँ
7: यहाँ नक्का च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्च विधिबाट उपचार गरिन्छ सोनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843986952 9824417 18 9843043 9696 र 9861314 72। अन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
9: दाई राईको साधा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउन मेरो साथी।
10: म पनि राईको साझा स्टोरमा नै जानु लागेको हो। ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
7: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुवित कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: खै जन्म दर्ता दिनुहोस् त।
9: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: ल जन्म दर्ता नभए त विद्यालय भन्नु हुँदैन नि।
9: मलाई त थाहा नै थिएन।
4: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
9: त्यति
11: मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
12: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
12: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
13: नेपाल सरकार विज्ञापन।
14: जङ्गलको छेउमा घर आँगन पनि भयो।

0: Sanki varlık bozulmaz. Nepal Sarkar Vidyapan Board.
1: बाट वचन र बचाउ लुम्पनी हिंसा सामाजिक अपराध हो। बालबालिका लुम्पनी हिंसाको भुक्तीमा हुन सक्छन्। हिंसा समिति असन्तोष साथीलाई परिचित नदिँदा यसरीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहारका राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पाद फोन गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश द्वारा जनहितमा

0: Elektronika, miejscowość, mieszkań, biznesu, handlu, każdego rodzaju.
1: उपभोक्ता अधिकार को संरक्षण गराउँ गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ता को अधिकार को रक्षा गरौं कारोबार में बिल विशुक लिने र दिने गरौं कारोबार पारदर्शी बनाऊ नाफा को उद्देश्य भूका भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवा को मूल्य मात्रा न्यासकी नीति गुणस्तर एक करे मात्र खरीद बिक्री गरौं वस्तु व सेवा को प्रयोग कुनै हानि नुकसानी भए स्थानीय प्रशासन में उजुरी गरौं वस्तु तथा सेवा को प्रयोग स्थिति पुगे क्षतिपूर्ति नगरौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकार को रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचना को कारण उपभोक्ता ठगी स्थानीय प्रशासन में उजुरी गरौं आंतरिक मामला तथा कानून मंत्रालय कोष प्रदेश द्वारा जनहित में जारी संदेश आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपिडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 2 0 3।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।
3: हत्केरीका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाहे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
4: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
3: नसुनु बहिनी, सुनु दुखुम्ब नगरपालिका ओडानीमा 5 मा भएको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
4: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
3: यो त ढुङ्गा खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर गुरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सोलु दुधकुण्ड नगरपालिका 5 सलेरी सोलुखुम्बु। सड़क प्रयोग गर्दा डेंगू, सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली थल तथा पानी विकास बन्द हुन नदिऊ, सवारी सलाउँदा नियम अनुसार पालना गरौं र गरौं, सवारी सलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधुमा थुङ्गिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मातृ बाटो काट्ने गरौं, सड़कको तत्काल मजबुती मार्ग गर्ने गरौं, या प्रकोपमा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउन।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोष्ठ प्रदेशद्वारा जनहितमा जारी
6: सन्देश।
5: सौसे कार्यालय को जनहित में जारी संदेश।
7: पोषण युक्त खाने कुरा जीवन का रंग हरू पूरा मन माता के तन मन।
5: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषण युक्त आहार। विशेष करी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषण युक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषण युक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराउ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराउ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौ।
8: जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।
5: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ। सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ। जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोष्ठ प्रदेशद्वारा जनहितमा जारी सन्देश।
9: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभलाई भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित

0: नमस्कार म भोजेन्द्र बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। राजनीतिक दलद्वारा अग्रगामी मोर्चा घोषणा, संविधान संशोधन, संघीयता सुदृढीकरण र सामाजिक न्याय मुख्य एजेण्डा। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति सांसद मनिषाको जवाब, महान जनादेश पाएको सरकार एक्लो नभएको भनाई। हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी। रूपमा उद्योग र संस्थान सुधारको बाटोमा फर्केको प्रधानमन्त्रीको दावी। पूर्वी चीनमा समुद्री आँधी डल्फिनको जोखिम पछि विद्यालय र पर्यटकीय गतिविधि बन्द। 162 किलोमिटर प्रति घण्टासम्म गति भएको हावासहित भीषण वर्षाको सम्भावना। र स्पेनिस मिडफिल्डर रोगी अभिचालन रियल मड्रिड असफल। संविधान संशोधन, संघीयता सुदृढीकरण र सामाजिक न्यायलाई मुख्य एजेण्डा बनाउँदै आठवटा राजनीतिक दलले संयुक्त रूपमा अग्रगामी मोर्चा गठन गरेका छन्। आज काठमाडौँमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चाले अवधारणा पत्र जारी गर्दै मोर्चाको घोषणा गरेका हुन्। सार्वभौम सत्ता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्दै राजकीय सत्ताको केन्द्रीकरण अन्त्य गर्ने मोर्चाको मूल लक्ष्य छ। मधेसी, आदिवासी, जनजाति, थारू, दलित, महिला र मुस्लिम लगायत सीमान्तकृत समुदायको राज्यका सबै तहमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न संघर्ष गर्ने अवधारणा पत्रमा उल्लेख छ। वर्तमान संविधानका त्रुटिहरू सच्याउन संविधान संशोधन वा पुनर्लेखन गर्नुपर्ने निष्कर्ष निकाल्दै मोर्चाले समान जनसंख्याका आधारमा प्रतिनिधित्व तथा महिला र दलितका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको माग गरेको छ। यसै गरी प्रदेशलाई स्वायत्त शासन र संघमा साझा शासनको सिद्धान्त लागू गर्ने, कृषि आधुनिकीकरण र जलविद्युत मार्फत आर्थिक वृद्धि हासिल गर्ने तथा भूमिहीन र सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्ने रणनीति लिएको छ। मोर्चाको नेतृत्व सहमतिकै आधारमा वा आलोपालो प्रणालीबाट सञ्चालन हुने दलहरूले बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह बहादुरलाई सरकारमा कोही एक्लै नभएको जवाफ दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बहादुरले गए राति कहिलेकाहीँ एक्लै हिँड्नुपर्छ भनेर सामाजिक सञ्जालमा स्टाटस लेखेपछि प्रतिनिधि सभा सदस्य समेत रहेका सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका नेता मनिष झाले पनि सामाजिक सञ्जालबाट जवाफ दिनुभएको हो। झाले आफ्नो पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहलाई महान जनादेश पाएको सरकारमा कोही एक्लो नभएको जवाफ दिनुभएको छ। सांसद झाले आफूले हिजो प्रतिनिधि सभा बैठकमा बोलेको कुरालाई इंगित गर्दै सरकारले सुधार गर्नुपर्ने केही पक्ष रहेको बताउनु भएको छ। हिजो संसदमा राष्ट्रपतिका सांसदहरू मनिष झा, रमेश प्रसाई, पारसमणि गेलाल, अमरेश सिंह लगायतका नेताहरूले सरकारको कामको आलोचना गरेका थिए। दिउँसो आफ्नै पार्टीका सांसदहरूबाट सरकारको तीव्र आलोचना र खबरदारी गरेपछि राति प्रधानमन्त्री शाहले फेसबुकमा लेख्दै सही समय आउन केही समय लाग्ने र सुनेको र देखेको भन्दा वास्तविकता फरक हुने बताउनु भएको थियो। आम नागरिकलाई न आत्तिने आग्रह गर्दै प्रधानमन्त्री शाहले कहिलेकाहीँ एक्लै हिँड्नुपर्ने अवस्था आउने गुनासो गर्नुभएको छ। वर्षदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ। नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन, विद्युत प्रणाली र कपडा बन्ने तारहरूको मर्मत सम्भार गरी परीक्षण उत्पादन शुरू गरेको हो। लामो समयपछि मेसिन सञ्चालनमा आएसँगै उद्योग परिसरमा फेरि कपडा बन्ने तानको आवाज सुन्न थालेको छ। चीनिया सरकारको सहयोगमा 2032 सालमा स्थापना भई 2035 व्यावसायिक उत्पादन शुरू गरेको यो उद्योग 2057 सालदेखि पूर्ण रूपमा बन्द अवस्थामा थियो। सरकारले गएको असार 18 गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि नेपाली सेना मार्फत मर्मत तथा सरसफाईको काम अघि बढ़ाएको थियो। परीक्षण उत्पादनको नतिजाका आधारमा उद्योगलाई दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको तयारी छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले लामो समयदेखि घाटामा रहेका र बन्द अवस्थामा पुगेका सरकारी उद्योग तथा संस्थानहरू सुधारको बाटोमा फर्किएको दावी गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आज बिहान 5 बजे प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नियत सफा र टिमवर्कका इमानदार भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव रहेको बताउनु भएको छ। नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा प्रारम्भ भएका सुधारले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको उहाँले उल्लेख गर्नुभएको छ। मेची राजमार्ग अन्तर्गत इलाम राज्य दुवाली सड़क खण्ड एक महिनादेखि अवरूद्ध हुँदा पूर्वी पहाड़ी जिल्लाको जनजीवन प्रभावित बनेको छ। गएको असार 23 गति इलाम नगरपालिका नौमा रहेको राजदुवाली क्षेत्रमा पहिरो खस्नुका साथै सड़क भाषिएपछि झापासँगको सीधा सड़क सम्पर्क प्रगतिशील भएको थियो। लगातारको वर्षाको कारण सड़क मरम्मतमा कठिनाई भइरहेको सड़क डिभिजन कार्यालयले जनाएको छ। सड़क अवरूद्ध भएपछि यात्रुहरू माई खोला क्षेत्रमा झण्डै 1.5 किलोमिटर पैदल आवाज जावत गर्न बाध्य छन्। बिरामी अशक्त र ज्येष्ठ नागरिकलाई भने सुरक्षा कर्मीको संयुक्त टोलीले स्टेशनमा बोकेर वारपार गराइरहेको छ। यसैबीच लामो समय सड़क बन्द हुँदा इमाम सहित पाँच थर र ताप्लेजुङमा भोग्य सामग्रीको मूल्य वृद्धि भएको छ भने खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ। वैकल्पिक सड़कहरूमा पनि खोलामा पुल नहुँदा आवाज जावतमा थप शास्ति भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्र खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी इकास कीर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: मेरो कपडा प्याकिङ गरिदिउँ त सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु परेको
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: फोन 0574-93-33-495-55
0: सिधै कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँ 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। दार्जीलिङको ढोरपाटन शिकार आरक्षणमा पछिल्लो समय पर्यटकको संख्या उल्लेखनीय रूपमा बढ़ेको छ। गएको आर्थिक वर्ष 2082-83 37,520 जना पर्यटकले ढोरपाटनको भ्रमण गरेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै 13,000 बढ़ी हो। भ्रमण गर्नेमा धेरैजसो अर्थात 37,270 जना आन्तरिक पर्यटक रहेका छन्। पर्यटकको आगमन बढ़ेसँगै राजस्व संक्रमण पनि वृद्धि भएको छ। गएको आर्थिक वर्षमा पर्यटक शुल्कबाट मात्र 47,68,000 रूपियाँ भन्दा बढ़ी राशि संकलन भएको ढोरपाटन शिकार आरक्षी कार्यालयका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो। पर्यटकीय पूर्वाधारको विकास प्रचार प्रसार व्यवस्थित होटल तथा होमस्टेको सुविधाका साथै बुकीपाटन र जलजला जस्ता आकर्षक स्थलका कारण ढोरपाटनमा आन्तरिक पर्यटकको आकर्षण बढ़ेको हो। देशको खबर समुद्री आँधी टाइफुन डल्फिन चीनको पूर्वी तटमा अघि बढ़ेपछि त्यहाँको प्रशासनले विद्यालय तथा पर्यटकीय स्थलहरू बन्द गरेको छ। समाचार संस्था एपीका अनुसार आँधीको अधिकतम निरन्तर हावाको गति झण्डै 162 किलोमिटर प्रति घण्टा पुग्ने अनुमान छ। आँधीसँगै अत्यधिक वर्षा हुने र त्यसबाट बाढ़ी तथा पहिरोको जोखिम बढ़ने चीनको मौसम विभागले जनाएको छ। टाइफुन भोलि राति भेजियाङ प्रान्त तथा छिमेकी फुजियान प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान छ। चीनको प्रमुख आर्थिक शहर सांघाई पनि आँधीको प्रवाह सम्भावित मार्गमा रहेको छ। टाइफुनको जोखिमलाई ध्यानमा राख्दै भोजियान प्रान्त प्रशासनले तेस्रो तहको आपतकालीन प्रतिक्रिया घोषणा गरेको छ। चीनको 4 तहको आपतकालीन प्रणालीमा यो दोस्रो न्यून स्तर हो। भोजियान प्रान्त त्यहाँ सबैजसो पर्यटकीय स्थल शनिबार र आइतबार बन्द गरिएको छ। फेरि तथा क्रुज लगायतका पानीमा सञ्चालन हुने सबै गतिविधि पनि रोकिएको छ। निम्न शहरमा विद्यालय तथा अन्य शैक्षिक संस्था बन्द गर्न आदेश दिएको छ। अब खेल खबर स्पेनिस मिडफिल्डर रोड्रीलाई भित्राउन रियल मड्रिड असफल भएको छ। रियल र बार्सा बीच लामो समयदेखि रोड्रीलाई भित्राउन प्रतिस्पर्धा देखिएको थियो तर रोड्री स्वयंले बार्सिलोना जाने इच्छा देखाएपछि समीकरण फेरिएको हो। अहिले रियलले उनको विकल्प खोज्न थालेको छ। स्पेनिस संचार माध्यमका अनुसार रियलले बर्नार्डो सिल्भालाई रोड्रीको महत्वपूर्ण जिम्मेवारी दिने योजना बनाएको छ। रियलका प्रशिक्षक जोस मरिनोले सिल्भालाई मिडफिल्डरको पछिल्लो भागमा खेलाउने योजना बनाएका हुन्। त्यस्तै रियल मड्रिडले अन्य युवा फिल्डर मिडफिल्डर माथि पनि नजर राखिरहेको छ। संचार संस्था क्रिस्टल प्यालेसका समाचार अनुसार क्रिस्टल प्यालेसका एडम हवार्डन, एजे अल्कमार र किस स्टिन तथा निकल यु बुआदी रियलको नजरमा रहेका खेलाड़ी हुन्। तर अहिले उनीहरूलाई भित्राउने रियलको योजनामा छैन। अहिलेका लागि भने रोड्रीको स्थानमा मिड फिल्ड सम्हाल्ने मुख्य जिम्मेवारी सिल्भालाई दिने रियलको तयारी छ। रोड्रीले यसअघि स्पेनलाई विश्वकप उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। उत्कृष्ट प्रदर्शनका कारण उनले गोल्डन बल समेत जितेका थिए। चार भन्ज्याङ मित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा लिसनका मुख्यमुखी खबर फेरि एकपटक। आठ राजनीतिक दलद्वारा अग्रगामी मोर्चा घोषणा, संविधान संशोधन, संहिता सुदृढीकरण र सामाजिक न्याय मुख्य एजेण्डा। प्रधानमन्त्री बालेन्द्र शाहलाई राष्ट्रपति सांसद मनिष झाको जवाफ, महान जनादेश पाएको सरकार एक्लो नभएको भनाई। एकौंडा कपड़ा उद्योगको परिसर उत्पादन सफल दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी। रुग्ण उद्योग र संस्थान सुधारको बाटोमा फर्किएको प्रधानमन्त्रीको दावी। पूर्वी चीनमा समुद्री आँधी डल्फिनको जोखिमपछि विद्यालय र पर्यटकीय गतिविधि बन्द। 162 किलोमिटर प्रति घण्टासम्म गति भएको हावासहित भीषण वर्षाको सम्भावना। र स्पेनिस मिडफिल्डर रोड्रीलाई भित्राउन रियल मड्रिड असफल।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतना मूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसुद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रतिष्ठा

0: हिमालमा घाम पर्दा मिठो बोली बोल्छ हिमालमा घाम पर्दा मिठो बोली बोल्छ स्वास्थ्य शिक्षा मनोरञ्जन दिँदै आँखा खोल्छ शहर बजार गाउँघरमा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.6

नमस्ते रे नमस्कार लोक संगीत अभिवादन को संपूर्ण में हार्दिक स्वागत के साथ में कार्यक्रम आपने पाखा आपने बाखा लेकर उपस्थित भई सकता छ। प्राविधिक मित्र को साथ में आवाज में छू मेर की लम शेर्पा और सुंदर हमला इस समय में पूर्वी नेपाल की पहिलो सामुदायिक रेडियो सुलाख्या 101.2 मेगाहर्ज में कार्यक्रम आपने पाखा आपने बाखा सुंदर हर एक दिन हर एक बार फरक फरक कार्यक्रम लेराची तपाईको रेडियो सेटमा उपस्थित हुने गर्दछौ। आज चाहिँ हामी विशेष गरी शनिबार व्यवसायमा रहेका छौ र शनिबार व्यवसायमा चाहिँ हामीले लिएर आएका छौ लोक बाकाको द्वन्द। आज चाहिँ तपाईहरुले कार्यक्रममा सहभागिता जनाएर चाहिँ हामीले राखेको लोक बाकाको द्वन्द चाहिँ कुन लोक बाका हो भनेर चिन्नु पर्ने हुन्छ र पक्कै पनि तपाईहरु हाम्रो कार्यक्रममा आफ्नै पाखा आफ्नै बाकाको प्रतीक्षामा हुनुहुन्थ्यो होला। तपाईँको प्रतीक्षाको समय पनि समाप्त भइ नै सकेको छ र आउन सक्नुहुनेछ 97964950070 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र हामीले राखेका लोक बाकाको द्वन्द चाहिँ तपाईहरुले चिन्नु पर्ने हुन्छ। आज चाहिँ यदि तपाईँहरू कार्यक्रममा सहभागिता जनाउनु भयो भने त तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै तपाईँहरूलाई एकदमै मिठा लोक बाकाको दिन राख्नेछौ र तपाईँहरूले चाहिँ कुन लोक बाका हो भनेर चिन्नु पर्ने हुन्छ र यदि तपाईँहरूले लोक बाका कुन लोक बाका हो भनेर चाहिँ लोक बाकाको बोल चाहिँ चिन्न प्रयास गर्नुभयो चिन्न सफल हुनुभयो भने चाहिँ तपाईँहरूले चाहिँ त्यही गीत मार्फत चाहिँ आफ्नो नजिकै मात्र एकजना साथीलाई पनि सम्झन सक्नुहुनेछ र पक्कै पनि यो समयमा तपाईँहरू आफ्नै कामतिर व्यस्त हुनुहुन्छ होला गाउँ घरमा हुनुहुन्छ भने मेलापाततिर हुनुहुन्छ होला गोठालोतिर हुनुहुन्छ होला अनि मेलापात फर्मातिर हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई शान्ति अनुसमा सुनेर साथ दिनुहोला भन्न चाहन्छु र यदि तपाईँहरू सहरतिर हुनुहुन्छ भने पनि तपाईँहरू आफ्नै कामतिर व्यस्त हुनुहुन्छ होला पसल व्यवसायलाई अगाडि बढाउँदै हुनुहुन्छ होला र यदि तपाईँहरू परदेशबाट हामीलाई सुन्दै हुनुहुन्छ भने तपाईँहरू पनि आफ्नो काम कर्तव्यले निरन्तरता दिँदै हामीलाई सुन्दै हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई शान्ति अनुसमा सुनेर साथ दिनुहोला भन्न चाहन्छु र आज चाहिँ शनिबार व्यवसाय भएका कारण पनि कतिपय साथीहरूको त स्कूल कलेज विदा होला कार्यालय पनि विदा पनि होला त्यही कारणले तपाईँहरू घरको काममा व्यस्त हुनुहुन्छ होला सरसफाईतिर ध्यान दिँदै हुनुहुन्छ होला साथी सँगैसँग घुम्न पनि जानुभयो होला घुम्न भएर पनि आउँदै हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहनुहोस् र थोरै समय छुट्याएर कार्यक्रममा पनि सहभागिता जनाउन प्रयास गर्नुहोला र तपाईँहरूको लागि चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ र आउन सक्नुहुनेछ 97964950070 को लाइन चाहिँ खुल्ला भइसक्यो र तपाईँहरूको टेलिफोन लाइनको पर्खाइमा छौँ हामी तपाईँहरूको टेलिफोन लाइन आइहाल्यो भने त हामी लिने नै छौँ तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै तपाईँहरूको हालखबर बुझ्नेछौ त्यसै गरी तपाईँको गाउँ ठाउँको मौसमको अवस्था पनि बुझ्ने छौँ र त्यसै गरी तपाईँहरूलाई हामी एकदमै मिठा लोक बाकाको दुन चाहिँ राख्नेछौ र तपाईँहरूले चाहिँ हामीलाई वान लाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ www.sulafyan.com नेपाली पात्र हाम्रो पात्र र त्यसै गरी सुलाफ्यान फेसबुक पेज मार्फत पनि हामीलाई सुन्न सक्नुहुनेछ र अहिले भने चाहिँ हामी गीततर्फ नै जानेछौ किनभने साथीहरूको टेलिफोन लाइन चाहिँ आइरहेको छैन र तपाईँहरूले चाहिँ 97964950070 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन चाहिँ तयारी गर्दै गर्नुहोला र अहिले भने चाहिँ हामी गीततर्फ नै जानेछौ निकै नै मिठो अनि निकै नै रमाइलो गीत रहेको छ टोपी बाकाको बोलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज भएको छ निकै चर्चित अनि लोकप्रिय गायक गायिका हुनुहुन्छ अनिल पेङ मगर त्यसै गरी मेलिना राईराव सुधार्न बुधा थोकेको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाकाको साथमा चाहिँ पहिलो हामी छोटो विश्रामतर्फ मरिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: सूचना सूचना
1: तोड़ देखिए
0: यदि तपाईको दशमत सोमसा कोलतारा घुमको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काफ्री कुनिपा नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष शुल्क हुनेछ। थप जानकारी का लगी संपर्क नंबर 98 52 55 768 अंक 9 8 5 3 0 5 5 7 6 8

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भए तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरीमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा जारी

0: to your heart. Radio FM 101.2 MHz.
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल ओक साथ सोलु दुधकुण्डे नगरपालिका 0.7

0: कार्यक्रम आफ्नै पाखा आफ्नै बाघको यो भने पहिला नै छुट्ट विश्राम रहेको थियो। पहिला नै छुट्ट विश्रामलाई पनि भर्खरै हामीले पार गरिरा भने फेरि पनि कार्यक्रममा नै हेरा तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई। यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलाफ्याम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाख्या सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछ र आज पनि हामी केही समयमा नै लिएर उपस्थित भइ नै सकेका छौं भने आज चाहिँ हामी विशेष गरी शनिबारी बसाईमा रहेका छौं र शनिबारी बसाईमा चाहिँ हामीले लिएर आएका छौं लेख बाकाको दिन र आज चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाउनु भयो भने चाहिँ हामी तपाईँहरूलाई लोक बाकाको दिन राख्नेछौँ र तपाईँहरूले चाहिँ कुन लोक बाका हो भनेर चिन्नु पर्ने हुन्छ। र यसको लागि चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ र आउन सक्नुहुनेछ 97964950 लाइन हुँदैछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र यो समयमा तपाईँहरू आफ्नै कामतिर व्यस्त त हुनुहुन्छ होला, खाजा बनाउँदै हुनुहुन्छ होला, खाजा खाँदै हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्त्यसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिहाला, कोही हुनुहुन्छ कहाँबाट? हेलो,
1: गुड
0: आफ्टरनुन दर्शन, नमस्ते लोक संगीत गन्जादन, हजुर पुर्याउँदै हुनुहुन्छ कहाँबाट?
1: हजुर सोलु तिङलाबाट पुस्ता कार्की।
0: सोलु तिङलाबाट पुस्ता कार्कीजी बोल्दै हुनुहुन्छ?
1: हजुर।
0: के गर्दै हुनुहुन्छ त पुष्पाजी यो समयमा?
1: मौसम पानी नै पर्दैछ, डोको बन्ने चोबानातिर
0: भइसक्यो। डोको बुन्दै हुनुहुन्छ है? हजुर। अनि खाजा दिनुभयो कि बाँकी छ त पुष्पाजीले?
1: हजुर खाजा हालिसक्यो। हजुरको के छ?
0: हामीले चाहिँ अब प्रोग्राम सकेर खाने योजनामा छौँ भन्नुपर्छ है पुष्पाजी। हस् हुन्छ ल, ठिक छ पुष्पाजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। हामी तपाईँलाई लोक बाकाको दिन लाग्नेछ र तपाईँले चाहिँ कुन लोक बाका हो भनेर चिन्नु पर्ने हुन्छ है?
1: हजुर अब के मिल्न सक्छ प्रयास गर्नु पर्ला।
0: हुन्छ, तपाईँको लागि हामी लोक बाकाको दिन लाग्नेछौँ।

0: अगर तो पत्तो पनि सुनु भयो होला है विश्वास जी। ओहो के भयो त आज त्यस्तो? हुन्छ हामी फेरि पनि तपाईँको लागि एकचोटि राख्ने भयो, यसपालि चाहिँ एकदमै ध्यान दिएर सुन्नु होला है।
1: हजुर हुन्छ।

0: 신이 봐요, 비싸기.
1: 아니, 아니, 그니까.
0: 오호, 나 택기, 원래 스타크, 뭐, 방파이, 원이라, 다 회의 친, 나, 스타크, 뭐, 원이 사파키, 그니? 오호, 나 택기, 나, 비싸기, 아니, 아니, 아니, 슈팅, 사마이. 오케이, 바이바이, 사티, 은퇴, 솔루핑, 바트, 비싸, 카키, 지은, 은퇴, 아르키니, 아미니, 라키카, 뭐, 바카, 지신, 뭐, 프라스, 마베니, 사티, 치트, 바이크, 스웜, 레이싱, 바이크, 흔히, 가르기, 마셔, 바이크, 전, 아르키, 뭐, 바카, 지신, 뭐, 프라스, 거르, 은, 차바니지, 바이크, 라지, 한도, 텔레폰, 라인, 체크, 라, 헤크, 사라, 아르, 사크, 누네, 사, 산타나, 비싸, 사티, 은, 암, 부자, 스웜, 마셔, तपाईंको निमित्त हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला नै रहेको छ र पक्कै पनि तपाईहरू यो समयमा त आफ्नै कामतिर व्यस्त त हुनुहुन्छ होला खाजा बनाउँदै हुनुहुन्छ होला खाजा खाँदै हुनुहुन्छ होला आज त स्कुल कलेज अफिसहरू बिदा भएको कारण पनि सरसबैतिर व्यस्त त हुनुहुन्छ होला र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिहाल कोही हुनुहुन्छ कहाँबाट हेलो हेलो भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइसकेको छ र फेरि पनि पुनः प्रयास गर्न सक्नुहुनेछ र अब भने चाहिँ हामी गीततर्फ नै जानेछौ निकै नै मिठो गीत रहेको छ जाँदी रुमाल बिल्कुल बाँका रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ प्रेम सबकोटा स्वामी र त्यसै गरी शान्त सुनारको राजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुनेछौ र यो लोक बाका पश्चात फेरि उपस्थित हुनेछौ Thank you.

0: भक्खरी रात प्रमाणी ने चे लिखी ने मीठा लोग बाफा सुनेरा मनोरंजन ले सके कासा जिन चे जाने रुमाल बोल को लोग बाफा रही को थियो रा पक्की पनी तपारी ने पनी सुनने बायला गाने बायला रसंग से जेन आपने पनी बायला राजीव बस्ता बस्ता मा भाई से भी हमरे कार्यक्रम ले से अंते ने समा सुनेरा साथी नोला तो ये समय में ची सुन देने चाली लाए पूर्व नेपाल की पहले सामुदायिक रेडियो सुलाफियां एक से दस मिला दैनिक हर्ष मा कार्यक्रम आपने पाठा आपने बाका सुंदर मंचा राज्य के हमी विशेष करी शनिवार व्यवसाय में रही को कुराता तबाई लगभग तीन बने सके राम सभी ने संतानबे चौसठी उन्नान पचास शून्य सत्तरी को लाइन उदेशी कार्यक्रम सहभागिता जना सकने तक हम टेलीफोन लाइन खुला नहीं रहेको कार्यक्रम में सहभागिता जमाने भाई तभी हम टेलीफोन लाइन खुला नहीं रहे कोई मित्र टेलीफोन लाइन में स्वागत करी हाल को हेलो
1: हेलो दीदी नमस्कार
0: नमस्कार हजार कहाँ
1: उदयपुर बोली रहे थे प्रमिशा चामलिंग बाँदर बाँदर हेर्दै सुन्दर सुनी रहे
0: प्रमिशा चामलिंग बाँदर हेर्दै हामीले सुन्दै हुनुहुन्छ
1: हजुर दिदी मकै पनि भान्ने बेला हुन आएछ आज त अलिकति मकै पनि भाँदै थियो छेउ छेउमा त अलि हरियो थियो अब एकछिन नहेरी अब आउँदैन होला भनेर घर खाना खाँदाखेरि यहाँ बाँदरले मकै खाँदो खाइसके दुई तिन दुख
0: हो बाँदरले धेरै नै दुःख दिएछ कि क्या हो प्रमिशाजीलाई त्यसो भए
1: पहिला पहिला त हाम्रो गाउँतिर खाएको धेरै थिएन दिदी यसपालि दिदी चाहिँ खोइ यसपालि भन्दा पनि
0: ठीक छ प्रमिशाजी अनि आज उदयपुरतिरको मौसम कस्तो छ नि
1: मौसम त बिहानदेखि नै हावा चलिरहेछ धेरै घाम पनि लागेको छैन थोरै थोरै घाम चाहिँ लागिरहेछ यति धेरै हिजो जति हिजो चाहिँ निकै घाम लागेको थियो आज चाहिँ त्यति धेरै घाम लागेको छैन ठिक ठिकै लागेको छ लाग्नु त हावा चाहिँ नि त्यसपरि चलेको छ त भन्नुपर्छ है दिदी
0: हावा चल्दैछ है त्यसो भए त
1: हावा चलेको कारणले पानी त परेको छैन बादलहरू उडाइदिन्छ हावा चलेपछि है त्यही कारणले हावाहरू हुरीहरू निकै चलिरहेछ
0: भन्नुहुन्छ ओके हुन्छ प्रमिशाजी कार्यक्रममा सहभागिता गराउनु भएको छ र तपाईँले हामी मिठो लोक बाकाको दिन लाग्नेछ र तपाईँले चाहिँ कुन लोक बाका हो भनेर चिन्नु पर्ने हुन्छ है
1: हुन्छ
0: तपाईँको लागि हामी लोक बाकाको दिन लाग्नेछौ।

0: सुन्नुभयो प्रमिसाजी?
1: सुन्न त ताना सुनेको थियो दिदी, भन्नु नि अब।
0: ओहो, कुन लोक बाटो हो भनेर ठ्याक्की भन्नुहोस् न। पक्कै हो नि यो?
1: पक्कै पनि हो, यही गीत जस्तो लागेको
0: छ मलाई। ठिक छ प्रमिसाजी, तपाईँले मिलाइसक्नु भएको छ र यही गीत मार्फत चाहिँ आफ्नो नजिकका मात्र एकजना साथीलाई सम्झन सक्नुहुनेछ है।
1: ओके, तर प्रशंसा तपाईँ लगायत देव्यू सोले सिमोली युनिटलाई भन्न चाहन्छु। एकजना भन्दा पनि मेरो घर फ्यामिलीमा हुने सबै मम्मी र पापालाई भन्दै।
0: ओके बाबा, साथी हुनुहुन्थ्यो उदयपुरको साथी प्रमिसा चामलिङ हुनुहुन्थ्यो, उहाँले पनि हामीले राखेका लोक बाखाको बोन चिन्ह सफल भएर पनि नजिकका मात्र एकजना साथीलाई सम्झदै भने साथी छुटिसक्नु भएको छ र अब भने चाहिँ हामी ढिला नगरिकन उहाँको रिझाइतर्फ नै जानेछौँ। उहाँले चिन्ह सफल हुनुभएको गीत रहेको छ उल्फले मायाले वर्को बाथा रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ हरि गिरी र बहिना किराँतीको आवाजमा सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौँ र यो लोक बाकाको साथमा चाहिँ दोस्रो अनि अन्तिम विश्रामतर्फ मोडिनेछौँ र विश्राम बस्दा।

दुःखलाई पञ्चार बजे डुरी तपाईले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सुन्यो एफएम 101.2 MHz ढाकरे बुझी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै उखल डुरा रुन्जा टर देखी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै

0: कार्यक्रममा आफ्नै बाटोको यो भने दोस्रो अनि अन्तिम विश्राम रहेको थियो। दोस्रो अनि अन्तिम विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रममा नै लिएर तपाईँको रेडियो शिरमा बस्ती भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनै आफ्नो 100.2 MHz कार्यक्रम आफ्नै पाखा आफ्नै बाख्रा सुन्दै हुनुहुन्छ र आज चाहिँ हामी विशेष गरी शनिबार बसाईमा रहेका छौं र शनिबार बसाईमा चाहिँ लोक बाकाको दिन लिएर आउने कुरा त तपाईँ सम्पूर्णलाई अवगत नै भइ नै सकेको छ र आउन सक्नुहुनेछ 97649 लाइन चाहिँ खुल्ला रहेको छ र कार्यक्रममा सहभागिता जनाउनु भयो भने चाहिँ हामी तपाईँहरूलाई मिठो लोक बाकाको दिन राख्नेछौ र तपाईँहरूले चाहिँ कुन लोक बाका हो भनेर चिन्नु पर्ने हुन्छ। तपाईँहरूको लागि हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ, आउन सक्नुहुनेछ 97649 49 70 को लाइन चाहिँ खुल्ला रहेको छ। पक्कै पनि तपाईँहरू यो समयमा आफ्नै कामतिर व्यस्त त हुनुहुन्छ होला, जस्तो सुकै अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई अन्तिम समाज सुनेर साथ दिनुहोला र थोरै समय छुट्याएपछि कार्यक्रममा सबै सहभागिता जनाउनु होला भन्न चाहन्छु। र यदि तपाईँहरूको कार्यक्रममा सहभागिता जनाउन चाहिँ फुर्सद छैन भने तपाईँहरूका निमित्त हामीले राखेका निकै नै मिठा गीतहरू सुन्दै चाहिँ मनोरञ्जन पनि दिनुहोला भन्न चाहन्छु र कोही मित्र आइसक्नु भएको छ टेलिफोन लाइनमा, स्वागत गरिहाल को हुनुहुन्छ कहाँबाट? हेलो,
1: नमस्ते
0: नमस्कार
1: दिदी।
0: नमस्ते नमस्कार, हुनुहुन्छ मगर उदयपुरबाट हुनुहुन्छ? ओहो, गोरी जाने यो समयमा के गर्दै हुनुहुन्छ नि?
1: हजुर, प्रोग्राम सुन्दै पर्दा बेसी भन्दा छ है।
0: मैले खाजा लिनुभयो कि बाँकी छ त गोरीजीले?
1: हजुर, मेरो खाजा बाँकी छ हजुरको, भयो कि बाँकी छ?
0: मेरो पनि बाँकी नै छ भन्नुपर्छ है गोरीजी।
1: ल, 20 तारिक खानु है त।
0: हुन्छ, तपाईँको पनि बाँकी रहेछ, तपाईँले बनाइ राखिदिनु होला है।
1: ए हुन्छ,
0: हामी सँगै मिलेर खानुपर्छ नि।
1: हुन्छ, प्रोग्राम सकेपछि एकातिर आउनु न है।
0: हुन्छ, मिठो खाजा बनाएर राखिदिउँ होला गोरीजी। र अहिले भने चाहिँ हामी तपाईँलाई एकदम मिठो लोक बाकाको दिन राख्ने हो र तपाईँले चाहिँ कुन लोक बाको हो भनेर चिन्नु पर्ने हुन्छ है।
1: ए हुन्छ,

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: ल्याउन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन्।

0: कुराहरू
1: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
0: शहरमा मात्रै होला नि
1: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि
0: थ्याङ्क यू मेरो दाइ आज राम्रो कुरा थाहा भयो

0: प्राधिकरण सोलुखुम्ब वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समय नै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुने बाटो बस्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
1: समयमै महसुल गर, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सोलेफियम 101.1 डिग्री गर्स देश का विभिन्न भाग र www.solefm.com संसारभर एक साथ प्रसारण भइरहेको अपराह्न 4 बजेको सुलहाल चाली राईपुगे म रेविका राई संविधान संशोधन संघीयता सुदृढ़ीकरण र सामाजिक न्यायलाई मुख्य एजेण्डा बनाउँदै आज राजनीतिक दलले संयुक्त रूपमा अग्रगामी मोर्चा गठन गरेका छन्। आज काठमाण्डुमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल जनमत पार्टी आम जनता पार्टी नागरिक उन्मुक्ति पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी नेपाल संघीय समाजवादी पार्टी बहुजन एकता पार्टी र खम्बुवान राष्ट्रिय मोर्चाले अवधारणा पत्र जारी गर्दै मोर्चाको घोषणा गरेका हुन्। सार्वभौम सत्ता राष्ट्रिय स्वाधीन र भौगोलिक अखण्डताको रक्षा गर्दै राजकीय सत्ताको केन्द्रीकरण अन्त्य गर्ने मोर्चाको मूल लक्ष्य रहेको छ। मधेसी आदिवासी जनजाति थारू दलित महिला र मुस्लिम लगायतका सीमान्तकृत समुदायको राज्यका सबै तहमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न संघर्ष गर्ने अवधारणा पत्रमा उल्लेख गरेको छ। वर्तमान संविधानका त्रुटिहरू सच्याउन संविधान संशोधन वा पुनर्लेखन गर्नुपर्ने निष्कर्ष निकाल्दै मोर्चाले सम्मान जनसंख्याका आधारमा प्रतिनिधित्व तथा महिला र दलितका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको माग गरेका छन्। यसै गरी प्रदेशलाई स्वायत्त शासन र संघमा साझा शासनको सिद्धान्त लागू गर्ने कृषि आधुनिकीकरण र जल विद्युत मार्फत आर्थिक वृद्धि हासिल गर्ने तथा भूमिहीन र सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्ने रणनीति लिएको छ। मोर्चाको नेतृत्व सहमतिका आधारमा वा आलो पालो प्रणालीबाट सञ्चालन हुने दलहरूले बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन तथा वितरण प्रक्रियामा पारदर्शिता जवाबदेहिता तथा उपभोक्ताहरूको सहज पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै ग्यास वितरण प्रक्रियामा पारदर्शिता जवाबदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न आयोगले सरकारलाई निर्देशन दिएको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले विज्ञप्ति मार्फत कृत्रिम अभाव सृजना गर्नेलाई कानूनी दायरामा ल्याउन अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुको आपूर्तिको व्यवस्था मिलाएको उपभोक्ताको अधिकार संरक्षण गर्न सरकारलाई निर्देशन दिनुभएको छ। काठमाडौँ उपत्यका सहित देशभर ग्यासको अभाव रहेको छ। आयोगले खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड नेपाल आयल निगम वाणिज्य विभाग उपभोक्ता संरक्षण विभाग तथा उपभोक्तासँग सोधपूछ गरी अभाव बारे जानकारी लिएको जनाएको छ। दैनिक ज्याला मजदूरी गर्नेहरू विद्यार्थी र एउटा मात्र सिलिण्डर भएका निम्न वर्ग निकै समस्यामा परेको आयोगले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई सरकारमा कोही एक्लै नभएको जवाफ दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनको गैराते कहिले काहीँ एक्लै लट्नुपर्छ भनेर सामाजिक सञ्जालमा स्टाटस लेखेपछि प्रतिनिधि सभा सदस्य समेत रहनुभएका सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका नेता मनिष झाले पनि सामाजिक सञ्जालबाट जवाफ दिनुभएको हो। झाले आफ्नो पार्टीका वरिष्ठ नेता रहेका प्रधानमन्त्री शाहलाई महान जनादेश पाएको सरकारमा कोही एक्लो नभएको जवाफ दिनुभएको छ। सांसद झाले आफूले हिजो प्रतिनिधि सभा बैठकमा बोलेको कुरालाई इंगित गर्दै सरकारले सुधार गर्नुपर्ने केही पक्ष रहेको बताउनु भएको छ। हिजो संसदमा रासपाका सांसदहरू मनिष झा रमेश प्रसाई पारस मणि गेलाल अमरेश सिंह लगायतका नेताहरूले सरकारको कामको आलोचना गरेका थिए। दिउँसो आफ्नै पार्टीका सांसदहरूबाट सरकारको आलोचना र खबरदारी भएपछि राति प्रधानमन्त्री शाहले फेसबुकमा लेख्दै सही समय आउन केही समय लाग्ने र सुनेको र देखेको भन्दा वास्तविकता फरक हुने बताउनु भएको छ। आम नागरिकलाई नआतिकन आग्रह गर्दै प्रधानमन्त्री शाहले कहिलेकाहीँ एक्लै लट्नुपर्ने अवस्था आउने गुनासो गर्नुभएको छ। आज मधेस बाहेकका प्रदेशमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार कोशी र बागमतीको पहाड़ी भागमा धेरै ठाउँमा तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागमा केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। तराई भागका थोरै ठाउँमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा पनि मुसलधारे
पानी पर्ने अनुमान गरिएको छ। आज राति भने मधेसहित हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम सम्मको वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना भएकाले ती क्षेत्रका वासिन्दालाई आवश्यक सावधानी अपनाउन महासाखको अनुरोध गरेको छ। गैराती काठमाण्डु उपत्यका सहित देशका विभिन्न ठाउँमा पानी परेको छ। मौसम पूर्वानुमान महासाखको अनुसार बागमती र गण्डकी प्रदेशका थोरै ठाउँ तथा कोशी लुम्बिनी र कर्णाली प्रदेशका एक दुई ठाउँमा मध्यम सम्मको वर्षा भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। नेपाली उत्पादन तथा सेवालाई खाड़ी देश ओमानमा विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसायी महासंघ ओमानको गैर आवश्यक नेपाली सोशल क्लब बीच समझदारी भएको छ। मस्कटमा नेपाली दूतावासका कार्यवाहक राजदूत विशेष कुमार शाहको उपस्थितिमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरे र क्लबका अध्यक्ष सुरेश खड्काले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो। महासंघका अनुसार ओमानमा नेपाली निर्यातकर्तालाई स्थानीय साना तथा मझौला व्यवसायी व्यापारी तथा सम्भावित खरिदकर्तासँग जोड्न दुवै संस्थाले संस्थागत मध्यस्थ कर्ताको भूमिका निर्वाह गर्नेछ भने यसबाट नेपाली उत्पादनका लागि नयाँ बजार तथा व्यापारिक सञ्जाल विस्तार हुनेछ। सम्झौता पत्रमा मेड इन नेपाल उत्पादनको प्रवर्धनलाई प्राथमिकता दिएको, ओमानमा आयोजना हुने सांस्कृतिक तथा सामुदायिक कार्यक्रममा नेपाली चिया कफी अलैची तथा विभिन्न मसला हस्तकला फेल्ड गार्मेन्ट कार्पेट जड़ीबुटी जन्य सामग्री तथा परम्परागत पोशाक लगायतका नेपाली उत्पादनको प्रवर्धनका लागि स्टल तथा प्रदर्शनीको व्यवस्था गरिन उल्लेख गरिएको छ। अन्त्यमा खेल समाचार। अमेरिकी अलराउण्डर हरमित सिंहले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणमा जनकपुर बुटर्सबाट खेल्ने भएका छन्। जनकपुर बुटर्सले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्मबाट हरमितलाई अनुबन्ध गरेको जनाएको छ। जनकपुरले एसोसिएट क्रिकेटका प्रभावशाली खेलाड़ी हरमितलाई कप्तानीको जिम्मेवारी पनि दिएको छ। उहाँले पहिलो दुई सिजन सुदूरपश्चिम वेल्सबाट खेलेका थिए। यस्तै पोखरा एभेन्जर्सले तेस्रो संस्करणको एमपीएलका लागि श्रीलंका अनुभवी अलराउण्डर पोथो तुवा अर्चिगी धनंजय लक्षणलाई टोलीमा अनुबन्ध गरेको छ। लक्षणले दोस्रो संस्करण पोखराबाट खेलेका थिए। उहाँ पोखरामा भित्रिने दोस्रो विदेशी खेलाड़ी रहेका छन्। यसअघि पोखराले बंगलादेश अलराउण्डर सकिब अल हसदोसलाई टोलीमा अनुबन्ध गरिसकेको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 08:35-16 फोन वा selfie@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारी हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। अवश्य अहिलेलाई सुरु हालचाल सकियो। 5 बजेको सोलो समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो टिम सुन्दर रहनुहोला। नमस्कार।

0: ए बाबु आदेर सत्ताज बालेर जाऊ
1: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
0: बर्खाको बेला छ अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुन हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तला या नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
3: नेपाल सरकार विज्ञापन
4: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश
5: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ आइरन भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौ जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं
4: जिल्ला स्वास्थ्य कार्यालय

0: बालबालिका सबैको सरोकार आजका बालबालिका भूमिका सदनहार
1: बालबालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बालबालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आआफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बालबालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा गुरुहितमा जन सन्देश।
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बाँच्न नलाग्ने, आत्मविश्वास तुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मैले समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
0: यौन हिंसाबाट बचौं र बचाऊ, यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, पानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता निकासमा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभलाई भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपस्वी नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई भने आफ्नो कागजसाथी सम्बन्धित कोषमा भुक्तानी लिने न्यायको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर 55 शाखा 98 42 97 91, 97 63 97 104। सुमन राई, प्रमुख प्रशासकीय अधिकृत, नाकुरुङ गाउँपालिका, सोलुखुम्बु। यदि तपाईँको बस्नामा जन्मजात पैतारा घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16 सेन्सरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98 52 55 768, अङ्कमा 9852055768।

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुन एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको सुन्दालो।

गुड आफ्टरनून नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम गीतकी चिनेर उपस्थित भइसकेका छौ प्राविधिक मित्रको साथमा आवाजमा छु म लक्ष्मी श्रेष्ठ र तपाईँले सुन्दै हुनुहुन्छ पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीतलाई सुनिरहनु भएको छ र सदाजु यही समयमा 4:15 बजेसम्म तपाईँहरू माझै रहने गर्दछौ र आज पनि हामीले तपाईँहरू माझै 5 विधाका गीतहरू लिएर उपस्थित भइसकेका छौ। एकैछिन सुनौ आज बस्ने 5 विधाका गीतका क्लिप्सहरू।

0: हामीले पाँचवटा विधाका गीतहरू पनि सुनिसकेका छौं र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 97 64 49 70 को लाइन मार्फत आउन सक्नुहुनेछ। हामीले टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौं र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ भन्दै थिए, उहाँको कल चाहिँ डिस्कनेक्ट भएको छ, पुनः प्रयास गर्न सक्नुहुनेछ। र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। कादेखिको हुनुहुन्छ? हेलो,
1: नमस्ते
0: नमस्कार, कहाँदेखिको बोल्दै हुनुहुन्छ? गोरी मगर उदयपुरबाट। अनि के छ गोरीजी, तपाईँको खबर? हजुर, हाम्रो पनि एकदमै ठिकै छ भन्नुपर्छ गोरीजी। अनि के गर्दै हुनुहुन्छ यो समयमा? ल, कोदो रोप्दै हुनुहुन्छ है? ल, आज हजुरले बोलाउनु भएको भए पक्कै म पनि आउँथे होला। ओके, तर रोप्नमा चाहिँ मलाई खासै आउँदैन, तर पनि हजुरले सिकाउनु पर्छ नि है।
1: हुन्छ, खाँदै पनि भइगयो नि, हामी रोप्छौँ नि त।
0: ल, ठिक छ। अनि खाजा लिनु भयो कि बाँकी छ गुरुजी? हजुर, हाम्रो पनि बाँकी नै छ भन्नुपर्छ गुरुजी। अनि कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन गीत रोज्न चाहनुहुन्छ?
1: हुन्छ, मलाई
0: भाइ एकदमै मिठो गीत रोज्नु भयो, तपाईँले पाँचजना साथीलाई पनि सम्झन सक्नुहुनेछ नि है।
1: हुन्छ, पाँचमा हजुरको लागि ट्राफिकको लागि हाम्रो सेलेरीको लागि साथीभरि तामाङ सीता मगर आनन्द कुमार पूर्णिमा कुमार सुस्मिता कुमार कमल लुङ्गेरी मगर
0: ओके, उहाँ हुनुहुन्थ्यो गोरीजी, हुनुहुन्थ्यो उदयपुरको साथी हुनुहुन्थ्यो, उहाँ पनि छुटिसक्नु भएको छ। र तपाईँ पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 97 64 49 70 को लाइन मार्फत चाहिँ, र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। कहाँदेखिको हुनुहुन्छ? हेलो,
2: नमस्ते
0: नमस्कार, कहाँदेखिको बोल्दै हुनुहुन्छ? उदयपुरबाट सीता मगर भन्नुभयो है?
2: हजुर दिदी।
0: अनि के छ सीताजी, तपाईँको खबर?
2: मेरो खबर सबै ठिकै छ भन्नुहोस् दिदी, हजुर के छ?
0: हजुर, हाम्रो पनि एकदमै ठिकै छ भन्नुपर्छ सीताजी। अनि यहाँ उदयपुरतिरको मौसम कस्तो छ त अहिलेको अवस्थामा?
2: उदयपुरतिरको मौसम चाहिँ
0: हाम्रोतिर पनि धुमिनी राखेको छ र पानी पनि परिरहेको छ, त्यस्तै छ भन्नुपर्छ सीताजी। अनि खाजा लिनु भयो कि बाँकी छ?
2: मेरो खाजा चाहिँ बाँकी छ भन्नुपर्छ।
0: हजुर, हाम्रो पनि बाँकी नै छ भन्नुपर्छ सीताजी। कार्यक्रममा सहभागिता जनाउनु भएको छ, अघिल्लो साथीले एकदमै मिठो गीत रोजेर गइसक्नु भएको छ, तपाईँले पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ नि है।
2: हुन्छ, फर्स्टमा हजुरको लागि भन्न चाहन्छु, सोलेको होलेन्डको लागि भन्न चाहन्छु, अनि मेरो घर फ्यामिलीको लागि, अनि केटानतिर हुन्छ दिदी जानको मगर लागि, यसो हुनुहुन्छ बुनुरिता मगर साथीहरू सम्झन पर्दा गोरी मगर लक्ष्मी मगर एलिसा मगर जोमिता राई अचिन्ता राई मान्दी परिया गुना मगर सर्वनाथ साथीहरू धेरै सबैको लागि भन्छु दिदी। भाइ भाइ
0: ओके, भाइ भाइ उहाँ हुनुहुन्थ्यो उदयपुरको साथी हुनुहुन्थ्यो, सीताजी हुनुहुन्थ्यो, उहाँ पनि छुटिसक्नु भएको छ। राम्रो भने चाहिँ अनि ढिला नगरिकन चाहिँ एकदमै मिठो गीततिर नै लाग्नेछु। गोरीजी र सीताजीको रोजाइमा पर्न सफल एकदमै मिठो गीत रहेको छ, फुल बुटे साडी, यसमा चाहिँ आवाज भरिरहेको छ, मेलिना निवारको आवाजमा रहेको एकदमै मिठो गीतको साथमा चाहिँ पहिलो र छुट्टो विश्राम पनि लिनेछ।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलुदुतकुण्ड नगरपालिका उडानबर 5 सलेरीको बुद्धमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुदुतकुण्ड नगरपालिका नम्बर 5 सहेरी सोलुखुम्बु।
2: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
3: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोपाइटर नारद मणि राई, मोबाइल नम्बर 98 43 90 89 09। राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुदुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
5: वन जङ्गलको छेउमा घर आँगन पर्ने भए होसियारी जोखिम टार्ने भए पारी पारी।

आउँदा साथीभाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड।

0: फेरि स्वागत गर्न चाहन्छु। हामीले पहिलो र छोटो विश्राम पनि पार गरिसकेका छौं र तपाईँले सुन्दै हुनुहुन्छ पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्जमा कार्यक्रममा गीतै गीत सुनिरहनु भएको छ र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 97964-1970 को लाइन मार्फत आउन सक्नुहुनेछ। हामीले टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौं र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौं।
1: हजुर नमस्ते।
0: नमस्कार, कहाँदेखि बोल्दै हुनुहुन्छ?
1: उदयपुरबाट
0: धनराज मगर भन्नुभयो।
1: हजुर,
0: अनि के छ धनराजी तपाईँको खबर? हजुर, हाम्रो पनि एकदमै ठिकै छ भन्नुपर्छ। अनि के गर्दै हुनुहुन्छ धनराजी यो समयमा? ड्युटी गर्दै हुनुहुन्छ? के को ड्युटी गर्दै हुनुहुन्छ र? ए ल, ठिक छ। अनि कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन गीत रोज्नुहुन्छ तपाईँले? ओके, पक्कै पनि तपाईँको लागि यो गीत बस्नेछ। पाँचजना साथीलाई सम्झाउन सक्नुहुनेछ नि है?
1: हवस् हुन्छ। हजुर लगायत सिलेक्टको लागि र साथीहरूले सिलेक्ट सुनिबस्नु भएको समाज सम्पूर्ण र उदयपुरमा रहनुहुने मेरो घर प्रयार लगायत सम्पूर्णको लागि र जति पनि साथीहरूले होला त्यो नगर भइदिनु सम्पूर्ण।
0: ओके, उहाँ हुनुहुन्थ्यो धनराजी हुनुहुन्थ्यो, उदयपुरको साथी हुनुहुन्थ्यो, उहाँ पनि छुटिसक्नु भएको छ र तपाईँ पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 97964-1970 लाइन मार्फत आउन सक्नुहुनेछ र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
2: दिदी, नमस्ते।
0: नमस्कार, कहाँदेखि बोल्दै हुनुहुन्छ? उदयपुरबाट सुमन परियार भन्नुभयो है? अनि के छ सुमनजी तपाईँको खबर? ए ल, ठिक छ। अनि के गर्दै हुनुहुन्छ यो समयमा? कोदो रोप्दै हुनुहुन्छ है? ल, ठिक छ, रोप्नुपर्छ है। आज धेरै फलाएर चाहिँ फेरि पनि रोप्नुपर्छ है त? ल, ठिक छ। अलि खाजा लिनुभयो कि बाँकी छ तपाईँको? हजुर, हाम्रो चाहिँ बाँकी नै छ भन्नुपर्छ सुमनजी। अनि कार्यक्रममा सहभागिता जनाउनु भएको छ, अघिल्लो साथीले एकदमै मिठो गीत रोजेर गइसक्नु भएको छ, तपाईँले पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ नि है?
2: ए हस् हुन्छ। फर्स्ट दिदी हजुरको लागि भन्न चाहन्छु र मेरो प्यारो साथी भन्नु पर्दा सलिना परियार, सुबना परियार, पिता परियार, अनिता परियार, कविता परियार, मेरो दिदी हुनुहुन्छ कमला परियार,
0: ओके। उहाँ हुनुहुन्थ्यो उदयपुरको साथी हुनुहुन्थ्यो सुमन परियार हुनुहुन्थ्यो, उहाँ पनि छुटिसक्नु भएको छ र अब भनेपछि हामी ढिला नगरीकन चाहिँ एकदमै मिठो गीततिर नै लाग्नेछौ। एकदमै मिठो गीत रोज्नु भएको छ धनराजी र सुमनजीको रोसाईमा पर्न सफल आँखैमा राख्छु मेरो देश भन्ने एकदमै मिठो गीत रहेको छ राष्ट्र भावना समितिको र यस्तो गीतमा चाहिँ आवाज भन्नुभएको छ इच्छा गुरुङ आवाजमा रहेको एकदमै मिठो गीत सुनेछौ। त्यसपछि फेरि उपस्थित हुनेछौ।

0: फेरि पनि स्वागत गर्न चाहन्छु। हामीले एकदमै मिठो गीत पनि सुनिसकेका छौं राष्ट्रिय भावनाले समेटेको गीत। र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 97.50/970 को लाइन मार्फत आउन सक्नुहुनेछ। हामीले टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौं र विशेष गरी यो त आज शनिबारको दिन पनि हो होइन। कतिपय साथीहरू त व्यस्त हुनुहुन्छ होला, आफ्नै काममा हुनुहुन्छ होला, कतिपय साथीहरू मुलापात गोठालो होइन विभिन्न काममा व्यस्त हुनुहुन्छ होला होइन। कार्यक्रममा सहभागी साथीहरूले पनि कुदे रोप्दै छौं भनेर भन्नुभएको छ होइन। र विभिन्न काममा व्यस्तता हुनुहुन्छ होला होइन, बर्खाको समय छ होइन, सो त्यही कारणले गर्दाखेरि पनि कामको त्यस्तै चटाहरू छ होइन। त्यही कारणले गर्दा पनि आफ्नो काममा व्यस्तता हुन सक्छ होइन। र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने चाहिँ आउन सक्नुहुनेछ 97.50/970 लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। हामीले टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौँ र तपाईँहरूलाई हामीले दुईचोटि गीतका क्लिप्सहरू पनि सुनाइसकेका छौँ। र जति पनि साथीहरू कार्यक्रममा सहभागिता जनाउनुहुन्छ उहाँहरूले चाहिँ गीतको क्लिप्स चाहिँ सुनेर आउनुहोला पनि भन्न चाहन्छु। र हामीले टेलिफोन लाइन खुल्ला गरिसकेका छौँ, आउन सक्नुहुनेछ। हामीले टेलिफोन लाइन खुल्ला गरिसकेका छौँ र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। कहाँदेखिको हुनुहुन्छ? हेलो
1: हेलो, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: सिन्धुलीबाट
0: पूर्णिमा सुनवार बोल्दै हुनुहुन्छ है?
1: हजुर।
0: के छ पूर्णिमाजी तपाईँको खबर?
1: मेरो खबर समग्रमा सबै ठिकै छ भन्नुपर्छ छैन नाना?
0: हजुर, ना हाम्रो पनि एकदमै ठिकै छ भन्नुपर्छ पूर्णिमाजी। अनि खाजा लिनुभयो कि बाँकी छ?
1: मेरो खाजा बाँकी नै छ अनि हजुरले खानुभयो कि बाँकी छ?
0: हजुर, हाम्रो चाहिँ बाँकी नै छ भन्नुपर्छ पूर्णिमाजी। ल ठिक छ, कार्यक्रममा सहभागिता जनाउनु भयो। तपाईँ कुन गीत रोज्न चाहनुहुन्छ आज? ओके, पक्कै पनि तपाईँको लागि हामी यो गीत राख्नेछौ। तपाईँले पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ नि है? ओके, उहाँ हुनुहुन्थ्यो सिन्धुलीको साथी हुनुहुन्थ्यो, उहाँ पनि छुटिसक्नु भएको छ। र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौँ भन्दै थियौँ। उहाँको कल चाहिँ डिस्कनेक्ट भएको छ, पुनः प्रयास गर्नुहोला पनि भन्न चाहन्छु। र अब भने चाहिँ हामी ढिला नगरीकन चाहिँ एकदमै मिठो गीत तर्फ नै लाग्नेछ। म तिमीलाई हेरी हेरिरहँ भन्ने एकदमै मिठो गीत रहेको छ, यसै हामीले मुभी सङबाट लिएको गीत हो होइन। र यो गीत सुन्नेछौँ र यसको साथमा चाहिँ पहिलो र छुट्टो दोस्रो र छुट्टो विश्राम पनि लिनेछौँ।

जनहितमा जारी सन्देश पोषणयुक्त खाने कुरा जीवनका रंगहरू पूरा मनमा ताकि स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य

0: सड़क प्रायो गर्दा दिन दिन सड़क सीमा अतिक्रमण नगरौं सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण गरौं सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिऊं सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधुमा घुम्लिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल मर्मती मार्ग गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोष्ट प्रदेशद्वारा जनहितमा जारी
2: सन्देश मोबाइल ड्राइभिङ टाइम प्रेम गर्ने युवा जोडी स्ट्रिटमा हुर्किँदा अझै भए बेबा आमा दुईजना
0: सामाजिक सुरक्षा भत्ता निकासमा गरिएको सम्बन्धी सूचना महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभ गराइरहेको छ।

0: समावेशी रेडियो समावेशी आवाज
1: सुनो एफएम 101.2 मेगाहर्ट्ज फेरि पनि स्वागत गर्न चाहन्छु। हामीले दोस्रो र अन्तिम विश्राम पनि पार गरिसकेका छौं र तपाईँहरू सुन्दै हुनुहुन्छ पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोनी एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीतै गीतलाई सुनिरहनु भएको छ र अझै पनि हामीसँग चाहिँ दुईवटा गीतहरू चाहिँ बाँकी रहेको छ होइन। र तपाईँ पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने चाहिँ आउन सक्नुहुनेछ र त्योभन्दा अगाडि चाहिँ तपाईँले गीतको क्लिप्सहरू चाहिँ थाप भएर चाहिँ आउनुपर्ने हुन्छ र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। कहाँदेखिको हुनुहुन्छ? हेलो
2: हेलो दिदी, नमस्ते। नमस्कार।
1: नमस्ते नमस्कार, कहाँदेखिको बोल्दै हुनुहुन्छ? ओखलढुङ्गाबाट भगवती मगर भन्नुभयो है?
2: हजुर।
1: अनि के छ भगवती चाहिँ तपाईँको खबर?
2: ठिकै छ भन्नुपर्छ दिदी।
1: अनि के गर्दै हुनुहुन्छ यो समयमा?
2: प्रोग्राम
1: सुन्दै बसिरहेको छु भन्नुपर्छ दिदी। ल ठिक छ, अनि खाजा लिनुभयो कि बाँकी छ तपाईँको?
2: खाजा मेरो भइसक्यो
1: हजुरको। हाम्रो चाहिँ बाँकी नै छ भन्नुपर्छ भगवतीजी, होइन अब कार्यक्रम सकाएर खाने योजनामा हो भन्नुपर्छ है त। ल ठिक छ, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, तपाईँको लागि कुन गीत राखौँ आज? औठी बेरुवा भन्नुभयो है? त्यो गीत त छैन नि, हामीले आज राखेकै छैनौ। दुईवटा बाँकी छ, एउटा पप विधाको बाँकी छ र अर्को चाहिँ आधुनिक गीत बाँकी छ। ओके, पक्कै पनि तपाईँको लागि एउटा गीत राख्ने छौ, तपाईँले पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ नि है।
2: कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदीहरूको लागि, टेक्निसियन मित्र सोलु एफएम होल युनिटको लागि, कार्य सम्पूर्णलाई भन्दैछु के नमस्ते तपाईँलाई।
1: ओके, ओखलढुङ्गाको साथी हुनुहुन्थ्यो भगवतीजी हुनुहुन्थ्यो, उहाँ पनि छुटिसक्नु भएको छ र तपाईँ पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 97964950 लाइन मार्फत आउन सक्नुहुनेछ र कोही साथी टेलिफोन लाइनमा आइसक्नु भएको छ, हामी यहाँसँग कुराकानी गर्नेछौ। हेलो
3: नमस्कार दिदी।
1: नमस्ते नमस्कार, कहाँदेखि बोल्दै हुनुहुन्छ?
3: उदयपुरबाट
1: रिता मगर। अनि के छ रिताजी तपाईँको खबर? अनि के गर्दै हुनुहुन्छ यो समयमा? आज कोदो रोप्ने दिन है, शनिबार भएर। ल ठिक छ रिताजी, कार्यक्रममा सहभागिता गराउनु भएको छ, तपाईँले पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ नि है।
3: खासमा हजुरको लागि साथीहरू सम्झाउनु पर्दा कुमिना मगर, सिधा मगर, गोबी मगर, सबैलाई सम्झना भनेर छुट्टिन्छु
1: है भाइ। थियो रिताजी हुनुहुन्थ्यो, उदयपुरको साथी हुनुहुन्थ्यो, उहाँ पनि छुटिसक्नु भएको छ र अब भनेपछि हामी गीततर्फ नै लाग्नेछौ। गीताजीको सलमा सफल एकदमै मिठो गीत रहेको छ, तिम्रो त्यो हसिलो बुहारमा भन्ने एकदमै मिठो गीत रहेको छ, पप विद्याको गीत रहेको छ र यसमा चाहिँ आवाज भन्नुभएको छ मिनमार शेर्पाको।

हामीले एकदमै मिठो गीत पनि सुनिसकेका छौं र तपाईँहरूले सुन्दै हुनुहुन्छ पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सूर्य एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिरहनु भएको छ र अब भने चाहिँ हामीसँग एउटा मात्रै विदाको गीत रहेको छ र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 97964950 लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। हामीले टेलिफोनलाई चाहिँ खुल्ला गरिसकेका छौं र तपाईँहरूले गीतको क्लिप्स थाहा छ भने चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ पनि भन्न चाहन्छु। र अब भने चाहिँ हामी कार्यक्रमको अन्तिम अन्तिम चरणमा पनि आइसकेको छु र कार्यक्रमलाई छिटाएको निवारी समय पनि सकिसकेको छ र यतिजनासम्म सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनु भयो, फोन ट्राई गर्नुभयो, सम्पूर्णलाई विशेष विशेष धन्यवाद दिन चाहन्छु। र मेरो बन्द कोठाको आवाजलाई तपाईँको रेडियो शीर्षसम्म पुर्याउनको लागि चाहिँ भरपूर सपोर्ट मिलेको छ प्राविधिक मित्र सर्की लामु शेर्पालाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु। र अन्तिममा एकदमै मिठो गीत रहेको छ, आधुनिक गीत रहेको छ, प्रमोद खरेलको आवाजमा रहेको प्रमोद खरेलको आवाजमा रहेको म त सन्चै छु यहाँ तिमीलाई कस्तो छ भने एकदमै मिठो गीत रहेको छ। र यो गीत छाड्दै म कार्यक्रम प्रस्तुत लक्ष्मी श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार।

0: दाई ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
1: दिनु भएन औषधि हालेको
0: नाना सरी ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
0: हेर्नुहोस् दाई यसरी बाली नानीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबारी नै हुँदैन किरा लाग्छ हाम्रो त पऱ्यो नि
0: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझेँ म परम्परागत पिसादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
3: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
0: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्
3: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
0: हो खिचौ खिचौ केटाकेटी सबैको सामु खिचौ न
3: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
0: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हामीले बुहारी हुँदैछौ यो

0: ठुलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: शुभ प्रभात
0: गुरुआमा। आज हामी के विषयमा छलफल गर्छौ?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: श्याबास, कति राम्रो र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
3: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: वैदेशिक रोजगारीमा जाँदा अपनाउन पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
1: नेपाल सरकार

नमस्कार पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुनेफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunefm.com संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 5 बजेको सुन हालचाल लिएर आइपुगे म रेबिका राई। संखुवा सभाको मकालु गाउँपालिका 5 पाकपोकमा खुलाले बगाएर बेपत्ता भएका इदुवा हाइड्रोपावरका कर्मचारी 3 दिनपछि मृत भेटेका छन्। मकालु गाउँपालिका 5 पाकपोकमा सिमली खुलाले बगाएर बेपत्ता भएका इदुवा हाइड्रोपावरका सुपरभाइजर 28 वर्षीय सौगात स्वागत निरौलाको शव बगाएको ठाउँदेखि करिब 80 मिटर तल खोजभित्र भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनु भएको छ। साउन 20 गते रात 11 बजे मकालु बाँसमा रहेको सिमली खोला तर्ने क्रममा खादबारी नगरपालिका 10 का इदुवा हाइड्रोपावरका सुपरभाइजर 28 वर्षीय निरौला बेपत्ता भएका थिए। बेपत्ता भएका सुपरभाइजर निरौलाको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो। स्थानीय सहितको सहयोगमा 3 दिनदेखि खोजी भइरहेको थियो। साउन 20 गते हाइड्रोपावरमा कर्मचारी रूकुम पश्चिम 8 विकोट नगरपालिका 10 का दिनेश विश्वकर्मा र इलाम जिल्लाको इलाम नगरपालिका 1 का राजेन्द्र लिम्बू सहित खाना खाएर बास बस्ने ठाउँतर्फ जाँदै गरेका निरौलालाई खुलाले बगाएको थियो। जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री उपेन्द्र यादवले राज्यका शक्ति रेखी ठाउँमा केन्द्रित हुँदा मुलुकमा सत्तावाद र अधिनायकवाद मौलाएको टिप्पणी गरेका छन्। शनिबार काठमाण्डुमा आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान राजनीतिक अवस्था र राज्य संचालन पद्धतिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। अध्यक्ष यादवले संवैधानिक निकाय र मन्त्रालयहरू स्वतन्त्र रूपमा काम गर्न नसके निष्प्रभावी भएको दावी गर्नुभएको छ। विगतका जनआन्दोलन मधेस जनविद्रोह र आदिवासी जनजाति थारू लगायतका आन्दोलनबाट प्राप्त संघीयता समावेशिता लोकतन्त्र गणतन्त्र र धर्मनिरपेक्षता जस्ता उपलब्धिहरूमाथि राजनीति तर्फबाट प्रहार भइरहेको उहाँको आरोप रहेको छ। ती उपलब्धिहरूबाट रक्षा गर्दै बाँकी अधिकार प्राप्तिका लागि नै मोर्चा निर्माण गरेको उहाँले स्पष्ट पार्नुभएको छ। संविधान निर्माण प्रक्रियामाथि प्रश्न उठाउँदै उप प्रधानमन्त्री यादवले विगतमा संविधानबाट संविधान जारी नभई केही दलहरूले संविधानको किताब मात्र पारित गराएको टिप्पणी गर्नुभएको छ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देवा स्वदेश फर्किने मिति परिवर्तन भएको छ। उहाँ 28 साउनमा स्वदेश फर्किने भएका छन्। कांग्रेस नेता डाक्टर प्रकाश शरण महत पूर्व सभापति देवा नेपाल फर्किने समय परिवर्तन भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार पूर्व प्रधानमन्त्री देवा आगामी बिहिबार साउन 28 गते मध्याह साढे बाह्र बजे काठमाण्ड अवतरण हुने भएका हुन्। कांग्रेस संस्थापन इतरसम्मका प्रचार प्रसार संयोजक मीन विश्वकर्माले पनि पूर्व सभापति देवाको स्वदेश फर्किने समय परिवर्तन भएको बताउनु भएको छ। उहाँले आगामी बिहिबार 12:30 बजे थाई एयरबाट देवा स्वदेश फर्किने तय भएको जानकारी दिनुभएको छ। यसअघि नेता महतले पूर्व सभापति देवा 26 साउन राति 9:45 बजे स्वदेश फर्किने जानकारी दिनुभएको थियो। नेता विश्वकर्माले राति काठमाण्डु अवतरण हुँदा स्वागत गर्न असहज हुने भएकाले समय परिवर्तन गरिएको बताउनु भएको छ। फ्लाइट 26 गते राति रहेको थियो। राति नआउनुहोस् हामीले स्वागत गर्न पाउनु पर्यो भन्दै उहाँले अनलाइन खबरसँगै भन्नुभएको थियो। अनि डेट सरेको हो, समय पनि दिउँसो भयो। जेएनजी आन्दोलनका आक्रममा भएको सांघातिक आक्रमणमा परिघाइते भएका पूर्व सभापति देवा 13 फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर जानुभएको थियो। उहाँ 7 चैत 2082 सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुग्नु भएको थियो। कांग्रेसको संस्थापन इतरको समयले 29 साउनदेखि काठमाण्डुमा आयोजना हुन गइरहेको राष्ट्रिय भेलालाई पूर्व सभापति देवाले सम्बोधन गर्ने बताउनु भएको छ। उक्त समूहले भेलाको तयारीका लागि पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ।
ढोरपाटन पुग्ने पर्यटकको संख्या पछिल्लो समय वृद्धि हुँदै गएको छ। एक वर्षमा 37,000 पटक पर्यटक ढोरपाटन पुगेका छन्। तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेका ढोरपाटन शिकार आरक्ष कार्यालय बाक्लुङले जनाएको छ। नेपालको एकै मात्र शिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको संख्या एकै वर्ष 13,000 बढ़ेको कार्यालयका रेन्जर सागर शिविरले जानकारी दिनुभएको छ। ढोरपाटनमा पर्यटकीय पूर्वाधार निर्माण प्रचार प्रसार तथा व्यवस्थित होटल तथा गैरवास होमस्टेको विकासले पर्यटकको संख्या वर्षेनी वृद्धि भइरहेको उहाँले बताउनु भएको छ। रेन्जर शिविरका अनुसार पर्यटकहरूको संख्यामा वृद्धि भएसँगै पर्यटकबाट प्राप्त हुने राजस्व पनि वर्षेनी बढ़िरहेको छ। आर्थिक वर्ष 2082-83 ढोरपाटन आउने पर्यटकको संख्या 37,525 पुगेको जनाउँदै तीमध्ये 37,270 नेपाली पर्यटक रहेका उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार आर्थिक वर्ष 2081-82 23,692 र आर्थिक वर्ष 80-81 15,573 पर्यटक ढोरपाटन पुगेका छन्।

दलित सरकारले दलित समुदायका थर सूचीकरण गर्नु अघि सरकारवाला र आम नागरिकसँग राय सुझाव माग गरेको छ। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय दलित आयोगबाट सिफारिश गरी आएका थरहरूको सूची सार्वजनिक गर्दै सुझाव आह्वान गरेका हुन्। मन्त्री सीता बादेको निर्देशनमा मन्त्री परिषदबाट अन्तिम निर्णय हुनु अघि थप स्पष्टताका लागि यो विवरण सार्वजनिक गरेको मन्त्रालयले जनाएको छ। दलित समुदायका थर सूचीकरण सम्बन्धी विवरण मन्त्रालयको आधिकारिक वेबसाइटमा हेर्न सकिनेछ। यदि यस सूचीमा कुनै राय सुझाव र प्रतिक्रिया भए दुई दिनभित्र मन्त्रालयको आधिकारिक ईमेल अथवा मन्त्री र उहाँको सचिवालयको ईमेल मार्फत पठाउन सकिनेछ। प्राप्त सुझावहरूलाई आवश्यक अध्ययन गरी सूचीकरण प्रक्रियामा समेटिने मन्त्रालयले स्पष्ट पारेको छ।

0: हुँदा साथीभाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
2: दिदी छिमको छिम किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
1: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका 5 सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश

0: यौन हिंसाबाट बचौं र बचाऊ यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
3: ए के भो दौडिदिई पो आइस त।
2: नाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ।
3: भन को थियो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
4: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो। विकासका कार्यमा राजनीति नगरौं। समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ। अधिकारको दुरूपयोग नगरौं। जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

0: चारै तहमा दर्ता भएका यी व्यवस्थाको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल विभूत भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निष्ठा समेत राखी सही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल विभूत नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र विभूतमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राधिकको नम्बर कायम गरी विभूतको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेखित स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभूत समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: بابا من از ایستون زمین منتینو از زمین نمی آیی؟
1: نو چی بودی؟ چی بودی؟ چون تو زمین؟
0: نای نا اتیگه زمین من لگه نو
1: اتیگه بلی اونسا؟
0: مالی ساینس کو کانچه دارنا ساکینو سالی اتیگه اونسا
1: کورا کس تو پرو؟ نای را ما پنی تون سنگی جان چون नमस्ते मैडम म रीना दुबे
2: नमस्ते कति टाइम ले पाल्नु भयो
1: आज रीना ले एग्जाम ले भन्नु साइन्स को कन्ठ गर्न सकिन रे सरले पिट्नु हुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आरे राम्रो गर्नु भयो विद्यार्थीलाई कुट्न तर्साउन कति टाइम छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 सम्म जम्मा हुन्छ म साइन्स को सरलाई सम्झाउँछु रीना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् मैडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ सुरक्षित भविष्य निर्माण गरौ मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: नमूना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमूना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमूना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमूना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखुन्दु
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने निर्देश
2: भएको छ। यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
3: किन खोज्नु भएको होला? हजुर
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
3: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। यसो नगरौँ न हजुर।
0: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
5: और प्रिंट मुजुकर को रकम सवारी साधन को नंबर एकिन करने संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावर तपो सवारी साधन को वास्तविक रूप में बुझाउन पर्ने सवारी कर नवीकरण दस्तूर लगायत अन्य कर संबंधी वितरण हेन का संबंधित यातायात कार्यालय में गए कर प्रिंट मांग बैंक भोचर करना अगि सवारी कर तथा दस्तूर एकिन करना तथा कर बुझाए पी प्राप्त होने बीमा आपने बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय पिरात

0: ગુજરાત વાયુ ગંડા ડીએનડીયુ સડક સીમા અતિક્રમણ ન કરો, સડક સીમામાં અસ્થા એવં સ્થાયી સમસ્યા નિર્માણ ન કરો, સડકો નાની ઠલ તથા પાણી નિકાસ બંધ હોવા ન દે, સવારી ચલાવતા લેન અનુસાર પાલના કરો તો ગણાવ, સવારી ચલાવતા ટ્રાફિક નિયમકો પાલના કરો, સવારી સાધુમાં ઝુંબીર વા સ્વતમાં બસી યાત્રા ન કરો, સડકો ક્ષમતા ભંડા બળી ભાર પ્રયોગ ન કરો, જેબ્રા ક્રોસિંગ બાદ માતૃ બાટુ કાટની કરો, સડકો તત્કાળ નર્ધસી માર્ગ ગણી કરો, યાત્રાકો ક્રમમાં કોઈ સમસ્યા ભય નર્સિકો પ્રહરીલાઈ ખબર કરો.
1: આંતરિક મામલા તથા કાનૂન મંત્રાલય કોસી પ્રદેશ દ્વારા જનહિતમાં જારી સંદેશ.
2: संसार की सबै भन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्न र ल आँखा बन्द गर त ल अब आँखा खोला त
3: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना झुङ्गी बुलाकी मालगाडी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840056 र 9867050620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस् भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस् विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस् याद राख्नुहोस् 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ चोरी देखिमा कानून कारवाही गरिनेछ पुलमा आगो लागेको तार नत्रिएको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस् थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226 प्राविधिक प्रमुख 9852583227 सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003 समय नै महसुस गर उचालो भविष्य निर्माण गरौं नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश

0: wherever you are. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: भारत र चीन सहित रूसी तेल खरीद कटा देशमाथि 100% सम्म कर लगाउने अमेरिकी विधेयक पारित माथिल्लो सदनमा पनि पारित भएमा राष्ट्रपति ट्रम्पले निर्णय गर्ने तजबिजी अधिकार पाउने
4: र एसीसी पुरुष प्रिमियम कपको खेल तालिका सार्वजनिक नेपालले पहिलो खेल भदौ 16 गते साउदी अरेबियासँग खेल्ने
5: मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
5: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
7: क्यान्सर विरुद्ध अवसरको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
8: फोन 0754933333 4955555
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन कलेज लिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
9: चौबिस गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
10: फोन नम्बर 082-562-601 98578-35990 98578-31-84 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
3: नेपाल दर्पणमा अब खबरको सिलसिला साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल भएको छ सरकारले नेपाली सेनालाई उद्योग मरमत गरी उत्पादन गर्ने जिम्मेवारी दिएपछि आज प्रारम्भिक उत्पादन परीक्षण सफल भएको नेपाल सरकारका सहसचिव एवं प्रधानमन्त्री बादेन्द्र शाह बादेनका निजी सचिव प्रदीप परियारले जानकारी दिनुभयो उहाँका अनुसार नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयका झण्डै 40 जना प्राविधिक तथा सैनिक टोलीले उद्योग परिसर सरसफाई र मेसिनको प्रारम्भिक मरमत गरी परीक्षण सञ्चालन गरेका हुन् परियारले आफ्नो फेसबुक अकाउन्टमा कपड़ा बुन्ने तान चलेको भिडियो सार्वजनिक गर्दै बिहानदेखि उद्योग परिसरमा फेरि तानको खटखट आवाज सुनिन थालेको उल्लेख गर्नुभएको छ चीन सरकारको सहयोगमा 2032 सालमा स्थापित यस उद्योग राजनीतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण 2056 सालदेखि बन्द भएको थियो गएको असारमा सरकारले पुनः सञ्चालन गर्ने निर्णय गरेपछि प्राप्त 30 लाख रूपियाँ बजेटमा मरमत कार्य अघि बढ़ाएको हो सेनाको अध्ययन प्रतिवेदन अनुसार उद्योग सञ्चालनका लागि प्रारम्भिक रूपमा 1,93,00,000,000 रूपियाँ लागत लाग्ने अनुमान छ आफ्नै 166 रोपनी जग्गा र पूर्वाधार रहेको यस उद्योगबाट उत्पादन शुरू भएमा नेपाली सेना तथा सरकारी कर्मचारीका लागि आवश्यक कपड़ाको माग सहजै परिपूर्ति हुने विश्वास लिएको छ
4: यसैबीच प्रधानमन्त्री बालेन शाहले लामो समयदेखि घाटामा रहेका र बन्द अवस्थामा पुगेका सरकारी उद्योग तथा संस्थानहरू सुधारको बाटोमा फर्किएको दावी गर्नुभएको छ सामाजिक सञ्जाल मार्फत आज बिहान 5 बजे प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नियत सफा र टीमवर्क इमान्दार चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव रहेको बताउनु भएको छ नेपाल औषधि लिमिटेड हेटौडा कपड़ा उद्योग नेपाल वायु सेवा निगम दुग्ध विकास संस्थान र सिंहदरबार वैद्य खानामा प्रारम्भ भएका सुधारले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको उल्लेख छ। प्रधानमन्त्री शाहले यी रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः संचालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने बताउनु भएको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई सरकारमा कोही एक्लै नभएको जवाब दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गैराती कहिलेकाहीँ एक्लै लड्नुपर्छ भनेर सामाजिक सञ्जालमा स्ट्याटस लेखेपछि प्रतिनिधि सभा सदस्य समेत रहेका सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नेता मनिष झाले पनि सामाजिक सञ्जालबाटै जवाब दिनुभएको हो। झाले आफ्नो पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहलाई महान जनादेश भएको सरकारमा कोही एक्लो नभएको जवाब दिनुभएको छ। ले आफूले हिजो प्रतिनिधि सभा बैठकमा बोलेको कुरालाई इंगित गर्दै सरकारले सुधार गर्नैपर्ने केही पक्ष रहेको बताउनु भएको छ। हिजो संसदमा राष्ट्रपतिका सांसदहरू मनिष झा, रमेश परसाई, पारसमणि गेलाल, अमरेश सिंह लगायतका नेताहरूले सरकारको कामको आलोचना गरेका थिए। दिउँसो आफ्नै पार्टीका सांसदहरूबाट सरकारको आलोचना र खबरदारी भएपछि राति प्रधानमन्त्री शाहले फेसबुकमा लेख्दै केही समय आउन केही समय लाग्ने र सुनेको र देखेको भन्दा वास्तविकता फरक हुने बताउनु भएको थियो। आम नागरिकलाई नआत्तिने आग्रह गर्दै प्रधानमन्त्री शाहले कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउने गुनासो गर्नुभएको छ।
4: काठमाडौँ उपत्यका सहित देशका मुख्य शहरमा आज पनि ग्यास पसल अगाडि सर्वसाधारणको लामो लाइन कायमै छ। झण्डै दुई हप्ता अघि शुरू भएको ग्यास अभाव अझै उस्तै रहँदा उपभोक्ताहरू रित्तो सिलिण्डर लिएर घरबाट टाढा पुगी लाइन बस्न बाध्य भएका हुन्। ग्यास संकट सुल्झाउन सरकारले द्रुत प्रतिकारीय टोली गठन र अनुगमन तीव्र बनाएको दावी गरे पनि समस्या समाधान हुन सकेको छैन। निगमले विगत चार महिनादेखि बिक्री गर्दै आएको आधा सिलिण्डरको सट्टा पूर्ण तौलको सिलिण्डर बेच्ने निर्णय गरेपछि बजारमा संकट आएको हो। खाली सिलिण्डर एकै पटक बजारमा निस्किँदा र सर्वसाधारणले अतालिएर थप ग्यास संचित गर्दा आपूर्ति व्यवस्था अस्तव्यस्त बनेको आयल निगमको भनाइ छ। आयल निगमले भारतबाट आयात हुने कोटा बढ़ाएर 55,000 टन पुर्याएको जनाएको छ। तर ग्यास उद्योग संघका अनुसार कोटा बढ़े पनि बोक्ने बुलेटको अभाव भएकाले बजार पूर्ण रूपमा सहज हुन अझै 15-20 दिन लाग्नेछ। यसैबीच ग्यास अभावको गुनासो सम्बोधनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले आज काठमाडौँमा रहेका ग्यास उद्योग र डिपोको अनुगमन गर्नुभएको छ। उद्योग तथा डिपोको अनुगमनलाई तीव्र बनाइरहेका बेला मन्त्री आफै अनुगमनमा निस्किनु भएको हो। मन्त्री यादवले बालाजुमा रहेको नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात बुलेट बोटलिङ र बिक्री वितरणको तथ्याङ्क बारे जानकारी लिनुभयो। उद्योगको निरीक्षणपछि उहाँ निगमको टेकुमा रहेको डिपोमा पुगेर अनुगमन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। अनुगमनका क्रममा उद्योग मन्त्रीले विद्यार्थी मजदूर तथा अप्ठ्यारोमा परेका नागरिकलाई प्राथमिकता दिएर ग्यास बिक्री गर्न निर्देशन दिनुभएको छ।
3: यसैबीच खाना पकाउने एलपी ग्यास एउटा सिलिण्डरको 7,000 रूपियाँमा बेचेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुरको चाँगु नारायण नगरपालिका नम्बर 2 दुवाकोट बारूद खाना चोकमा भाडामा बस्दै आएका 57 वर्षका तुलसीराम तोयमा रहेका छन्। उनले भोक्ताहरूलाई प्रति सिलिण्डर 7,000 रूपियाँको दरले बिक्री वितरण गरेको भन्ने जानकारी आएपछि पक्राउ गरेको प्रहरीले विज्ञप्ति निकालेर जानकारी गराएको छ। प्रहरीले उनको पसलमा जाँच गर्दा 3 थान सिलिण्डर समेत नियन्त्रणमा लिएको जनाएको छ। भक्तपुरको अर्को खबरमा मनोहर क्षेत्रबाट वैकल्पिक व्यवस्था दिन हटाएका सुकुमवासीहरूले तत्काल पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गरेका छन्। संयुक्त राष्ट्रिय मुक्ति सुकुमवासी मोर्चाको आयोजनामा भएको कोनसभामा प्रभावित परिवारले भूस्वामित्वसहित स्थायी पुनर्स्थापना गर्न र घर टहरा भत्काउँदा भएको क्षतिको उचित क्षतिपूर्ति दिन माग गरेका छन्। मोर्चाले आउँदो भदौ 12 गतेसम्म आफ्ना माग पूरा नभए अनिश्चितकालीन शान्ति पुनः सत्याग्रह शुरू गर्ने चेतावनी दिएको छ। आन्दोलनका कार्यक्रम अनुसार भदौ 4 गते माइतीघर मण्डलमा खबरदारी सभा र भदौ 7 गते नागरिक समाज तथा सरकारवालासँग अन्तर्क्रिया गरिनेछ। सरकारले विकल्प बिना थापाथली मनोहरा शान्तिनगर लगायत क्षेत्रबाट सुकुमवासी परिवारलाई बलपूर्वक विस्थापित गरेको भन्दै मोर्चाले संवैधानिक अधिकार अनुसार आवास र भूस्वामित्व सुनिश्चित गर्न आग्रह गरेको छ।
4: 8 राजनैतिक दलले संविधान संशोधन, संघीयता सुदृढ़ीकरण र सामाजिक न्यायलाई मुख्य एजेण्डा बनाउँदै अग्रगामी मोर्चा गठन गरेका छन्। आज काठमाडौँमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खुम्बुवान राष्ट्रीय मोर्चाले 28 बुधे अवधारणा पत्र जारी गर्दै मोर्चाको घोषणा गरेका हुन्। पूर्व मन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले सार्वजनिक गर्नुभएको अवधारणा पत्रमा राजकीय सत्ताको केन्द्रीकरण र अधिनायकवादी प्रवृत्तिको अन्त्य गर्दै संविधानका संरचनागत त्रुटि सच्याउन संविधान संशोधन वा पुनर्लेखन गर्नुपर्ने निष्कर्ष छ। मोर्चाले समाज समान जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व तथा महिला र दलितका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको माग गरेको छ। यस्तै प्रदेशलाई स्वायत्त शासन र संघमा साझा शासनको सिद्धान्त लागू गर्ने रणनीति अघि सारिएको छ। नेता शर्माले राजनीतिक दल र नेतृत्वले विगतका कमजोरीको समीक्षा गर्दै राजनीतिमा सुधार र सुदृढीकरणका लागि मोर्चा गठन गरिएको बताउनु भएको थियो। यस्तै मोर्चाले आर्थिक तथा सामाजिक क्षेत्रतर्फ मोर्चाले कृषि आधुनिकीकरण जलविद्युत युवा स्वरोजगार डिजिटल नेपाल स्टार्टअप र वैदेशिक रोजगारीबाट फर्केकाहरूको सीप उपयोगलाई प्राथमिकता दिएको छ। वास्तविक सुकुम्बासी र भूमाफियाको पहिचान गर्न तीनै तहको संयुक्त संयन्त्र बनाउने तथा वैदेशिक नीति मार्फत राष्ट्रिय हित र सार्वभौम सत्ताको रक्षा गर्ने लक्ष्य मोर्चाको छ। मोर्चाको नेतृत्व सहमतिका आधारमा वा आलोपालो प्रणालीबाट सञ्चालन हुने दलहरूले जनाएका छन्।
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
11: एनबीएल सर्वसुलभ आवास कर्जा
12: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
11: आधार दरमा मात्र 0.5% प्रिमियम थप
12: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
11: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
12: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
11: न्यून सेवा शुल्क न्यून ब्याज दर
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
12: शर्तहरू लागू हुनेछन्।
13: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
14: Major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagaya anya gharelu saman ghar lyaera ta hernu. Tapai pani bhanu hudecha. Malai ta Major ko bani lagisakeko cha. Major appliances, Major ko bani lagcha.
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले हेटौँडा कपड़ा उद्योगको परीक्षण उत्पादन सफल दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी रुग्ण उद्योग र संस्थान सुधारको बाटोमा फर्केको प्रधानमन्त्रीको दावी प्रधानमन्त्री बालेन्द्र शाहलाई राष्ट्रपति सांसद मनिष झाको जवाफ महान जनादेश पाएको सरकार एक्लो नभएको भनाई 8 राजनीतिक दलद्वारा अग्रगामी मोर्चा घोषणा संविधान संशोधन संघीयता सुदृढीकरण र न्याय सामाजिक न्याय लगायत 28 बुधे लक्ष्य सार्वजनिक ग्यास अभाव कायम नै सरकारको सक्रियताले पनि बजार सुधिएन लगायत खबर प्रस्तुत गर्यो।
4: नेपाल दर्पणमा अब बाँकी खबर अहिले सबै प्रदेशको एक दुई ठाउँमा पानी परिरहेको छ। पछिल्लो 3 घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको ठोकर्पामा सबैभन्दा धेरै 41 मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै नन्जुङको भुजुङमा 82.8 र गोरखाको बारपातमा 81.8 मिलिमिटर वर्षा मापन भएको छ। त्यसका धेरै ठाउँमा पानी परेको भए पनि ठूलो पानी परेको छैन। यसैबीच पानी पर्ने क्रम केही कम भएको छ। मौसमविदका अनुसार अबको केही दिन तराई क्षेत्रमा वर्षा कम भई गर्मी बढ्नेछ। काठमाडौँ उपत्यका सहित पहाड़ी क्षेत्रमा बदली भइरहे पनि वर्षा कम हुने र लगातारको झरीको सम्भावना रहेको छैन। मौसमविद उज्जवल उपाध्यायका अनुसार कम्तीमा आउँदो बुधबारसम्म यस्तै अवस्था रहनेछ। लगातार वर्षा नहुँदा बाढ़ी पहिरोको जोखिम कम हुने भए पनि वर्षायाममा भिजिसकेको जमीन हुने भएकोले सामान्य पानीमा पनि पहिरो तथा सुक्खा पहिरोको जोखिम हुने हुँदा अवस्था बुझेर यात्रा गर्न उहाँको सुझाव छ।
3: यसैबीच पहिरोको कारण 3 हप्ता अघि अवरूद्ध बनेको नेपाल चीन व्यापारको तातोपानी नाका अझै खुलेको छैन। यो नाका हुँदै हुने नेपाल र चीन बीचको वैदेशिक व्यापार पनि ठप्प भएको छ। तथा पनि भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारण नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभाव परेको बताउनु भएको छ। यसैबीच मेची राजमार्ग अन्तर्गत इलाम राजु दुवाली सड़क खण्ड एक महिनादेखि अवरूद्ध हुँदा पूर्वी पहाड़ी जिल्लाको जनजीवन प्रभावित बनेको छ। गएको असार 23 गते इलाम नगरपालिका 9 रहेको राजदुवाली क्षेत्रमा पहिरो खस्नुका साथै सड़क भाषिएपछि झापासँगको सीधा सड़क सम्पर्क विच्छेद भएको हो। लगातारको वर्षा कारण सड़क मर्मतमा कठिनाई भइरहेको सड़क डिभिजन कार्यालयले जनाएको छ। सड़क अवरूद्ध भएपछि यात्रुहरू माइखोला क्षेत्रमा झण्डै 1.5 किलोमिटर पैदल यातायात आवत जावत गर्न बाध्य छन्। बिरामी अशक्त र ज्येष्ठ नागरिकलाई भने सुरक्षाकर्मीको संयुक्त टोलीले स्टेशनमा बोकेर वार पार गराइरहेको छ। यसैबीच लामो समय सड़क बन्द हुँदा इलाम सहित पाँचथर र पाप्लेजुङमा उपभोग्य सामग्रीको मूल्य वृद्धि भएको छ भने खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ। वैकल्पिक सड़कहरूमा पनि खोलामा पुल नहुँदा आवत जावत थप शास्ति भएको छ।
4: पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरेको बाँध कटान हुन थालेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन्। सुस्ता गाउँपालिका वडा नम्बर 5 नारायणी नदीको पानी बस्तीमा पस्नुबाट रोक्ने उद्देश्यले बाँध निर्माण गरिएको थियो। नदीमा पानीको उच्च बहावले बाँध कटान शुरू गरेपछि स्थानीयवासीले सुस्ता जोगाउन अस्थायी बाँध निर्माण गरिरहेका छन्। सुस्ता बचाव अभियानका प्रवक्ता रविन्द्र जयसवालले बस्तीलाई कटान र डुबानबाट बचाउन स्थानीयवासीको सक्रियतामा बाँध निर्माण गरिएको भन्दै गैरातीदेखि नदीमा पानीको बहाव उच्च हुँदा कटान शुरू भएको बताउनुभयो। सुस्ताका नागरिकले हप्ता दिनदेखि नारायणीको पानीलाई बस्तीमा पस्न नदिन बोरामा बालुवा तार जाली माटो खरपात लगायत सामग्री अस्थायी बाँध निर्माण गरी रोक्ने प्रयास गरेका छन्।
3: बागलुङका स्थानीय खोलामा पाइने प्रसिद्ध रैथाने असला माछा लोप हुन थालेपछि पालिकाहरूले संरक्षणको प्रयास थालेका छन्। करेन्ट लगाएर र विष हालेर माछा मार्ने अवैध गतिविधि बढेपछि जैमिनी नगरपालिकाले ठेउली खोलासहित खोलामा माछा मार्न पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था लागू गरेको छ। नगरपालिकाले असला माछाको प्रजनन समय मानिने भदौ असोज र कार्तिक 3 माछा मार्न पूर्ण रूपमा रोक लगाएको छ। यसअघि गलकोट नगरपालिका ताराखोला र काठेखोला गाउँपालिकाले पनि माछा मार्न रोक लगाएका थिए।
4: पृथ्वीमा जटिल जीवहरूको विकास र तिनको उत्पत्तिबारे वैज्ञानिक जगतमा लामो समयदेखि मानिँदै आएको धारणालाई बदल्ने गरी एउटा ऐतिहासिक खोज सार्वजनिक भएको छ। अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीका वैज्ञानिकहरू सम्मिलित अन्तर्राष्ट्रिय टोलीले 56.7 करोड़ वर्ष पुरानो जीवाश्मको अध्ययन गरी जीव विकासको नयाँ इतिहास उजागर गरेका हुन्। प्रसिद्ध वैज्ञानिक जर्नल नेचरमा प्रकाशित अध्ययन निष्कर्ष अनुसार पृथ्वीमा जीवहरूले एक ठाउँबाट अर्को ठाउँमा सर्न सक्ने र प्रजनन गर्ने क्षमता पहिले सोचिए भन्दा कम्तीमा 1 करोड़ वर्ष अघि नै विकास गरिसकेका थिए। अनुसन्धानकर्ताहरूका अनुसार क्यानेडा र बेलायतका प्राचीन चट्टानहरूमा फेला परेका एडियाकारण कालका यी जीवाश्महरूले जीव विकासको प्रारम्भिक चरणबारे नयाँ तथ्य स्थापित गरेका छन्। वैज्ञानिकहरूले यस खोजलाई पृथ्वीको जीव विकास अध्ययनमा एक ठूलो फड्को भनेका छन्। विश्व प्रसिद्ध संचार माध्यम बीबीसी र रोयटर्सले समेत प्राथमिकताका साथ प्रसारण गरेको यो खोजको दूरगामी महत्व नेपाल जस्तो भूगर्भीय रूपमा धनी देशसँग पनि जोड़िन पुग्छ। हिमालय क्षेत्र र नेपालका प्राचीन भौगर्भिक चट्टानहरू पृथ्वीको प्रारम्भिक संरचना बुझ्नका लागि महत्वपूर्ण मानिन्छन्।
3: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
16: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
15: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
16: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
15: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
16: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
15: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: परिवारको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्सन।
2: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
0: Permanent hair transplant, skin care aesthetic, dental clinic and implant center ma upalabdha chha athyadhunik hair transplant seva. Anubhavi visheshajna, aadhunik pravidhi ra vyaktigat paramarsha sahit tapaiko aavashyakta anusar gunastariya upachar pradan garinchha.
2: Thap jankari tatha paramarsha ka lagi aajai 9865424696 number ma WhatsApp wa phone garnuhos.
0: Permanent Nepal hair transplant, skin and aesthetic Dental Clinic and Implant Center, Patel Hospital Road, Nagan Hill. Samparka 01-545-46-66.
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी माथिल्लो सदन सिनेटले रूसबाट तेल तथा ग्यास खरिद गर्ने भारत र चीन सहित पाँच देशका सामानमा 100% भन्सार महशुल्क लगाउन सक्ने अधिकार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिने विधेयक पारित गरेको छ। रूस युक्रेन युद्धका क्रममा रूसको आर्थिक स्रोत रोक्ने उद्देश्यले ल्याएको यो विधेयक शुक्रबार बाट 86-11 मतले स्वीकृत भएको हो। यो विधेयक लागू भएमा रूसी कच्चा तेलका प्रमुख क्रेताहरू चीन, भारत, अजरबैजान, हंगेरी र स्लोभाकियाबाट अमेरिकातर्फ निर्यात हुने सामानमा 100% कर थपिन सक्नेछ। तर विधेयक पारित हुँदैमा यो कर तत्काल लागू हुने छैन। यसले राष्ट्रपति ट्रम्पलाई निर्णय गर्ने तजबिजी अधिकार मात्र प्रदान गर्दछ। यसअघि नै अमेरिकाले रूसी तेल खरिद गरेकै कारण भारतीय सामानमा अतिरिक्त 25% कर लगाइसकेको छ, जसका कारण कतिपय भारतीय उत्पादनमा करको दर 50% पुगेको छ। यद्यपि भारतले आफ्नो राष्ट्रिय हित र ऊर्जा सुरक्षालाई प्राथमिकता दिँदै रूसी तेल आयात कायम नै राखेको छ, यसैबीच अमेरिकी सांसदहरू बीच नै यो कदमले रूसलाई रोक्नुको सट्टा व्यापार युद्ध भड्काउने र भारत संघको सम्बन्ध बिग्रन सक्ने भन्दै विरोध समेत शुरू गरेको छ। सिनेटबाट पास भएको यो विधेयकमाथि यही अगस्त 31 अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा छलफल हुनेछ। यहाँबाट पारित भएर राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्रै यो कानून बन्नेछ।
3: ले मलेसियामा हुने एसीसी पुरूष प्रिमियर कपको खेल तालिका सार्वजनिक गरेको छ। खेल तालिका अनुसार नेपालले पहिलो खेल भदौ 16 गते साउदी अरेबियासँग खेल्ने बनाएको छ। भदौ 14 गतेदेखि मलेसियामा शुरू हुने प्रतियोगितामा नेपालले समूह चरणमा 4 खेल खेल्नेछ। नेपालले दोस्रो खेल बहराइनसँग भदौ 18 गते खेल्नेछ। त्यस्तै नेपाली टोलीले भदौ 20 आयोजक मलेसियासँग खेल्नेछ भने समूह चरणको अन्तिम खेलमा भने नेपालले भदौ 22 गते हङकङसँग खेल्नेछ। प्रतियोगिताको सेमी फाइनल खेल भदौ 25 गते हुनेछ। उपाधिका लागि फाइनल खेल भदौ 27 गते हुने एसियाली क्रिकेट परिषदले जनाएको छ। एसिया कपको छनौटको रूपमा रहने यस प्रतियोगिताका शीर्ष तीन टोलीले अर्को वर्ष बंगलादेशमा हुने एसिया कप खेल्नेछन्। 8 टोलीले प्रतिस्पर्धा गर्ने एसिया कपमा आयोजक बंगलादेश सहित भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान छनौट भइसकेका छन्। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
5: आजको रंग दर्पण पठन संस्कृतिमा केन्द्रित छ।
6: आँखामा के हुन्छ
7: नानी?
6: आँसु पनि त हुन्छ।
7: हो, हुन्छ।
6: अनि आँसुमा के हुन्छ?
7: डाक्टर एकैछिन सुस्मग्न भयो, माथि सिलिङतिर हेर्यो, मेरो गाला थम्थम्यायो।
6: आँसुमा धेरै थोप्पो हुन्छ,
7: वाटर, ग्लुकोज, युरिया, सोडियम, पोटासियम।
5: मोबाइल हातमा बोकेर हिँड्ने पुस्ता, रिल्सको जमानामा हराउँदै गएको युवा र किताब भनेपछि अब कसले पढ्छ र भन्ने गुनासो, यी सबैका बीचमा एउटा प्रश्न सधैँ उठिरहन्छ। के साँच्चै नेपालको पठन संस्कृति खस्किँदै गएको हो? नेपाल पुस्तकालय संघका पूर्व अध्यक्ष तथा काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयका संस्थापक भोला कुमार श्रेष्ठ:
8: तर म एउटा लाइब्रेरियनको नाताले यो मान्न चाहिँ म तयार छैन। अहिले पनि हेर्ने हो भने केशर लाइब्रेरीमा दिनको 500-600 जना मान्छेहरू अध्ययन गर्न आउँछ, स्पेसको एकदम कमी छ। त्यस्तै गरेर टिभी सेन्टर लाइब्रेरीकै कुरा गर्ने हो भने त्यहाँ चाहिँ 800-900 जनासम्म पुग्छ, ठाउँ बिहानैदेखि रिजर्भ गर्नुपर्छ। र त्यस्तै गरेर काठमाडौँ भ्याली पब्लिक लाइब्रेरी जुन अहिले बन्द भएको छ र अहिले खुल्दै पनि छ, त्यो लाइब्रेरीमा पनि दिनको 200-250 जना पढ्न आउँछ। यस्तै गरेर अन्य लाइब्रेरीहरूमा पनि पाठकहरूको चाहिँ घुइँचो छ। पठन संस्कृत ह्रास भएको भए त पढ्न आउँदैन थिए, र पठन भनेको खालि यो उपन्यासहरू कथाहरू भयो कविताहरू मात्रै पनि होइन, अहिले डिजिटल एक्सेस भएको हुनाले प्रत्येकको मोबाइलबाट पनि पढिरहेकै हुन्छ। पठन संस्कृति ह्रास भयो भन्ने कुराहरू छ, त्यो चाहिँ अहिले मान्न सकिँदैन।

0: यस्तै कविताका किताब खोजी खोजी पढ्न रुचाउनेहरू धेरै छन्। पाठकहरू यिनै कविताको भावमा बग्ने मात्र होइन, गजलको रंगमा रंगिने तथा कथा र उपन्यासको गहिराईमा डुब्न रुचाउँछन्। किताब एक वृहत साहित्य हो, किताबका विधा पनि थुप्रै हुन्छन्। किताबमा शेयर बजारदेखि जीवनशैली, हिमालका उचाईदेखि सागरका गहिराईसम्मका सबै कुरा समेटिएका हुन्छन्। इतिहासदेखि पुरातत्व, जीव जन्तुदेखि रूख बिरूवा, निर्जीव वस्तु होस् वा धर्मग्रन्थ, दर्शन होस् वा विज्ञान, संसारको उत्पत्तिदेखि अन्त्यसम्म, नयाँदेखि पुराना सबै कुरा किताबमै अटाएका हुन्छन्। एक हिसाबले भन्ने हो भने किताबमा सारा विश्व ब्रह्माण्ड नै अटेको छ। ललितपुर साध्य बाटोका बीएन जोशी,
1: आफ्नो नशा जस्तो पनि होइन, घुम्नु पढ्नु भनेको त ज्ञानै हो होइन, त्यही छ। अब हामी त बच्चैदेखि नै पढ्दै आइरहेको, त्यो हामीलाई त अब त्यो नशा जस्तो भयो भनौँ न।
0: तर नेपालको पठन संस्कृति अझै पनि पाठ्य पुस्तकै केन्द्रित नै छ। स्कूलमा तोकिएको पाठ्यक्रम भन्दा बाहिरको किताबमा पढ्यो भने शिक्षक र अभिभावक दुवैले हप्काउने चलन छ। यसैले बच्चाहरूमा पढ़ाईप्रतिको रूचि शुरूदेखि नै एकनासे र बोझिलो बन्न पुग्छ। बजारमा उपलब्ध हजारौं रोचक किताब पढ्न पाए बच्चाले सानै उमेरदेखि पढ्ने बानी बसाल्छन्।
2: पठन संस्कृतिलाई बढ़ावा दिने नम्बर वान चाहिँ घरै हो, अभिभावकै हो, अभिभावकमा पनि दाजुभाइ दिदी बहिनीहरू होला नम्बर वान। नम्बर टू चाहिँ स्कूल हो, नम्बर थ्री चाहिँ एउटा कम्युनिटीमा चाहिँ लाइब्रेरीको आवश्यकता पर्छ। यो भइदियो भने केटाकेटीदेखि नै पठन संस्कृतिको चाहिँ विकास हुन्छ।
0: प्रेरित भएर विश्वभर धेरै अभियान चलेका छन्। सन् 2000 रूम टू रेडका संस्थापक जोन वुडले शुरू गरेको अभियानले अहिलेसम्म नेपालका झण्डै 5000 विद्यालयमा पुस्तकालय स्थापना गरिसकेको छ। यस्तै सन् 1991 डाक्टर एन्टोनियो न्युबर्गले शुरू गरेको रेड नेपाल अभियानले अहिले 43 जिल्लामा 73 पुस्तकालय सञ्चालनमा ल्याइसकेको छ। 2059 सालतिर विभिन्न निकायको सहयोगमा सिटी हलबाट शुरू गरिएको काठमाडौँ सार्वजनिक पुस्तकालय पछि भिगुटी मण्डपमा सारियो। त्यस्तै 2060 सालदेखि सेवा शुरू गरेको यो पुस्तकालयमा अहिले झण्डै 3000 सदस्य दर्ता छन्। धेरै राजनीतिज्ञ तथा राजदूतले समेत यो पुस्तकालय भ्रमण गरिसकेका छन्। तर हालसालै भाडा एकतर्फी रूपमा बढ़ाएको भन्दै यो पुस्तकालय बन्द गरियो, जुन घटनालाई पुस्तकालय कालो पर्व समेत भनियो। विद्यार्थी र नागरिक समाजको दबावपछि यो पुस्तकालय पर्सि सोमबारदेखि पुनः खोल्ने चरणमा पुगेको छ।
3: पहिलो माटो जीवन हो दुवै नयन हो, गण्डकी काशिला मेरो प्राण समान छन् त्यो सदा, यी कन्दरा तालो यही धरती सदस्यता
0: भविष्यमा पुस्तकालय केवल किताब राख्ने ठाउँ मात्र रहँदैन। एआई को जमानामा पुस्तकालयलाई एआई सेन्टरकै रूपमा विकास गर्न सकिन्छ। नेपालमै पनि बच्चाहरूका लागि मेकर प्लेस, वृद्ध वृद्धका लागि भेटघाट र कथा वाचनको थलो, महिलाहरूका लागि छुट्टै वुमन कर्नर र स्तनपान कक्ष, बिहानै योगा र साँझ भजन कार्यक्रम, यी सबै अहिले रेड नेपालले सञ्चालन गरेका पुस्तकालयहरूमा व्यवहारमै लागू भइरहेका छन्। नेपाल पुस्तकालय संघका पूर्व अध्यक्ष तथा काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयका संस्थापक भोला कुमार श्रेष्ठ,
2: हप्ताको एउटा नयाँ किताबहरू पढौं, तपाईँलाई जे मनपर्छ, साइन्सको मनपर्छ भने साइन्सको पढौं, कृषि सम्बन्धी मनपर्छ भने त्यो पढौं, बायोग्राफी मनपर्छ भने बायोग्राफी पढौं, र अनि घरमा यदि कसैको बच्चाहरू छ भने किताब किनेर त्यो बच्चाहरूलाई हामीले त्यो पुस्तक उपलब्ध गराइदिउँ।

0: next to your heart. Zulu FM 101.2 MHz.
1: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा कार्यक्रम सुनेर आश्वासित हुनुहोस् निराशमा आशा निरुत्साहमा उत्साह असहायमा सहारा अशान्तिमा शान्ति यो हो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा प्रिय दिदी बहिनीहरु अज्ञानता असमानता विपन्नता अशिक्षा र व्यवस्थाका कारण नारीहरु हरेक क्षेत्रमा शोषित र पीडित छन् यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन नारीहरुले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरुलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं आशा छ यस कार्यक्रमले दिदी बहिनीहरुलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ

जय श्री अनि नमस्कार प्रिय श्रोता मित्र स्वागत छ नारी आशाको अर्को नयाँ श्रृंखलामा मेरो नाम ममता नेपाली हो र म यहाँहरूको बीचमा आज पनि एउटा विशेष भाग लिएर उपस्थित भइसकेको छु तपाईँसँग भिडियोमा भेट्न पाउनु हप्ताभरिको मेरो सबैभन्दा खुशीको क्षण हुने गर्छ किनकि फिजिकली नभए पनि हामी भिडियोको माध्यमबाट भए पनि एकअर्कालाई भेट्न पाउँछौं एकअर्काको कुराहरू सुन्न पाउँछौं र यो हप्ता विशेष धन्यवाद दिन चाहन्छु यहाँहरूले पठाउनु भएको प्रतिक्रियाहरूको लागि हामीले यो महिनेभरि गर्भवती महिलाहरूसँग सम्बन्धित जुन कार्यक्रम गरिराखेको छौं त्यसको लागि तपाईँले पठाउनु भएको प्रतिक्रियाहरूले म ज्यादै उत्साहित भएको छु र यो कार्यक्रमले तपाईँलाई सहायता पुर्याइराखेको छ भन्ने सुन्दा मेरो हृदय साँच्चै आनन्दित भएको छ त्यसकारण धेरै धेरै धन्यवाद छ आफ्नो प्रतिक्रियाहरू मलाई पठाउनु भएको लागि आजको कार्यक्रम हाम्रो प्रेग्नेन्सी सिरिजको अथवा गर्भावस्थामा भएका महिलाहरूको विषयमा जुन हामीले कार्यक्रम श्रृंखला बनाइरहेका छौं त्यसको अन्तिम हप्ता हो आज पाँचौं श्रृंखला हामी सुन्नेछौं र त्यसपछि हामी अर्को महिना अर्को नयाँ विषयवस्तुमा हामी कुराकानी गर्नेछौं आजको कार्यक्रम निकै विशेष हुनेवाला छ किनकि हामीले यो महिनाभरि जुन जुन विषयमा सुन्यौं आज अन्तिम दिन हामी बाइबलबाट केही गर्व अवस्थाका केही उदाहरणहरू हामी सुन्नेछौं बाइबलमा घटेका कुराहरू बाइबलमा स्थान पाएका त्यस्ता महिलाहरूको विषयमा हामी कुराकानी गर्नेछौं जसले एउटा असाधारण परिस्थितिमा सन्तानलाई जन्म दिएका थिए यो हरेक महिलाहरूको लागि एउटा प्रेरणादायी कार्यक्रम हुन सक्छ विशेष गरी यदि तपाईँ सन्तानको आशमा हुनुहुन्छ सन्तानको पर्खाईमा हुनुहुन्छ तर अझै पनि तपाईँ प्रेग्नेन्ट भइरहनु भएको छैन भने आजको कार्यक्रमले तपाईँलाई परमेश्वरमा भरोसा गर्न सिकाउनेछ र परमेश्वरमा कुनै पनि कुरा असम्भव छैन भन्ने कुरा तपाईँलाई स्मरण गराउनेछ त्यो कारणले गर्दा पनि आजको कार्यक्रम शुरू गर्नको लागि म साह्रै नै उत्साहित छु प्रिय मित्र कार्यक्रम तपाईँले हरेक हप्ता आफ्नो नजिकैको एफएम स्टेशनबाट र यदि तपाईँ टिडब्ल्यूआर नेपालद्वारा संचालित रेडियो होमको सदस्य हुनुहुन्छ भने हरेक हप्ता आफ्नो मण्डलीमा अथवा तपाईँहरू भेटघाट हुने ठाउँमा बसेर यो कार्यक्रम सुन्न सक्नुहुन्छ आजको कार्यक्रमको विषय मैले यहाँलाई भनि नै सकेँ आज विशेष हामी कुराकानी गर्नेछौ त्यस्ता चार महिलाको बारेमा जसले बाइबलमा स्थान पाएका छन् बाइबलका त्यस्ता चार महिलाहरूको प्रेग्नेन्सीको कुरालाई हामी हेर्नेछौ जसले असाधारण परिस्थितिमा गर्भधारण गरे र बालकलाई जन्म दिए अब ती महिलाहरूको जीवनबाट हामी के कुरा उत्साह पाउन सक्छौ के कुरा सिक्न सक्छौ र सबै परिस्थितिमा कसरी परमेश्वरमा भरोसा राख्न सकिने रहेछ भन्ने बारेमा हामी सिक्नेछौ त्यसकारण आजको कार्यक्रम अन्तिम समय सुन्नुहोला आउनुहोस् कार्यक्रम शुरू गरौं बाइबलमा धेरै ठाउँमा महिलाको गर्भवती यात्रा र बच्चाको जन्मको विषयलाई लिएर विभिन्न घटनाक्रमहरूमा हामी पढ्न पाउँदछौ सबैभन्दा शुरूआतमा हामीले एउटा असाधारण परिस्थितिमा या भनौं अनयुजुअल सर्कमस्टान्सेसमा गर्भवती भएको महिलाको कुराकानी गर्दा सबैभन्दा अगाडि आउने नाम भनेको साराको विषयमा हो सारा जो अब्राहमकी पत्नी थिइन् तपाईँले यो सम्पूर्ण विवरण बाइबलमा उत्पत्तिको पुस्तक 18 अध्यायमा यहाँले पाउनुहुन्छ 18 अध्यायमा तपाईँले पाउनुहुन्छ कि कसरी स्वर्गदूतहरू अब्राहमलाई भेट गर्न आउँछन् र उनलाई एउटा खबर सुनाउँछन् कि अघिल्लो वर्ष यही समयमा अब आउने समय चाहिँ तिम्रो एउटा सन्तान हुनेछ यो कुरा अब्राहमको लागि र साराको लागि अनौठो कुरा थियो या अचम्मको कुरा थियो किनकि जुन समयमा यो कुरा स्वर्गदूतले अब्राहम र सारामा भनेका थिए त्यो समयमा सारा र अब्राहम निकै वृद्ध भइसकेका थिए अब्राहम लगभग 100 वर्ष पुगिसकेका थिए र सारा लगभग 90 वर्ष पुगिसकेकी थिइन् र उनको महिनावारी पनि बन्द भइसकेको थियो जुन कुरा तपाईँ र म बुझ्न सक्छौ 90 वर्षसम्म कोही पनि महिला महिनावारी भइराख्दैनन् अनि गर्भवती हुनको लागि रजस्वला भइराखेकी महिलाहरू मात्र गर्भवती हुन सक्छन् जुन तपाईँ र मलाई राम्रोसँग थाहा छ तर परमेश्वरको योजना यति महान थियो परमेश्वरको अनुग्रह
अब्राहम र साराको जीवनमा यति धेरै थियो कि त्यो एउटा हुन नसक्ने कुराको माध्यम हुँदा हुँदै पनि परमेश्वरले अब्राहम र साराको जीवनमा काम गर्नुभयो र रजस्वला बन्द भइसकेकी 90 वर्ष पुगिसकेकी साराको गर्भ रहन गयो। परमेश्वरको काम हेर्नुहोस् न कति अचम्मको छ। हामी कतिचोटि प्रेग्नेन्ट हुनको लागि हामी 2-4 वर्ष हामी कोसिस गर्छौं होला, प्रार्थना गर्छौं होला, अनि 2-4 वर्षसम्म पनि गर्भ नरहँदा तपाईँ र मेरो मन पनि पक्कै आत्तिन्छ कि के समस्या पो छ कि ओहो गर्भ बस्किरहेको छैन, के हुन्छ कसो हुन्छ, यी कुरा ध्यानमा सताउनु पर्छ। तर परमेश्वरमा कुनै पनि कुरा असम्भव छैन रहेछ भन्ने कुराको यो एउटा राम्रो उदाहरण हो कि परमेश्वरले कसरी 90 वर्ष पुगिसकेकी र महिनावारी बन्द भइसकेकी साराको खोक खोलिदिनुभयो। अनि तपाईँले उत्पत्तिकै पुस्तक 21 अध्यायमा गएर पढ्नुहुन्छ भने त्यहाँनिर चाहिँ साराले उनको पहिलो छोरालाई जन्म दिएको घटना त्यहाँ उल्लेख गरिएको छ र उनीहरूले आफ्नो छोराको नाम इसहाक राखे। अब परमेश्वरको वचनमा विश्वास गर्दा र उहाँले तिम्रो जीवनमा यसो हुनेछ भनेको कुरामा विश्वास गर्दा अब्राहम र साराले सन्तानको सुख पाए र यति मात्रै होइन कि त्यही सन्तानको माध्यमबाट परमेश्वरले अब्राहम र सारालाई धेरैजना जातिको एउटा ठूलो जातिको आमा बुवा बन्ने अवसर दिनुभयो। अब बाइबलमा उल्लेख गरिएको अर्को प्रेग्नेन्सीको कुरा हामी गरौं। यो रहेको छ स्यामुएलको पुस्तकबाट। पहिलो स्यामुएलको पुस्तक 1 अध्यायदेखि नै तपाईँले पढ्नुहुन्छ भने त्यहाँनिर एकजना एल्काना भन्ने व्यक्तिको बारेमा बताइएको छ जो स्यामुएलका पिता थिए। एल्काना एक धनी मानिस थिए र उनका 2 पत्नीहरू थिए जसमध्ये उनको पहिली पत्नी हन्ना र दोस्रो पत्नी चाहिँ पन्नुहा भन्ने थिए। तीमध्ये दोस्रो पत्नीबाट एल्कानाका छोरा छोरीहरू थिए तर हन्ना चाहिँ बाजे स्त्री थिइन्। विवाह गरेको लामो समय भइसक्दा पनि उनको गर्भबाट कुनै पनि सन्तानको जन्म भएको थिएन, उनको गर्व भएको थिएन, जसको कारणले गर्दा हन्ना चाहिँ सदैव दुखी निराश रहने गर्थिन्। अब तपाईँ र म यो कुरा अनुमान लगाउन मात्र सक्छौ कि अहिलेको समयमा पनि एउटा बाजे स्त्रीलाई समाजले हेर्ने नजर कस्तो हुन्छ। विवाह भएको धेरै वर्षसम्म पनि सन्तान नहुँदाखेरि त्यो महिलालाई घरका मानिसले, परिवारका सदस्यले अथवा समाजले र सम्पूर्ण सिङ्गो समाजले चाहिँ कसरी बाजी स्त्री भनेर एउटा हेलाको दृष्टिकोणले अथवा विचाराको दृष्टिकोणले हेर्ने एउटा चलन रहेको छ भने त्यो समयमा त्यतिखेरको समयमा झन् यो कुरा अझ कति बढी गरेर दुःख लाग्दो विषय थियो होला। अब समाजले घरका मानिसले भन्ने कुराहरू आफ्नो ठाउँमा छ, एउटा महिलाको लागि पनि, विवाहित महिलाको लागि पनि जसलाई सन्तानको इच्छा छ उसले सन्तान जन्माउन नसक्नु ऊ आफ्नै लागि व्यक्तिगत रूपमा पनि यो एकदमै दुःखको र निराशाको कुरा थियो। हो त्यही दुःख र निराशा हन्नाले भोगिराखेकी थिइन् र उनले मन्दिरमा जाँदा उनको श्रीमान एल्काना वर्षै पछि चाहिँ सिलोमा सर्वशक्तिमान परमप्रभुको आराधना गर्न र बलि चढाउन आफ्नो शहरबाट त्यहाँ जाने गर्थे, सम्पूर्ण परिवारलाई नै लिएर जाने गर्थे र केही दिन त्यहाँ बसेर परमेश्वरको आराधना गरेर उनीहरू फर्कने गर्थे। त्यस्तै 1 वर्ष उनीहरू सबैजना बलिदान चढाउन गएको समयमा हन्नाले आफ्नो मनको दुःख चाहिँ परमेश्वरसँग पोखिराखेकी थिइन्। उनी यति साह्रो दुखी थिइन्, यति साह्रो बच्चा नभएको कारणले गर्दा उनी चिन्तित थिइन्, निराशामा थिइन् कि उनको मुखबाट प्रष्ट शब्दहरू निस्किराखेको थिएन तर ओठहरू मात्रै चलेर उनी परमेश्वरको अगाडि चाहिँ आफ्नो दुःख र व्यथालाई चाहिँ पोखिराखेकी थिइन्। पक्कै पनि उनले आफ्नो जीवनमा चाहिँ परमेश्वरले सन्तान दिनुभएको होस् भनेर प्रार्थना गरिरहेकी थिइन् अनि परमेश्वरले उनको प्रार्थना सुन्नुभयो। त्यहाँ रहेको पुजारी एलीले चाहिँ उनलाई देख्छन् र उनी माटीकी स्त्री हुन् कि भनेर पनि सोध्छन्, तर जब हन्नाले चाहिँ आफ्नो दुःख पुजारीको सामु पनि राख्छिन् कि म चाहिँ म मात्र मेरो दुःख पोखिराखेको छु, परमेश्वरलाई म प्रार्थना गरिराखेको छु किनकि म बाजे स्त्री हुँ, मेरो बच्चा भएको छैन। यो सबै कुरा गरिसकेपछि एलीले उनलाई भन्छन् कि तिमी शान्तिसँग जाऊ अनि इजरायलका परमेश्वरले तिमीले उहाँसित मागेका कुरा तिमीलाई दिउ, अनि साँच्चै नै परमेश्वरले हन्नाले मागेको कुरा उहाँलाई दिनुहुन्छ। उनले सन्तानको चाह गरेर प्रार्थना गरेकी थिइन् र विवाह भएको धेरै वर्षसम्म बाँझी रहेकी हन्नाको गर्व परमेश्वरले खोलिदिनुहुन्छ, उनको कोख परमेश्वरले खोलिदिनुहुन्छ र उनले स्यामुएलको स्यामुएललाई आफ्नो कोखबाट जन्म दिन्छन् र स्यामुएल पछि गएर
भएर बाइबलको इतिहास नै हामी हेर्छौं भने एउटा मुख्य अगमवक्ता र पुजारीको रूपमा चाहिँ उनले सेवा गरेको परमेश्वरको सेवा गरेको कुरा हामी देख्न सक्दछौ। परमेश्वरमा भरोसा राखेर गरेको प्रार्थनाले जसरी साराको जीवनमा काम गरेको थियो त्यसै गरी हन्नाको जीवनमा पनि काम गरेको छ र सारा जो 90 वर्ष पुगिसकेकी थिइन् उनलाई पनि परमेश्वरले सन्तान दिनुभयो, इसाहक दिनुभयो। त्यसै गरी विदा भएको धेरै वर्षसम्म बाँझिरहेको हन्नालाई पनि परमेश्वरले सन्तान दिनुभयो र उनको कोखबाट सन्युएलको जन्म

प्रिय श्रोतामित्र स्वागत छ पुनः कार्यक्रम नारी आशामा। तपाई आज कार्यक्रम नारी आशामा बाइबलमा परमेश्वरले अनुग्रह गरेर गर्भवती भएका र सन्तानलाई जन्म दिएका महिलाहरूको विषयमा सुनिरहनु भएको छ। हामीले सारा र हन्नाको विषयमा सुनिसकेका छौं भने अब हामी कुराकानी गर्नेछ एलिसिबाको बारेमा। यो खण्ड तपाईले लुकाको पुस्तक पहिलो अध्यायको 5-25 हेर्न सक्नुहुन्छ। यहाँको सुविधाको लागि म यो पढेर यहाँलाई सुनाइदिनेछु। यहाँ बत्तीसमा दिने यहुन्नाको जन्मको भविष्यवाणी भन्ने शीर्षकमा लुका 1:5-25 यस्तो लेखिएको छ। यहुदियाका राजा हेरोदको पालोमा अबियाका दलका जकरिया नाउँ भएका एकजना पुजारी थिए। तिनकी पत्नी हारून वंशकी थिइन्। तिनको नाउँ एलिसिबा थियो। ती दुवै परमेश्वरको सामुन्ने धर्मी मानिस थिए र परमप्रभुका सबै आज्ञा र धार्मिक विधानहरूमा निर्दोष भइहेर्थे। तर तिनीहरूको कुनै सन्तान थिएन किनभने एलिसिबा बाँझी थिइन् र ती दुवैको उमेर ढोकिसकेको थियो। जब जकरिया परमेश्वरको सामुन्ने आफ्ना दलको पालोमा पुजारी काम गरिरहेका थिए तब पुजारीका सेवाको रीत अनुसार चिट्ठा हाल्दा परमप्रभुको मन्दिरभित्र पसेर धूप बाल्ने काम जकरियालाई पर्यो। धूप बाल्ने बेलामा मानिसहरूको सारा भीड़ बाहिर प्रार्थना गरिरहेको थियो। परमप्रभुका एकजना स्वर्गदूत धूप वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे। जकरिया तिनीलाई देखेर आत्तिए र भयभीत भए। तर दूतले तिनीलाई भने, नडराऊ जकरिया, किनभने तिम्रो प्रार्थनाको सुनाई भएको छ। अब तिम्री पत्नी एलिसिबाले तिम्रो निम्ति एउटा छोरो जन्माइनेछिन् र तिमीले तिनको नाउँ युहन्ना राख्नु। तिमीलाई रमाहट र आनन्द हुनेछ र धेरैजना तिमीको जन्ममा रमाउनेछन् किनभने तिमी परमप्रभुको सामुन्य महान हुनेछन्। तिमीले दाखमध्य र अरू कुनै पनि मध्य कहिले पिउने छैनन् र आफ्नी आमाको गर्भदेखि नै तिमी पवित्र आत्माले भरिपूर्ण हुनेछन्। तिमीले इजरायलका सन्तानहरूमा धेरैलाई तिनीहरूका परमप्रभु परमेश्वरतिर फर्काउनेछन्। बुवाहरूका मन छोरा छोरीहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूको बुद्धितिर फर्काउन र प्रभुको निम्ति योग्य तुल्याइएको एक जाति तयार पार्न उहाँको अघि तिनी एलियाको आत्मा र शक्तिमा जानेछन्। तब जकरियाले दूतलाई भने, यो मैले कसरी जान्ने? म बुढो भए र मेरो पत्नीको उमेर पनि ढोकिसकेको छ। स्वर्गदूतले तिमीलाई भने, म गब्रियल हुँ, म परमेश्वरको सामुन्ने उभिरहन्छु। तिमीसँग कुरा गर्न र यो खुशीको समाचार सुनाउन म पठाइएको हुँ। जुन दिनसम्म यी कुरा पूरा हुँदैनन् तबसम्म तिमी गुङ्गो हुनेछौ र बोल्न सक्ने छैनौ किनभने तिमीले मेरा वचनमाथि विश्वास गरेनौ, जुन वचन आफ्नो समयमा पूरा हुनेछन्। मानिसहरू जकरियालाई पर्खिरहेका थिए र मन्दिरमा ढिलो गर्दा चकित भए। तिनी बाहिर निस्केर आउँदा उनीहरूसँग बोल्न सकेनन् र तिनले मन्दिरमा दर्शन देखेछन् भन्ने उनीहरूले बुझे। तिनले उनीहरूलाई इशारा गर्न लागे अनि तिनी गुङ्गो भइरहे। तिनको सेवाका दिन समाप्त भएपछि तिनी आफ्नो घर गए। यसपछि तिनकी पत्नी एलिसिबा गर्भवती भइन् र 5 महिनासम्म लुकेर बसिन् र यसो भनिन्, मानिसहरूका बीचमा मेरो कलङ्क हटाउनलाई अब परमप्रभुले मनाथि यसरी कृपा गर्नु भएको हो। आमेन। प्रिय मित्र, तपाईले भर्खरै लुकाको पुस्तक 1:5-25 सम्पूर्ण खण्डलाई सुन्नु भएको छ र अब यसमा तपाईले प्रश्नै गरी बुझ्न सक्नुहुन्छ कि कसरी उमेर ढोकिसकेका जकरिया र एलिसिबालाई परमेश्वरले सन्तानको सुख दिनुभयो र त्यो पनि यस्तो एउटा सन्तान जो अघिबाट नै परमेश्वरको निम्ति छुट्याइएको छ र उसले जन्मपछि के गर्नेछ, कति मानिसहरूलाई चाहिँ परमेश्वरमा दोहोर्याउनेछ र एलियाको शक्तिमा कसरी चाहिँ उसले काम गर्नेछ भन्ने कुरा पनि तय गरिएको छ र मानिसहरूमा एउटा महान व्यक्ति बन्नेछ भन्ने कुरा पनि तय गरिएको बालक परमेश्वरले एलिसिबालाई दिनुभएको छ। सोच्नुहोस् न, यो कति आनन्दको कुरा हो कि जुन स्त्रीलाई मानिसहरूले बाँझी भनेर चाहिँ हेला गरेका थिए होलान् अनि व्यङ्ग्य गरेका थिए होलान् मचाइने कुराहरू भनेका थिए होलान् निन्दा गरेका थिए होलान् ती महिलालाई
मलाई परमेश्वरले एउटा यस्तो महान व्यक्तिको आमा हुने अवसर दिनुभएको छ। यो सुन्दा पनि कति आनन्द लाग्ने कुरा हो। त्यसकारण परमेश्वरमा भरोसा गर्नुहोस्। जसरी परमेश्वरले एलिसेबाको जीवनमा काम गर्नुभयो त्यसरी नै तपाईँको जीवनमा पनि उहाँले काम गर्न सक्नुहुन्छ। अनि यो कुरा पनि याद राख्नुहोस् कि परमेश्वरले दिने कुराहरू सदैव उत्तम कुराहरू हुन्छन्। यदि तपाईँ लामो समयदेखि आमा बन्ने सपना र प्रार्थना तपाईँले गरिरहनु भएको छ, सपना देखिरहनु भएको छ भने हुनसक्छ परमेश्वरले तपाईँलाई एउटा विशेष सन्तानको निम्ति तपाईँलाई पर्खाइमा राख्नु भएको छ। अब कुराकानी गरौं मरियमको बारेमा। मरियमको बारेमा नसुन्ने कोही पनि हुनुहुन्न। मरियम प्रभु येशू ख्रिस्तकी आमा हुनुहुन्थ्यो जसले प्रभुलाई जन्म दिनुभयो शारीरिक रूपमा। हामीलाई थाहा छ मरियम कन्या केटी हुनुहुन्थ्यो। उहाँको विवाह भइसकेको थियो तर मंगनी चाहिँ तय भइसकेको थियो अनि पवित्र आत्माको शक्तिद्वारा उहाँ गर्भवती हुनुभयो र हाम्रो मुक्तिदाता येशूलाई जन्म दिनुभयो यस संसारमा। अब संसारमा अहिलेसम्म प्रेग्नेन्ट भएका महिलाहरूको कथामा मरियमको कथा

ले यहाँलाई धेरै बुझाइरहन त भेकिने पनि छैन, तर मरियमको ठाउँमा बसेर हेर्ने हो भने उनले जुन खालको गर्व अवस्था अनुभव गरिन् त्यो संसारमा अरू कुनै पनि स्त्रीहरूले अनुभव गर्नु परेन। हो, यो उनको लागि साह्रै ठूलो महिमा र आशिषको कुरा थियो कि स्वयं परमेश्वरले मरियमलाई यीशु ख्रीष्टका जन्म दिनको लागि चुन्नु भयो। उनी पक्कै पनि एउटी असल स्त्री थिइन्, एउटा असल केटी थिइन्, जसको अनुग्रह चाहिँ परमेश्वरको अनुग्रह पाउन योग्य कि उनी थिइन्, र साँच्चै त्यो परिस्थितिमा उनले परमेश्वरले गर्नुभएको कुरामा भरोसा गरिन्। तर उनको लागि यो कुरा सहज भने पक्कै थिएन। उनको अघिबाट नै मङ्गनी तय भइसकेको थियो, उनी कुमारी केटी थिइन्, यसको मतलब कसैसँग सहवास नभएकी स्त्री थिइन्, अनि त्यो अवस्थामा गर्व रहनु भनेको लज्जास्पद कुरा हुन सक्छ। अहिले पनि कुनै विवाह नभएकी स्त्री गर्भवती हुन्छन् भने त्यसलाई राम्रो मानिँदैन, अनि त्यो समयमा पनि पक्कै उसलाई निन्दा गिल्ला गर्ने मानिसहरू, उनलाई दोष लाउने आरोप लाउने मानिसहरू, र उनको सम्भवतः उनीसँग कतिले आफ्नो सम्बन्ध पनि तोड्यो होलान्, कतिले उनलाई विभिन्न खालका कुरा भन्ने होलान्, यी सबै सहेर पनि परमेश्वरको योजनालाई मरियमले स्वीकार गरिन्। परमेश्वरले जे कुरा उनको जीवनमा हुन्छ भनेर तय गर्नुभयो त्यो कुरालाई मरियमले आफ्नो जीवनमा स्वीकार गरिन्, र संसारमा भएकी आमाहरू मध्येमा सबैभन्दा महान आमा मरियम गइन्। उनले स्वयं यीशु ख्रीष्टलाई आफ्नो शरीरबाट आफ्नो गर्भबाट जन्म दिने एउटा ठूलो आशिषको भागीदार मरियम पाइन्। सोच्नुहोस् त यो कति आनन्दको कुरा हो। परमेश्वरमा भरोसा गर्ने स्त्रीहरूको जीवनमा परमेश्वरले कसरी काम गर्नुहुन्छ भन्ने एउटा यो साह्रै ठूलो उदाहरण हो। हामी कहिले काहीँ हाम्रो परिस्थितिहरूसँग हामी डराउँछौ, केही हुँदाखेरि हामीलाई चिन्ता लाग्छ, सिक्री लाग्छ, शंका उपशंकाहरू आउँछन्, प्रश्नहरू आउँछन्। तर सबै परिस्थितिमा सबै कुरामा यदि हामी परमेश्वरमा भरोसा गर्छौ भने परमेश्वरले ती सबै परिस्थितिमा हाम्रो निम्ति भलाइ नै सृजना गर्नुहुन्छ भन्ने कुरा आजको यो यी चार महिलाहरूको जीवनबाट हामी सिक्न सक्दछौ। प्रिय मित्र, कार्यक्रममा आज हामीले साराको विषयमा, हन्नाको विषयमा, एलिसिबाको विषयमा र मरियमको प्रेग्नेन्सीको विषयमा हामीले सुन्यौं। यी चारै महिलाको जीवनमा परमेश्वरले कस्तो अचम्म तरिकाले उनीहरूको कोख खोलिदिनुभयो, र जब उनीहरूले जन्म दिए कसलाई जन्म दिए हेर्नुहोस् त, साराले इसहाकलाई जन्म दिइन्, हन्नाले समुएललाई जन्म दिइन्, अनि एलिसिबाले बत्तीसा दिने यहोन्नालाई जन्म दिइन्, र मरियमले स्वयं मुक्तिदाता यीशु ख्रीष्टलाई जन्म दिइन्। उनीहरूले कन्सिभ गरेको घटना अनयुजुअल हुन सक्छ, तर जसलाई उनीहरूले जन्म दिए ती मानिसहरूलाई हेर्नुहोस्, त्यो परमेश्वरलाई हेर्नुहोस्, कति आशिषित महिलाहरू। आज तपाईँ पनि अरूको प्रेग्नेन्सी जर्नी देखेर, अरू प्रेग्नेन्ट भएको देखेर तपाईँको मनमा एउटा खालको खुशी साथसाथै पीड़ा पनि हुन्छ होला कि म चाहिँ किन, मैले किन यो आशिष पाइराखेको छुइनँ, अथवा किन चाहिँ म प्रेग्नेन्ट भइराखेको छुइनँ, अथवा यो आशिष मैले किन अनुभव गर्न पाइराखेको छुइनँ भनेर तपाईँ चिन्तित हुनुहुन्छ भने म तपाईँलाई उत्साह दिन्छु। परमेश्वरमा भरोसा गर्न नछोड्नुहोस्। परमेश्वरमा कुनै पनि कुरा असम्भव छैन। परमेश्वरले पक्कै एउटा महान आशिषको लागि तपाईँलाई पर्खाइरहनु भएको हुन सक्छ। परमेश्वरमा भरोसा गर्नुहोस् र उहाँले तपाईँको जीवनमा पक्कै भलाइकै काम गर्नुहुनेछ। प्रिय दिदी बहिनी, आजको कार्यक्रममा यो उत्साह तपाईँलाई छोड्दै म कार्यक्रमबाट बिदा हुन चाहन्छु, किनकि अन्तिम समयतिर आइसकेका छौं। कार्यक्रम कस्तो लाग्दैछ, अथवा यो महिनाभरि हामीले सुनेको विषय तपाईँलाई कस्तो लाग्यो, यसबाट आशिष पाउनु भएको छ र आफ्नो गवाई बाँड्न चाहनुहुन्छ भने कार्यक्रमको अन्त्यमा दिने ठिरानालाई सम्पर्क गर्न सक्नुहुन्छ। परमेश्वरको अनुग्रह यहाँको जीवनमा सदा सर्वदा रहिरहोस् र परमेश्वरले योजना गर्नुभएको कुरा तपाईँको जीवनमा अवश्य पूरा होस्, यही प्रार्थना मेरो रहनेछ। आजको लागि बिदा दिनुहोस्। जय मसीह। नमस्कार।

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: Studio time.
4: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामय अफसेट प्रेस सोलु दुर्गुन्द नगरपालिका पाँच सो

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यौं रेबिका राई सँगै सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोलुखुम्बु प्रहरीद्वारा अवैधानिक किराना सामान र गाड़ी नियन्त्रणमा। सोलुखुम्बुमा ग्यासको मूल्य 2500 देखि 3000 सम्म। खुम्बु पासुङ लामु गाउँपालिकाद्वारा एकै वर्षमा 71 करोड़ भन्दा बढ़ी राजस्व संकलन। सोलुखुम्बुमा एकै हप्तामा 32 सवारी साधन कार्यवाहीमा 35,000 राजस्व संकलन। बोर्ड पीठमा ज्यान गुमाएका आरोहीको सम्झनामा गीत प्रजनन। ओखलढुङ्गा र सोलुखुम्बुमा जुन कार्यक्रमले कृषि क्षेत्र विस्तार। खोटाङमा भारी परिमाणको गाँत सहित एउटा ट्रक प्रहरीले नियन्त्रणमा लियो। इलाम राजुवाली सड़क 1 महिनादेखि अवरूद्ध हुँदा जनजीवन प्रभावित। प्रधानमन्त्री बालेन्द्र शाहलाई राष्ट्रपति सांसद मणि चारको जवाब। विघपूर्ण स्थापनाका लागि मनहराबाट विस्तार सुकुम्बासीको माग। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन मानव अधिकार आयोगको निर्देशन।
1: बन्दुक नियन्त्रणका लागि थप कड़ा कानून बनाउने थाइल्याण्डका प्रधानमन्त्रीको घोषणा। पूर्वी चीनमा समुद्री आदि डल्फिनको जोखिमले पर्यटकीय गतिविधि बन्द।
0: र एसीआर तयारीका लागि नेपाल बक्सिङ टोली भारत जाने।
2: ए बाबु, मेरो त हात खुट्टा अनुनासा झमझम गर्छ। तिमीले हैरान बनायो। युरोप पनि के हो के खै। यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउने भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, बरू सँगै जाउँ।
4: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98434980652, 98247718, 98443049696 र 98163314. आन्जी औषधालय सोलुदुत्कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा।
4: स्थानीय खबर।
0: काठमाण्डुबाट सोलुखुम्बुका लागि बिलो बिजक दिनै ल्याइँदै गरेको ठूलो परिमाणको किराना सामान सहित 1 थान सवारी साधनलाई सोलुखुम्बु प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार अन्दाजी बिहानै 11 बजे सोलु दुत्कुण्ड नगरपालिका वडा नम्बर 4 स्थित शेर्गा खोपमा सवारी साधन चोक जाँच गर्ने क्रममा उक्त अवैधानिक सामान बरामद गरेको हो। काठमाण्डुबाट सोलुखुम्बुतर्फको गुनी
1: तर्फ जाँदै गरेको बागमती प्रदेश 01-03-3-6-1946 नम्बरको चार चक्के अशोक ल्यान्ड गाड़ीलाई शंकास्पद अवस्थामा रोकेर खन्तलाक्षी गर्दा बिना बिल बिजोगका किराना सामानहरू फेला परेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी निर्मल थापाले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार गाड़ीको पछाडिको भागमा लुकाई छिपाई ल्याइँदै गरेको उक्त किराना सामानहरूको बजार मूल्य अन्दाजी 1,35,000 रूपियाँ रहेको प्रहरीले जनाएको छ। रितपूर्वक बरामद गरिएको उक्त सामान र सामान ओसार पसारमा प्रयोग गरिएका सवारी साधन दुवैलाई प्रहरीले तुरून्तै आफ्नो नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका सामान र सवारी साधनलाई आवश्यक कानूनी कार्यवाहीका लागि कोष तथा लेखा नियन्त्रकको कार्यालय सोलुखुम्बु मार्फत आन्तरिक राजस्व कार्यालय लहन सुझाव पठाइएको प्रहरीले जनाएको छ।
5: सोलुखुम्बु जिल्लाका विभिन्न पसलमा पछिल्लो समय खाना पकाउने ग्यासको चरम अभाव हुनका साथै फरक फरक मूल्यमा बिक्री भइरहेको भन्दै उपभोक्ताहरूबाट गुनासो आउन थालेको छ। बजारमा 2500-3000 रूपियाँसम्म ग्यासको मूल्य लिने गरिएको गुनासो बढ़ेपछि उद्योग वाणिज्य संघ सोलुखुम्बु जिल्ला प्रशासन कार्यालय र स्थानीय ग्यास व्यवसायले यसबारे आफ्नो स्पष्टीकरण दिएका छन्। नेपाल उद्योग वाणिज्य संघ सोलुखुम्बुका अध्यक्ष रामलाल श्रेष्ठका अनुसार जिल्लामा ग्यासको सहज आपूर्ति नहुँदा सुरुमा मौजदातबाट हाफ सिलिण्डर र पछि विराटनगर लगायतका बाहिरका बजारबाट किनेर ल्याएर वितरण गरेको थियो। बाहिर सिलिण्डरको मूल्य 2060 रूपियाँ पर्ने र त्यसमा ढुवानी खर्च प्रति किलो 8 रूपियाँ तथा खाली सिलिण्डर फर्काउने खर्च 100 रूपियाँ जोड्दा सोलुखुम्बु पुग्दा करिब 2450 रूपियाँ लागत पर्ने उहाँले जानकारी दिनुभएको छ। स्थानीय स्तरमा सवारी साधन मार्फत ठाउँ ठाउँमा पुर्याउँदा थप 50 रूपियाँ खर्च हुने भएकाले 2500 रूपियाँमा बिक्री वितरण गरेको र पसलहरूले 50-100 रूपियाँसम्म नाफा राखेर 2550-2600 रूपियाँसम्म बेच्नु स्वाभाविक रहेको उहाँको भनाई रहेको छ। उपभोक्ताले अर्को कम्पनीको सिलिण्डर साट्दा कम्पनीलाई नै थप 500 रूपियाँ बुझाउनु पर्ने भएकाले 3000 रूपियाँसम्म पर्न गएको र उपभोक्ताहरूले नबुझेर मूल्य बढ़ाएको गुनासो गरेको अध्यक्ष श्रेष्ठले स्पष्ट पार्नु भएको छ।
6: पहिले जस्तो तपाईँको कन्टिन्यू ग्यास आएको छैन, अब तपाईँको हामीलाई डिपोले दिएको छैन, होइन सलेरीमा ग्यास सर्टेजै छ, अनि दिए पनि थोरै आउँछ, 20-30 एकजना व्यापारी भएर 20-30 पठाउँछ, त्यो पनि तपाईँको अब पुग्दै त्यसले पुग्दै पुग्दैन। के गर्छ भने यहाँ चाहिँ तपाईँको अब 2-3 भाडा लिएर आउँछ, हामी चाहिँ तपाईँको अब जनताको समस्या होइन ग्राहकको समस्या बुझेर 2-4 भाडा ल्याउनेलाई एउटा दिएर पठाउँछौँ, एउटा भाडा स्टोर गर्छौँ, हामी नाम तिर्दै राख्छौँ बजारमा। अब हल्ला त तपाईँको चो या न्युजमा के दिइरहेको छ भने 2400-2500-2500-2600-2700-3000 बेच्छौँ भन्ने हल्ला छ, तर यो चाहिँ अलिक गलत हो तपाईँको, किनभने अब योभन्दा अगाडि डाइरेक्ट आएको थियो 2400-2500 पाएको थियौँ, यो बिचमा फेरि तपाईँको डिपोले दिएन, हामी बाहिर बिचबाट उठाएर ल्यायौँ, त्यो 2600-2700 पर्नुभयो, यो दुईवटा आएको थियो ग्यास होइन, अस्ति 2400-2500 यसपालि 2600-2700 भयो, त्यो लोड अनलोडिङ तलमाथि परेको हुन्छ, अब हाइवेबाट हामी बजारभित्र ल्याउँदाखेरि त्यसै।
5: यसैबीच ग्यासमा कालो बजारीको सूचना आएमा कड़ा कार्यवाही गरिने चेतावनी सोलुखुम्बुका प्रमुख जिल्लाधिकारी कमान सिंह थापा मगरले दिनुभएको छ। ग्यासको वास्तविक स्थिति पत्तो लगाउन जिल्ला प्रशासन कार्यालयले प्रहरी टोलीसहित 3 दिन अघि बजार तथा व्यापारीहरूको रेकर्ड सर्वे र अनुगमन गरेको थियो। अनुगमनका क्रममा रेकर्डका आधारमा ग्यासको भाव नै देखिए पनि प्रत्यक्ष रूपमा व्यापारीसँग बुझ्दा उनीहरूले आफूहरूसँग पर्याप्त ग्यास रहेको र अभाव हुन नदिने दावी गरेका छन्। प्रशासनले कुनै पनि वास्तविक उपभोक्ताले ग्यास नपाउने अवस्था नहोस् भन्नका लागि निरन्तर स्थलगत अनुगमन गरिरहेको जनाएको छ। उता स्थानीय ग्यास व्यवसायीले भने
7: व्यापारीले ग्यास लुकाएको हो कि होइन भन्ने कुरा चाहिँ हामीसँग बुझ्दा चाहिँ उहाँले ग्यास लुकाएको कुरा बुझिदिनु, किनभने उहाँले प्रष्ट रूपमा हामीसँग जति पनि ग्यास छ आउने मान्छेले हामी किन्छौँ, कहिले ग्यास पाएन भनेर चाहिँ हामी त्यहाँ पठाइदिउँ हामी किन्छौँ भनेर हामीलाई चाहिँ भन्नुभएको छ। कहिले ग्यास पाएन भनेर भन्नुभएको छ हामी किन्छौँ भनेर भन्नु मतलब चाहिँ त्यो चाहिँ हामीले भन्दै गर्दा त्यो भनेको हो कि भन्ने कुराले मात्रै हामी किन होइन होला भनेर ल्याएको छौँ भने यी पब्लिकले पनि त्यस्तो छ भने मलाई यो व्यापारी यो पसन्द भएर मलाई ग्यास दिएन भनेर हामीले चाहिँ जिल्ला प्रशासनकाले अब सहायक प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ उहाँलाई इन्फर्म गरेर भने साँच्चीको त्यो व्यापारीले ग्यास हुँदाखेरि नदिएको भने त्यो सर्वसाधारण पब्लिकहरू ग्यास दिने कुरा चाहिँ हुँदाखेरि नदिए भने ग्यास दिने कुरा हामी सुनिश्चित गरिदिन्छौँ दोस्रो कुरा चाहिँ ग्यास अभावको कुरा उपयोगबाट छैन भनेर आफैले व्यापारीहरूबाट छैन भनेर आएको हुनाले मैले चाहिँ मैले यहाँबाट के अनुरोध गर्न चाहे भने उपभोक्ताहरूले पनि अहिले चाहिँ ग्यासको जति भएको अवस्थामा एउटै घर परिवार एउटै सानो परिवारमा चाहिँ दुईवटा चारवटा तिनवटा चाहिँ ग्यास राख्ने चाहिँ त्यस्तो सोचेर राखिरहनु भएको छ भने त्यसो चाहिँ अर्कोले असर गर्छ अर्कोले ग्यास पाउँदैन मैले यहाँबाट त्यस्तो नगर्न चाहिँ पनि म उपभोक्ताहरूले पनि उद्योग वाणिज्यसँग चाहिँ हामी संस्थागत रूपमा फर्मल्ली औपचारिक रूपमा चाहिँ यो ग्यासको विषयमा हामी कुरा गरेका छैनौँ तर उद्योग वाणिज्यसँगको अध्यक्ष जीवसँग चाहिँ हामीले इन्फर्मल्ली हामीले कुरा गरेका छौँ अध्यक्षजीको कुरालाई उद्योग वाणिज्यसँगको कुरा मान्यो भने ग्यासकै सन्दर्भमा उहाँले चाहिँ हामी चाहिँ यो सोलुखुम्बु जिल्लामा ग्यास उपभोग हुन दिन्नौँ भनेर उहाँले चाहिँ भन्नुभएको छ
8: उता स्थानीय ग्यास व्यवसायीले भने डिपोबाट विगत जस्तो निरन्तर पर्याप्त मात्रामा ग्यास नआएको बताएका छन् डिपोले एक पटकमा 20-30 वटा मात्र सिलिण्डर पठाउने गरेकाले ग्राहकको माग थान्न नसकेको र एकै घरबाट 2-3 खाली सिलिण्डर ल्याउनेलाई पनि नाम टिपेर एउटा मात्र सिलिण्डर दिने गरेको व्यवसायीको भनाई रहेको छ व्यवसायीहरूले 3,000 रूपियाँसम्म ग्यास बेचेर कालो बजारी गरेको भन्ने हल्ला निराधार गरिरहेको र बाहिरबाट किनेर ल्याउँदा तथा लोड अनलोड खर्चका कारण ग्यासको मूल्य 2600 देखि 2700 रूपियाँसम्म पर्न गएको दावी गरेका छन् साथै रिजाल नोबेल हिमाल जस्ता फरक फरक कम्पनीका डिजलहरू तथा ढुवानीका साधन अनुसार भाड़ा दर फरक पर्ने भएकाले पनि मूल्यमा केही उतार चढ़ाव आएको व्यवसायीहरूले स्पष्ट पारेका छन्
1: खुम्बु पासु लामो गाउँपालिकाले एक वर्षको अवधिमा 71 करोड़ रूपियाँ भन्दा बढ़ी राजस्व संकलन गरेको छ आर्थिक वर्ष 2082 राशिको अवधिमा गाउँपालिकाले विभिन्न शीर्षकमा कुल 71,90,76,348.77 रूपियाँ राजस्व संकलन गरेको हो गाउँपालिकाले वार्षिक अनुमानित आय 93,65,96,000 रूपियाँ राखेकोमा सो परिमाणको रकम संकलन गर्न सफल भएको खुम्बु पासु लामो गाउँपालिकाका लेखा अधिकृत चेतनाथ कटेलले जानकारी दिनुभएको छ गाउँपालिकाले संघीय सरकार प्रदेश सरकार राजस्व बाँडफाँड तथा आन्तरिक स्रोतका विभिन्न शीर्षकहरूबाट उक्त राजस्व संकलन गरेको छ संघीय सरकारबाट प्राप्त अनुदानतर्फ समानीकरण अनुदान बापत 9,48,27,700 रूपियाँ सशर्त अनुदान चालुतर्फ 10,50,40,000 रूपियाँ सशर्त अनुदान पूँजीगत तर्फ 92,00,000 रूपियाँ तथा समपूरक अनुदान पूँजीगत बापत 2,20,00,000 रूपियाँ प्राप्त भएको छ संघीय सरकारको विशेष अनुदान पूँजीगत तर्फ भने कुनै रकम प्राप्त भएको छैन त्यसै गरी कोशी प्रदेश सरकारबाट प्राप्त अनुदान तर्फ समानीकरण अनुदान बापत 86,20,000 रूपियाँ सशर्त अनुदान चालुतर्फ 16,20,000 रूपियाँ र समपूरक अनुदान पूँजीगत तर्फ 1,00,000 रूपियाँ गाउँपालिकाको खातामा आमदानी भएको छ राजस्व बाँडफाँड शीर्षक अन्तर्गत प्रदेश सरकारबाट बाँडफाँड भई प्राप्त हुने सवारी साधन कर बापत 52,83,27,83 पैसा र स्थानीय घर जग्गा रजिस्ट्रेशन दस्तुर बापत 18,60,410.80 रूपियाँ राजस्व संकलन भएको छ संघीय सरकारबाट बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर बापत 7,95,24,377.76 रूपियाँ अन्त शुल्क बापत 3,42,07,107.07 रूपियाँ 64 पैसा बन्धु एक बापत 4,29,35,272.17 रूपियाँ तथा सबैभन्दा ठूलो हिस्सा ओगट्ने पर्वतारोहण आरोहण रोयल्टी बापत 14,64,625.95 रूपियाँ राजस्व गाउँपालिकाले संकलन गरेको छ गाउँपालिकाको आन्तरिक स्रोत तथा अन्य कर एवं वस्तुहरूतर्फ सम्पत्ति कर बापत 7,02,325.70 रूपियाँ भूमि कर तथा मालपोत बापत 6,43,854.93 रूपियाँ बहाल कर बापत 39,47,167.67 रूपियाँ 72 पैसा व्यवसायीले भुक्तानी गर्ने कर बापत 57,400 रूपियाँ, व्यवसाय बाहेक अन्यले भुक्तानी गर्ने कर बापत 4,400 रूपियाँ र कृषि तथा पशुजन्य वस्तुको व्यवसाय कारोबारमा लाग्ने कर बापत 1,725 रूपियाँ आमदानी भएको गाउँपालिकाले उल्लेख गरेको छ। यस्तै अन्य कर शोषकमा 29,54,755 रूपियाँ तथा पर्यटन शुल्क बापत उल्लेख्य 14,01,70,000 रूपियाँ गाउँपालिकाले राजस्व संकलन गरेको छ। यसै गरी अन्य सेवा शुल्क तथा बिक्री बापत 66,400 रूपियाँ, परीक्षा शुल्क बापत 90,900 रूपियाँ, अन्य प्रशासनिक सेवा शुल्क बापत 5,34,000 रूपियाँ, नक्सापाल दस्तुर बापत 1,14,176 रूपियाँ 24 पैसा, सिफारिश दस्तुर बापत 5,38,724 पैसा, व्यक्तिगत घटना दर्ता दस्तुर बापत 1,15,200 रूपियाँ, नाता प्रमाणित दस्तुर बापत 1,65,650 रूपियाँ, अन्य दस्तुर बापत 2,98,525 रूपियाँ, व्यवसाय रजिस्ट्रेशन दस्तुर बापत 25,60,110 रूपियाँ, अन्य क्षेत्रको आय बापत 35,00,000 रूपियाँ, अन्य राजस्व बापत 7,06,950 रूपियाँ, व्यवसाय कर बापत 4,54,250 रूपियाँ र बेरोजू असुली आमदानी बापत 14,50,393 रूपियाँ संकलन भएको गाउँपालिकाको वार्षिक विवरणमा उल्लेख गरिएको छ।
9: जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले एक हप्ताको अवधिमा 32 सवारी साधनलाई कार्यवाही गरेको छ। ट्राफिक नियम विपरीत संचालन भएका 2 अटो 16 जीप तथा कार 1 टिफर 3 ट्रेक्टर र ट्रेक्टर 8 मोटरसाइकललाई कार्यवाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। उक्त कार्यवाहीबाट कुल 35,000 रूपियाँ राजस्व संकलन भएको छ। विशेष गरी मोटरसाइकल चालकहरूले हेलमेट नलाई सवारी चलाउने, दुईजना भन्दा बढ़ी सवार गरेर जोखिमपूर्ण यात्रा गराउने तथा मादक पदार्थ सेवन मापसै गरी सवारी चलाउने गरेको पाएकाले उनीहरूलाई नियन्त्रणमा लिई कार्यवाही गरेको प्रहरीको भनाइरहेको छ। यस्तै अग्रिम अघिल्लो सीटमा चालक बाहेक दुईजना भन्दा बढ़ी मानिस राखेर हुक्याउने जीवहरू समेत ट्राफिक प्रहरीको कार्यवाहीमा परेका छन्। यसका साथै आवश्यक सवारी कागजात साथमा नराखी सवारी चलाउने, क्षमता भन्दा बढ़ी सामान ढुवानी गर्ने, ट्रयाक्टर तथा ट्रक र तोकेको पार्किङ स्थल भन्दा बाहिर जथाभावी स्थानमा सवारी साधन पार गर्ने चालकहरूलाई समेत नियन्त्रणमा लिई कार्यवाही गरिएको छ। आगामी दिनहरूमा पनि सवारी दुर्घटना न्यूनीकरण र चुस्त ट्राफिक व्यवस्थापनका लागि अनुगमन र कार्यवाही प्रक्रियालाई अझ सशक्त बनाइने जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कृषि जोन सञ्चालन भएपछि ओखलढुङ्गा र सोलुखुम्बुमा खेतीयोग्य क्षेत्र विस्तारसँगै व्यवसाय कृषितर्फ किसानको आकर्षण बढ़ेको छ। कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा मार्फत सञ्चालन गरिएका विभिन्न कृषि जोन कार्यक्रमले उन्नत बीउ बीजन, आधुनिक कृषि उपकरण, सिंचाई पूर्वाधार, कृषि सामग्री, प्राविधिक सेवा, तालिम तथा अनुदानमा किसानको पहुँच बढ़ाएपछि परम्परागत खेती प्रणाली क्रमश व्यावसायिकता रूपान्तरण हुँदै गएको हो। कार्यक्रम अन्तर्गत ओखलढुङ्गामा आलु र बाख्रा जोन सञ्चालनमा छन् भने सोलुखुम्बुमा सुन्तला, किबी, स्याउ, ओखर तथा अदुवा बेसार जोन सञ्चालन भइरहेका छन्। जोन कार्यक्रमसँगै जिल्लामा खेतीको क्षेत्रफल विस्तार हुनका साथै उत्पादन र उत्पादकत्वमा समेत वृद्धि भएको छ। एकाईका निमित्त वरिष्ठ कृषि अधिकृत हिम बहादुर आले मगरका अनुसार आर्थिक वर्ष 2075/76 ओखलढुङ्गामा 791 हेक्टरमा सीमित आलु खेती अहिले आर्थिक वर्ष 2083/84 आइपुग्दा 1,918 हेक्टर पुगेको छ। यो अवधिमा आलु खेतीको क्षेत्रफल 58% विस्तार भएको हो। सोलुखुम्बुमा पनि कृषि जोन कार्यक्रमले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। आर्थिक वर्ष 2075/76 75 हेक्टरबाट शुरू भएको किबी जोन अहिले 168.4 हेक्टर पुगेको छ। त्यस्तै आर्थिक वर्ष 2078/79 हेक्टर हेक्टर शुरू कर स्या उजोन 15 हेक्टर पुगे ओखर खेती भने 2 हेक्टर शुरू भएर अहिले 19 हेक्टर पुगे यह क्षेत्रफल को हिसाब में 87.5% विस्तार हो। सोलुखुम्बू को सुन्तला जोन आर्थिक वर्ष 2073-74 में 83 हेक्टर शुरू भएकोमा अहिले 475.7 हेक्टर पुगे इसमें 82.6% क्षेत्र विस्तार भएको कार्यालयले जनाएको छ।
10: पाकिस्तानको ब्रोडपीक हिमाल आरोहणका क्रममा हिमपैह्रोमा परेर ज्यान गुमाएका आरोहीको चिरशान्तिको कामना गर्दै थमेलमा दीप प्रज्वलन गरेको छ। थमेल पर्यटन विकास परिषदको आयोजनामा पाकिस्तानको हिमपैह्रोमा परेर ज्यान गुमाएको छ नेपाली सहित 10 जना आरोहीको सम्झनामा मृत आत्माको चिरशान्तिको कामना गर्दै साझा दीप प्रज्वलन गरेको हो। उक्त हिमपैह्रोमा परेर नेपालका चर्चित आरोही निर्मल पुर्जा, निम्स दाई, पूर्वबहादुर गुरूङ, किमी पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्यालु शेर्पाको निधन भएको थियो। ओमानका आरोही नादिरा अहमद, अब्दुल्लाह अली हार्थी, पाकिस्तानका आरोही सोहेल साखी, चीनका आरोही वाङ जोन र अमेरिकाका आरोही मलोरी गाइसको निधन भएको थियो। दीप प्रज्वलन कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य सहदेव धमला, परिषदका अध्यक्ष राजुमान डंगोल, पूर्व अध्यक्ष भविश्वर शर्मा, वरिष्ठ पर्यटन व्यवसायी रमेश धमला, नेपाल एसोसिएशन टूर एण्ड ट्रावल एजेन्सका अध्यक्ष कुमार मणि थपलिया लगायत विभिन्न संस्थाका अध्यक्ष एवं प्रतिनिधिको उपस्थित रहेको छ।
1: खोटाङको दिक्तेल रूपाकोट मजुवा गरी नगरपालिका वडा नम्बर 7 वाडिङ स्थित मध्य पहाड़ी लोकमार्गको जंगलमा शंकास्पद अवस्थामा राखिएको प्रदेश 102-002-006-0083 नम्बरको ट्रकबाट प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको हो। बिहिबार मध्यराति जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक निराशन बस्नेतको कमाण्डमा खटिएको टोलीले उक्त ट्रक चेक जाँच गरेको थियो। शंका लागेर जाँच गर्दा चालक बस्ने भाग र छाडेको डालाका बीचमा फल्स बटन बनाई लुकाएर राखिएको अवस्थामा 1315 किलो गाँजा फेला परेको हो। प्रहरीले गाँजा सहित ट्रक टेन्सनमा लिएर जिल्ला प्रहरी कार्यालय खोटाङमा बुझाएको छ। उक्त ट्रकका चालक र भनीको खोजी कार्य जारी राख्नुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
10: मेची राजमार्ग अन्तर्गत इलाम रास दुवाली सड़क खण्ड एक महिनादेखि अवरूद्ध हुँदा पूर्वी पहाड़ी जिल्लाको जनजीवन प्रभावित बनेको छ। गएको असार 23 गते इलाम नगरपालिका 9 मा रहेको रास दुवाली क्षेत्रमा पहिरो खस्नुका साथै सड़क भाँचिएपछि झापा संघको सीधा सड़क सम्पर्क विच्छेद भएको हो। लगातारको वर्षाका कारण सड़क मर्मतमा कठिनाई भइरहेको सड़क डिभिजन कार्यालयले जनाएको छ।
1: वर्षौंदेखि बन्द रहेको हेटौडा कपड़ा उद्योग पुनसंचालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ। नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन, विद्युत प्रणाली र कपड़ा बुन्ने तानहरूको मर्मत सम्भार गरी आज परीक्षण उत्पादन शुरू गरिएको हो। लामो समयपछि मेसिन संचालनमा आएसँगै उद्योग परिसरमा फेरि कपड़ा बुन्ने तानको आवाज सुनिन थालेको छ। चिनिया सरकारको सहयोगमा 2032 सालमा स्थापना भई 2035 देखि व्यवसायिक उत्पादन शुरू गरेको यो उद्योग 2057 सालदेखि पूर्ण रूपमा बन्द अवस्थामा थियो। सरकारले गएको असार 18 गते उद्योग पुनसंचालन गर्ने निर्णय गरेपछि नेपाली सेना मार्फत मर्मत तथा सरसफाईको काम अघि बढ़ाइएको थियो।
10: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका नेता मनीष शाहले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई सरकारमा कोही एक्लै नभएको जवाफ दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गैराती कहिलेकाहीँ एक्लै लड्नुपर्छ भनेर सामाजिक सञ्जालमा स्टाटस लेखेपछि प्रतिनिधि सभा सदस्य समेत रहनुभएका सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका नेता मनीष शाहले पनि सामाजिक सञ्जालबाट जवाफ दिनुभएको छ। जाले आफ्नो पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहलाई महान जनादेश पाएको सरकारमा कोही एक्लो नभएको जवाफ दिनुभएको छ। सांसद झाले आफूले हिजो प्रतिनिधि सभा बैठकमा बोलेको कुरालाई इंगित गर्दै सरकारले सुधार गर्नुपर्ने केही पक्ष रहेको बताउनु भएको छ। हिजो सांसदमा रासपाका सांसदहरू मनीष शाह, रमेश प्रसाई, पारसमणि गेलाल, अमर सिंह,
8: लगायतका नेताहरूले सरकारको कामको आलोचना गरेका थिए। दिउँसो आफ्नै पार्टीका सांसदहरूबाट सरकारको आलोचना र खबरदारी भएपछि राति प्रधानमन्त्री शाहले फेसबुकमा लेख्दै सही समय आउन केही समय लाग्ने र सुनेको र देखेको भन्दा वास्तविकता फरक हुने बताउनु भएको थियो।
1: भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्था बिना हटाएका सुकुमवासीहरूले तत्काल पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गरेका छन्। संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाको आयोजनामा भएको सभामा प्रभावित परिवारले भूस्वामित्व सहित स्थायी पुनर्स्थापना गर्न र घरटहरा भत्काउन भएको क्षतिको उचित क्षतिपूर्तिका माग गरेका छन्। मोर्चाले आउँदो भदौ 12 गतेसम्म आफ्ना माग पूरा नभए अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह शुरू गर्ने चेतावनी दिएको छ।
8: राष्ट्रिय मानव अधिकार आयोगले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन तथा वितरण प्रक्रियामा पारदर्शिता जवाबदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै ग्यास वितरण प्रक्रियामा पारदर्शिता जवाबदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न आयोगले सरकारलाई निर्देशन दिएको हो। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले विज्ञप्ति मार्फत कृत्रिम अभाव सिर्जना गर्नेलाई कानूनी दायरामा ल्याउन अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न अत्यावश्यकीय वस्तुको आपूर्तिको व्यवस्था मिलाई उपभोक्ताको अधिकार संरक्षण गर्न सरकारलाई निर्देशन दिनुभएको हो।
1: थाइल्याण्डका प्रधानमन्त्री अनुथिन चर्मबिराकुलले बन्दुक नियन्त्रणका लागि थप कडा कानून बनाउने घोषणा गर्नुभएको छ। हिजो राजधानी बैंककको बाहिरी क्षेत्रमा भएको गोलीकाण्डमा गोली चलाउने किशोर सहित 8 जनाको ज्यान गएपछि प्रधानमन्त्रीले बन्दुक नियन्त्रण सम्बन्धी कानूनलाई थप कडा बनाउने घोषणा गर्नुभएको हो। गोलीकाण्डपछि त्यहाँका प्रतिपक्षी नेताले देशको बन्दुक नियन्त्रण बारिएका उपायमा पुनरावलोकन गर्न आह्वान समेत गरेका थिए। प्रधानमन्त्री अनुथिनले सार्वजनिक ठाउँमा बन्दुक बोक्न प्रतिबन्ध लगाउने र ड्यूटीमा रहेका सरकारी अधिकारीलाई मात्र हतियार बोक्न अनुमति दिने गरी नयाँ कानून ल्याउने बताएको बीबीसीले उल्लेख गरेको छ।
8: समुद्र आदि टाइफुन डल्फिन जिनको पूर्वी तटतर्फ अघि बढ़ेपछि त्यहाँको प्रशासनले विद्यालय तथा पर्यटकीय स्थलहरू बन्द गरेको छ। समाचार संस्था एपीका अनुसार आदिको अधिकतम निरन्तर हावाको गति झण्डै 162 किलोमिटर प्रति घण्टा पुग्ने अनुमान गरिएको छ। आदिसँगै अत्याधिक वर्षा हुने र त्यसबाट बाढ़ी तथा पहिरोको जोखिम बढ़ने चीनको मौसम विभागले जनाएको छ। टाइफुन भोलि राति जेजियाङ प्रान्त तथा छिमेकी फुजियान प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान गरिएको छ। चीनको प्रमुख आर्थिक शहर शाजैङ पनि आदिको सम्भावित मार्गमा रहेको छ।
1: नेपाली बक्सिङ टोलीले विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसाम गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि 7 खेलाड़ी सहित 9 सदस्य नेपाली टोली पर्सी सोमबार भारत जाने भएको छ। जापानको आइची नागोयामा आउँदो असोज 3 गतेदेखि शुरू हुने एसियाली खेलकुदमा 4 पुरूष र 3 महिला मुख्य वाचले खेल्नेछन्। पुरूष 55 केजी मुनि चन्द्र बहादुर थापा 60 केजी मुनि रवि नेपालले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै महिला 51 केजी मुनि रमेशा श्रेष्ठ 14 केजी मुनि अस्मिता तामाङ र 65 केजी मुनि कुसिम तामाङ सहभागी हुनेछन्। खेलाड़ीको स्पोर्ट्स अथोरिटी अफ इण्डिया साई अन्तर्गत नेशनल नला सेन्टर अफ एक्सिलेन्समा 40 दिन तयारी प्रशिक्षण गर्ने नेपाली बक्सिङ टोलीका प्रशिक्षक दीपक महर्जनले बताउनु भएको छ। टोली त्यतैबाट जापान जानेछ। पछिल्लो समय बक्सिङमा राम्रो प्रदर्शन गर्दै आएको भारतमा नेपालले प्रशिक्षण गर्ने भएको हो। रबिन बाहेक सबैको पहिलो एसियाद सहभागिता हो। रविनले 19 एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्नुभएको थियो। चन्द्र सन् 2025 दुबईमा भएको आएदा विश्व पुरूष बक्सिङ च्याम्पियनशीपका ऐतिहासिक काश्य पदक विजेता पनि हुनुहुन्छ। चन्द्रको काश्य पदक नेपाली बक्सिङको इतिहासमा अहिलेसम्मकै ठूलो हो। प्रशिक्षकमा राज श्रेष्ठ तथा दीपक महर्जन रहनु भएको छ। खेल खबर सँगै सोलो समाचार सकियो। विदा हुन अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
11: सोलुखुम्बु प्रहरीद्वारा अवैधानिक किराना सामान र गाडी नियन्त्रणमा। सोलुखुम्बुका ग्यासको मूल्य 2500 देखि 3000 सम्म। खुम्बु पासुङ लामो गाउँपालिकाद्वारा एकै वर्षमा 71 करोड़ भन्दा बढ़ी राजस्व संकलन।
1: सोलुखुम्बुमा एकै हप्तामा 32 सवारी साधन कार्यवाहीमा। 35,000 राजस्व संकलन। गोरपीकमा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन।
11: पोखर जिल्ला र सोलुखुम्बुमा जुन कार्यक्रमले कृषि क्षेत्र विस्तार। खोटाङमा भारी परिमाणको गाजासहित एउटा ट्रक प्रहरीले नियन्त्रणमा लियो। इनाम राजुवारी सड़क 1 महिनादेखि अवरूद्ध हुँदा जनजीवन प्रभावित।
1: प्रधानमन्त्री बालेन्द्र शाहलाई रासोपा सांसद मणिषाको जवाफ। विगोपूर्ण स्थापनाका लागि मनहराबाट विस्थापित सुकुम्बासीको माग। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन मानव अधिकार आयोगको निर्देशन।
11: बन्दुक नियन्त्रणका लागि थप कड़ा कानून बनाउने थाइल्याण्डका प्रधानमन्त्रीको घोषणा। पूर्वी चीनमा समुद्री आदि डल्फिनको जोखिमले पर्यटकीय गतिविधि बन्द।
1: र एसिया तयारीका लागि नेपालको बक्सिङ टोली भारत जाने।
11: हवस्त साँझ 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै रेविका राई र सरस्वती पूर्विदा हुन्छ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलुवा एफएम सुन्दै रहनुहोला।

0: voice to your heart.
1: Rolu FM 101.2 MHz.
2: समाधान को गति सुस्त 12 लाख भन्दा बढ़ी लगतमा 10,000 मात्रै लाल पूर्जा स्थानीय सरकारले सहयोग नगरेको समितिको आरोप
3: प्रमाणीकरणमा स्थानीय पालिकाबाट अब प्रमाणीकरणको कार्यहरू अब जसरी जसरी भयो त्यसरी त्यसरी अगाडि बढेर अनि पूजा वितरण भएको हो त्यो वन ऐनको र हाम्रो भूमि सम्बन्धी ऐनको अब ऐनको पनि अलिकति बाजेको कुराहरू पनि आइरहेको थियो
2: मधेसमा स्थगित एमबीएस परीक्षा भदौ 15 गते सञ्चालन हुने मधेसका पुराना शक्ति फेरि एकै ठाउँमा नयाँ मोर्चाको घोषणा राजनीतिक अस्तित्व जोगाउने प्रयास मात्रै रहेको विज्ञको टिप्पणी
4: शासनले पनि सरकारको खेल गरियो उगरियो त्यसकारण यो मिलन विषम परिस्थितिको तर भोलि यो मिलन भन्न सकिएन
2: 7,000 ग्यास बेचेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ बैतडीमा 178 जनाले पाए घरमै राहदानी माग पूरा नभए भदौ 12 गतेदेखि सत्याग्रह गर्ने मनोहराका सुकुमवासीको चेतावनी
5: खबरदारी पनि गरेका गरेका छौं अब हाम्रो हातमा अर्थ के छ र भनेपछि अब हामीले चाहिँ सत्याग्रह गर्नुदेखि बाहेक अर्को केही पनि छैन
2: र जापानमा टाइफुन डल्फिनको प्रभाव 5 घाइते 14,000 घरधुरीमा विद्युत अवरूद्ध भोलि र पर्सि भारी वर्षा र हुरीको चेतावनी
6: रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: 24 वर्षदेखि थन्किएको हेटौडा कपड़ा उद्योगमा लुम चल्नु बन्द उद्योग पुनर्जीवनको आशा जगाउने सकारात्मक शुरूआत हो तर पुराना मेसिन चलाएर मात्रै उद्योगलाई दिगो बनाउन सकिँदैन आधुनिक प्रविधि लगानी र स्पष्ट संचालन योजना आवश्यक पर्छ सरकारले परीक्षण उत्पादनको सफलतालाई अवसरका रूपमा उपयोग गर्दै उद्योगलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन दीर्घकालीन योजना अघि बढ़ाउनुपर्छ लुमको खटखट आवाज क्षणिक उत्साहमा सीमित नभई रोजगारी उत्पादन आत्मनिर्भरताको निरन्तर आवाज बन्नुपर्छ अब खबर सन्तोष गन्धर्वबाट
7: दुई दशकदेखि मधेस केन्द्रित राजनीति गर्दै आएका अधिकांश मधेस केन्द्रित दल अहिले संसद बाहिर छन् कुनै समय मधेस आन्दोलनको बलमा राष्ट्रिय राजनीतिमा प्रभावशाली बनेका दलहरूलाई यसपटक मतदाताले अस्वीकार गरेपछि उनीहरू पुनः प्रभावशाली राजनीतिमा फर्किन अग्रगामी मोर्चा गठन गरेका छन् मधेसमा जनमत गुमाएका मधेस केन्द्रित दलहरू राजनीतिक विरासत जोगाउन पुनः मोर्चाबन्दी गरेपछि आलोचनासँगै औचित्यमाथि बहस शुरू भएको छ विक्रमसम्म 2063-64 मधेस आन्दोलनले मधेसमा राजनीतिक प्रतिनिधित्व समानुपातिक समावेशिता नागरिकता संहिता र पहिचानका सवालको मुद्दालाई केन्द्रमा स्थापित गरायो कैयौं सर्वसाधारणको बलिदानीपछि मधेसले वर्षौंसम्म भोग्दै आएको नागरिकता प्राप्तिको समस्या समाधान पनि गर्यो तर मुद्दालाई राजनीतिक एजेण्डा बनाएर विभिन्न मधेस केन्द्रित दलहरूले पटक पटक सत्तामा पर्ने भयो तत्कालीन मधेसी जनअधिकार फोरम लगायतका संगठन तथा दलहरू राष्ट्रिय राजनीतिमा प्रभावशाली शक्तिहरू बनिरहे मधेसमा राजनीतिक प्रभावबारे जनमत पार्टीका अध्यक्ष सिक्किम रान्तले भन्नुभयो

0: मधेसको राजनीतिमा मधेस केन्द्रीय दलहरूको मात्रै प्रभाव थिएन। पहिचान र अधिकारका मुद्दालाई अघि सार्दै नेपाली कांग्रेस, एमाले र तत्कालीन माओवादी केन्द्रले पनि मधेसमा आफ्नो राजनीतिक आधार विस्तार गरे। तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले 2070 सालको निर्वाचनमा सिधा पाँचबाट चुनाव जित्नु व्यवस्था फेरियो, तर मधेसका जनताको अवस्था जहाँको त्यही भएपछि गत फागुन 21 सम्पन्न निर्वाचनमा मधेस केन्द्रित सबै दलहरूले चुनावमा पराजय भोग्नु पर्यो। लोकतान्त्रिक समाजवादी पार्टी रोसपाका नेता लक्ष्मण लाल
1: मधेसीले आज पनि हामी नागरिकता विहीन भयौं, हामीलाई नागरिक नै मान्नु स्टेज तयार भएन, दिएन, भेदभाव गरे, अधिकारबाट वञ्चित गरे, नागरिकताको लड़ाई लड्दै आए। त्यस कारणले अब पनि यो टुट फुटले गर्दाखेरि यही पार्टी भयो, टुट फुट भयो र मधेसी जुन बेला मधेस एकत्रित भएर अगाडि गयो त्यो बेला फेरि कुराहरू खोपिनु मान भयो माने राज्यले।
0: दुई दशकमा मधेस केन्द्रीय दलहरूले सत्ता साझेदारीदेखि निर्वाचनमा गठबन्धनको अवसर समेत प्राप्त गरे। सत्ता र शक्तिका लागि जुनसुकै सम्झौता गर्न पनि पछि नपर्ने भन्दै आलोचित भएका मधेस केन्द्रीय दलहरूले कतिपय समय सरकार निर्माणदेखि प्रदेशमा निर्णायक मतका रूपमा पनि हुने मधेसको अधिकार स्थापितका लागि भन्दा पनि राजनीतिक स्वार्थमा बढ़ी अल्झेको आरोप खेल्दै आएका दलहरूको अग्रगामी मोर्चा गठनको औचित्यको खोजी भइरहेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा
2: साझा संकल्प यो साझा अभियान यो आम नेपाली जनताको आजको आवश्यकतालाई परिपूर्ति गर्नका लागि गठन गरिएको
0: संविधान संशोधन संहिता सुदृढीकरण सामाजिक न्याय समावेशिता र मधेसको पहिचान तथा अधिकारलाई मुख्य एजेण्डा बनाउँदै अग्रगामी मोर्चा गठन गरिएको छ। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुवान राष्ट्रिय मोर्चा यस मोर्चामा सहभागी भएको छ। तर अहिलेको चुनौती दलहरूबीच एकता गर्नु नभई मधेसका मतदातासँग टुटेको राजनीतिक सम्बन्ध पुनः स्थापित गर्नुभएको मधेस राजनीतिका जानकार खुशीलाल मण्डलले बताउनुभयो।
3: विषम परिस्थितिमा एक त मधेसवादी दलहरूको सूची समर्थन, दोस्रो के हो भने संहितामाथि सभ्यता छ, त्यो अब समय यिनीहरूले मिल्न खोज्दा हो। अब कुरा के छ भने यो मिलन पनि खाई हुन्छ कि अस्थायी हुन्छ भन्नु त, किनभने मधेसी दल बिग्रिएको कारण के हो भने त्यो सत्ताको खेल, शासनले पनि सत्ताको खेल गर्यो, कहिले राइट हुने अर्को नै कहिले अर्को नै भन्नु, त्यस कारण यो मिलन विषम परिस्थितिको हो। तर भोलि यो मिलन कहाँ सम्म गएर पुगिन्छ भन्न सकिन्न।
0: मोर्चाले विगतका कमी कमजोरीबाट पार सिक्दै मधेसका वास्तविक सवाललाई साझा एजेण्डा बनाउन सक्यो भने यो अग्रगामी मोर्चा मधेस राजनीतिमा नयाँ अध्यायको सुरुवात गर्न सक्ने विज्ञहरू बताउँछन्। तर यदि यसको केन्द्रमा फेरि सत्ता पद र राजनीतिक अस्तित्वको गणित मात्रै रह्यो भने मतदाताले दिएको पछिल्लो जनादेश दोहोरिन सक्नेछ। भक्तपुरको मनोहरा क्षेत्रमा वैकल्पिक व्यवस्था विघ्न हटाइएका

सुविधा रहेको छ। 24 वर्षदेखि बन्द रहेको हेटौडा कपडा उद्योगमा नेपाली सेनाले पुरानो मेसिन मर्मत गरेपछि प्रारम्भिक परीक्षण प्रारम्भ सफल भएको छ। सरकारको जिम्मेवारी अनुसार सेनाका प्राविधिक उद्योगको सरसफाई विद्युतीय प्रणाली र मेसिन मर्मत गरी लम्बो संचालन गरेका छन्। प्रशिक्षण सफल भएसँगै परीक्षण सफल भएसँगै उद्योगको पुनः संचालनको सम्भावना बनेको छ। उद्योग मन्त्रालयका सचिव रामबन्धन पुष्पविधिले तोकिएको दुई महिनाको समय सीमाभित्रै परीक्षण उत्पादन शुरू भएको र यसले उद्योग पूर्ण रूपमा संचालन गर्न सकिने संकेत दिएको सीएनएनसँग बताउनु

0: नेतामा भनिएको ढिलाईबारे सीआईएमसँग कुरा गर्दै समितिका प्रमुख नापीहरूको तथा सूचना अधिकारी संजीव कुमार शाहले भन्नुभयो,
1: हामी पालिकाको चरणमा मुख्य चाहिँ प्रारम्भिक चरण स्थानीय पालिकाको हुन्छ। प्रारम्भिक चरणमा पहिला व्यक्तिको प्रमाणीकरण हुन्छ, त्यसमा चाहिँ त्यो प्रमाणीकरण भएपछि नागरिकता भएर अनि त्यसलाई पूजा बनाउने काम सुरुवात हुन्छ। त्यसमा स्थानीय पालिकाहरूसँग सुरुदेखि नै अब सहमति हुने पनि ढिलाइ भयो, क्रमशः सहमति हुँदै आएको हो 2077 सालदेखि त्यसमा हो। अनि प्रमाणीकरणमा स्थानीय पालिकाबाट अब प्रमाणीकरणको कार्यहरू अब जसरी जसरी भयो त्यसरी त्यसलाई अगाडि बढेर अनि पूजा वितरण भएको हो। त्यही अनुसारले अब पालिकाबाट जसरी आयो त्यसरी नै काम भइरहेको छ। अब यसमा ढिलाइ भन्दाखेरि त्यसमा विभिन्न कारणहरू अब त्यो स्थानीय स्थानीयबाट प्रमाणीकरण ढिलाइ भएको त्यो बनाइएको र हाम्रो जुन सम्बन्धी अहिलेको अब अहिलेको पनि अलिकति बाजेको कुराहरू पनि आइरहेको थियो, त्यस कारणले पनि अलिकति समस्या भइरहेको
0: छ। यसो विश्व दलन भुवाको परशुराम

0: संतोष गंधर्वा मकै पोलेर खर्च धुँदै डबल धुराका महिमा
1: किन्नका हिसाबले अब नाफा घाटा कति आउँछ म त फर्स्ट सुरुवात हुँ दुई तिन सय दुई ढाई सय त्यति आलो पुछी गाडेर
0: हरियो मकैको स्वादसँगै महिलाको उद्यम पनि फस्टाउँदै रिपोर्ट म फसलको रंगमंचमा देखिएको नयाँ सम्भावनाको कथा शनिबार यो विशेष लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला बालबालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस् दूध अण्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस् चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौ
2: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन कार्बोहाइड्रेट क्याल्सियम आयरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस् यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्
0: स्वस्थ बालबालिका समृद्ध परिवार समुन्नत नेपाल
2: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य
3: क्लासिक टेकको वाइफाई सिक्स राउटर नाम घरमा शक्तिशाली चार एन्टिनामा वाइट कभरेज फाइभ जी स्पिड लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको युसी एमबीपीएसको इन्टरनेट अब दुई महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9800100447 सम्पर्कहरू लागु हुनेछ क्लासिक टेक छोयो सुक्षण
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर बर्खा शुरू भएसँगै हरियो मकै बजारमा बाक्लै देखिन थालेका छन् मकैको स्वाद लिनेहरूको रुचिलाई ख्याल राख्दै गाउँघरदेखि शहरसम्मै मकै पोलेर बेच्नेहरू बढ्दै गएका छन् डडेलधुराको मालम गाउँका महिला पनि उद्यम मार्फत आय आर्जनतर्फ आकर्षित हुन थालेका छन् डडेलधुराको अमरगढ़ी नगरपालिका एक मालम गाउँका महिलाहरू अहिले बर्खायामसँगै आउने हरियो मकैको सिजनलाई आमदानीको अवसरका रूपमा उपयोग गरिरहेका छन्
5: दरिन्द्राको मालम गाउँकी सीमा दियाल अहिले सदरमुकाम रहेको तुफानडाँडामा मकै पोलेर बेच्दै आउनु भएको छ भागेश्वर क्षेत्रबाट किलोका आधारमा हरियो मकै खरिद गरेर ल्याउने र पोलेर बेच्न शुरू गरेको धेरै समय भएको छैन दैनिक करिब 300 रुपियाँसम्म नाफा हुन थालेको उनको भनाइ छ
1: चल्लो सिरालबाटै घोगा मगाउमा हाम किन्नका हिसाबले अब नाफा घाटा कति आउँछ म त फर्स्ट सुरुवात हुँ दुई तिन सय दुई ढाई सय त्यति आलो पुछी गाडेर
5: रानीधाराको घुम्तीमा आगो बालेर मकै पोलेर बेचिरहेकी हरिना तमुलले सिजनभर स्वादिला हरिया मकै विभिन्न ठाउँबाट खरिद गरी बेच्दै आउनु भएको छ प्रति केजी करिब 40 रुपियाँसम्म तिरेर मकै किन्ने गर्नुभएका उहाँले खरिद मूल्य दाउरा तथा अन्य खर्च कटाउँदा पनि दैनिक 500 रुपियाँसम्म आमदानी हुने गरेको सुनाउनु भयो
1: चार सौ पांच सौ कहले छह सौ भ्याड़ी आधा खराब हो बाबू बोला पारे खोड़ा सोड़ा उसाई किन्न तलवर लियाना कसो
5: हरियो मकै पोलेर बिक्री गर्ने व्यवसायमा स्थानीय सरकारले रोक नलगाएको भए पनि सरसफाईमा विशेष ध्यान दिन निर्देशन दिइरहेको छ बस पार्क क्षेत्रमा अत्याधिक भीड़भाड़ हुने भएकाले नगर प्रहरीले त्यहाँ व्यापार नगर्न आग्रह गरेपछि हरियो मकैको व्यापार गर्नेहरू अहिले खुल्ला र कम भीड़भाड़ हुने स्थानमा पुगेका छन्
1: सफा गरिदिया नानाहरू सफा गरेर जानु पर्नु छ आफ्नो रोडो बिहालीको नासो बस गरेर बिपार गर्दा अब कहाँबाटका दौरा कहाँ कहाँबाट म गयो ए भनेर गाडीबाट मगाउन त्यही हो बाबु नि त बस पार्कको पुल लागेर उहाँ जुन पुलो बुढ्यो आई उहाँले भिडभाड हुन्छ बुढ्यो ठिकै हो भिडभाड हुन्छ हुन्छ यहाँ अब बिहालीमा यहाँ बस पोला बुङ्गर यहाँ दिइहाल्छ
5: हिजो आज डडुन्द्रा सदरमुकाम र आसपासका क्षेत्रमा दस भन्दा धेरै महिलाहरूले हरियो मकैको व्यापार गर्दै आएका छन्। मौसम र निश्चित याममा गरिने यो व्यवसायले ठूलो आमदानी नदिए पनि दैनिक खर्च धान्न घर परिवारको अत्यावश्यक माग पूरा गर्न सजिलो भएको उनीहरूको भनाइ छ।
0: बैतडीमा हुलाक मार्फत घरमै रहदानी पुर्याउने सेवा प्रभावकारी बन्द गएको छ। पछिल्लो तीन महिनामा 178 जनाले घरमै रहदानी पाएका छन्। जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाश सिंह कार्कीका अनुसार 248 रहदानी वितरण गर्ने लक्ष्य रहेकामा 178 जनालाई घरमै सेवा दिइएको हो। बाँकी रहदानी पनि सम्बन्धित पालिका मार्फत सेवाग्राहीको घरसम्म पठाइसकिएको कार्यालयले जनाएको छ। जिल्लाका सबै स्थानीय तहमा यो सेवा विस्तार गरिएको छ। मधेसमा भएको दंगाका कारण स्थगित त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकायको एनडीएस प्रथम सत्रको परीक्षा भदौ 15 गते हुने भएको छ। गत साउन 15 गतेका लागि तोकिएको मास्टर अफ बिजनेस स्टडीज एनडीएसको बजार व्यवस्थापन विषयको परीक्षा मधेसका केही परीक्षा केन्द्रमा स्थगित गरिएको थियो। त्रिभुवन विश्वविद्यालय डीएन कार्यालयका अनुसार स्थगित परीक्षा भदौ 15 गते बिहान 11:30 बजे यस अघि तोकिएकी परीक्षा केन्द्रमा सञ्चालन हुनेछ। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रंगमञ्च मुफसलका कलाकारको कमाईको माध्यम बन्दै
6: नाटक गरे बापत सबभन्दा बढी पैसा दिने संस्था हाम्रो संस्था हो नेपालमा। म सगौरव भन्न चाहन्छु, यो चाहिँ कर्णाली थिएटर, कर्णाली थिएटर सबभन्दा बढी पैसा हो। पैसा आएको बेलामा हामी आर्टिस्टलाई सबभन्दा बढी पैसा दिन्छौँ, होइन? काम आएको बेलामा हामी सबभन्दा बढी पैसा दिन्छौँ। यसमा कुनै जालसाजी हुन्न, यसमा कुनै केही समस्या छैन, किन भन्दाखेरि आर्टिस्ट जिउँदो रहन्जेल मात्रै आर्ट रहने हो।
0: म फसलमा रंगमञ्चको रंग, युवाको उमंग, शनिवार विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरी मात्रै दोष्टिन्छ।
7: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना देखाउँछ हो सुनेको, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने प्लस सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुने, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुने, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकिलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास चाहिएको छ।
7: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
4: बाल विवाहको छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार संस्था निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र उमेर सामुदायिक रेडियो उदयपुर।

0: 6, Lambda Vim Branco, Wi-Fi 6, Lambda Vim Sangha, Utkrishta Jivan Pradhan Karne, Dish Havan Internet, Something, Internet TV, The Only Seva Haru Sajire Bhim Singh Karne, Inter Daily Self Care App, My Dish Havan App. सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएम ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिबारमा विशेष मफसलमा थिएटर अब मनोरञ्जन मात्रै होइन युवाको आकर्षण र आय आर्जनको नयाँ माध्यम बन्दै गएको छ। मञ्चमा कला देखाउनेदेखि त्यसैबाट आमदानी गर्ने यात्रामा कर्णालीका युवा पनि अघि बढ़िरहेका छन्। रंग कर्मको सम्भावना चुनौती र अवसरबारे कर्णाली आर्टका संचालक तथा कलाकार हीरा नेपालीसँग साथी कृष्ण शर्माले कुराकानी गर्नुभएको छ।
2: एकदम संघर्षको बेलामा नाटकमा छिरे, नाटकमा छिरिसकेपछि मेरो मलाई लभ भयो त्यो नाटक, त्यहाँबाट बाहिर निस्किनेसँगै मेरो कुनै पनि प्रयासै रहेन। त्यसपछि अहिले जाँदै गर्दाखेरि चाहिँ तपाईँको अनि त्यसैमा एकदम एक्टिभली काम गरिरहेको छु। जीविकोपार्जन भनेको चाहिँ कस्तो खाले जीविकोपार्जन भन्ने कुरा पनि हुन्छ है। राम्रो ठाउँमा बस्ने कि राम्रो गाडी चढ्ने कि होइन, ठिकठिकैको जिन्दगी चलाउने कि ठिकठिकैको खानपिन खाने कि होइन, सुरु नखाँदाखेरि पनि कति पैसा घट्छ होइन, रक्सी नखाँदाखेरि पनि कति पैसा घट्छ नि त आज जिन्दगीमा होइन। म त्यसरी लिन्छु मेरो जिन्दगीलाई होइन, मैले एकदमै मिनिमलिस्टिक एप्रोचमा मेरो जिन्दगीलाई चलाइरहेको छु, एकदमै कम पैसा खर्चाउने जिन्दगी बनाइरहेको छु। खर्चसँग सम्झौता गरेका छु, मेरो सिर्जनालाई चाहिँ बढी प्राथमिकता दिएको छु, मेरो उद्देश्यलाई सबभन्दा बढी प्राथमिकता दिएको छु मैले। त्यो भयो। अर्को कुरा चाहिँ जीविकोपार्जन, तपाईँ संसारमा सबै व्यवसायहरू आफ्नो व्यापारीहरू व्यवसायहरूले आफै निर्माण गर्दै आए र त्यसलाई मार्केटिङ गर्दै आएका हुन्। कसैले मलाई नाटकको व्यापार बनाइदिने छैन, मैले आफै संघर्ष गरेर त्यसलाई चाहिँ के अरे मेरो जीविकोपार्जनका लागि एभल मार्केट बनाउनु छ मैले यहाँ कर्णाली प्रदेशमा। हामी त्यही भएर सुर्खेतमा आएका छौँ। हामीले मुगुमा पनि तपाईँलाई एउटा कुरा सुनाउँछु, नेपालमा

0: एउटा एनजीओको कुरा त भएन सर्जन अब दर्शकले अर्थात हेर्ने मान्छेहरूले पैसा तिरेर हेर्ने चलन छ कि छैन
1: हामी बनाउँदैछौँ त्यो कर्णालीका लागि एकदमै चुनौतीपूर्ण छ हामी बनाउँदैछौँ त्यो एकदमै निकै राम्रो बाटोतिर गइरहेको छ
0: त्यो सम्भावना कतिको देख्नु
1: छ हामी बनाउँछौँ हामी चाँडै बनाउँदैछौँ यसलाई
0: चुनौती के छ यसमा
1: चुनौती धेरै छन् तर चुनौती कर्णाली त यसै पनि चारैतिर चुनौतीको चाङमा छ तर सम्भावना सबभन्दा बढी छन् यसका किन धेरै सम्भावना छन् तपाईँले यहाँ च्यापसल खोलेर मात्रै धेरै बिजनेस गर्न सक्नुहुन्छ होइन केही पनि गरिएको छैन कर्णाली केही पनि छैन एउटा राम्रो प्रिन्ट गर्ने ठाउँ छैन कर्णालीमा होइन सम्भावना त छ नि यस्तो बेलामा हामीले सम्भावना मात्रै हेर्दै गयौँ भनेपछि त धेरै राम्रो बाटोतिर जान्छौँ जस्तो लाग्छ
0: यहाँले अघि अनौपचारिक कुराकानीमा पनि झन्डै 20 वर्ष भयो मेरो कलाकारिताको यात्रा भन्नुभएको थियो होइन अब तपाईँको यो जुन यो कलाकारिताको यात्रा छ यो यात्राको बीचमा अहिलेसम्म गरेको नाटकमा सबैभन्दा बढी तपाईँलाई नै रुचाइएको तपाईँले नै रुचाउनु भएको होइन सबभन्दा बढी मन परेको क्यारेक्टर त्यो हेर्न मिल्छ तपाईँले भन्न मिल्छ त्यो कुन छ
1: त्यो अहिले म एउटा भनिदिन्छु मलाई चाहिँ यो तपाईँले यो प्रश्नमा चाहिँ 2065 सालमा हामीले एउटा नाटक गर्यौं त्यो नाटक कर्णाली दक्षिण बग्दो छ भन्ने नाटक त्यसमा मैले लिड क्यारेक्टर गरेको थिएँ सुनिल पोखरेलले निर्देशन गर्नुभएको थियो र गुरुकुलमा 2065 सालमा नाटक भएको थियो यो नाटकले विशेष गरी कर्णाली द्वन्द्वबाट लामो द्वन्द्वबाट ग्रसित कर्णाली जहाँ फुल पुलिसका काटिएका छन् जहाँ भवनहरू भत्काइएका छन् त्यो पछिको ट्रान्जिसनमा हामीले नाटक गरेका थियौँ 65 सालमा चाहिँ 64 सालमा संविधान सभाको चुनाव भयो त्यसबाट संविधान बन्ने एउटा पूर्व तयारीमा छ त्यतिखेर हामीले नाटक गरेका थियौँ हाम्रा विकासका सम्भावनाहरू भर्खर खोलिरहेको थिए र हामी कस्तो थियो भने चुइने टिमको टावर भित्र स्कुल पढिरहेको विद्यार्थीहरू झुलुङ्गे पुग्तर त्यहाँ ट्विन गरेर पोल्लो डाँडामा स्कुल पढ्ने विद्यार्थीहरूको कथा लिएर हामी नाटक काठमाडौँमा गएका थियौँ एउटा यस्तो कथा थियो जहाँ चाहिँ एउटा मान्छे भिडबाट खस्छ र त्यसलाई बोकेर के अरे एयरपोर्टबाट नेपालगञ्ज लैजाउँ भन्दाखेरि चाहिँ त्यहाँको टावरको मान्छेले के भन्छ सपोर्ट प्लेन आउन आए पनि तिमीहरू जस्ताहरू गरिबहरूलाई हुन्न यहाँ हुन खानेहरूलाई हो यो प्लेन भने तिमीहरूले त हिँडाएर लिनुपर्छ भन्ने यस्ता वाक्यहरू चाहिँ हामीले राखेका थियौँ त्यसले के गरेको थियो भने नेपालमा नेपाली रंगमञ्चलाई चाहिँ कर्णालीको नाटकले चाहिँ एउटा ठूलो मार्केट दिएको थियो नै विकासको सन्दर्भमा 65 सालमा हामीले नाटक गर्दाखेरि तपाईँको 69 सालमा मुगु जिल्लामा गाडी उद्घाटन भएको छ डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाखेरि उद्घाटन 69मा गाडी पुगेको छ त्यो हाम्रो लागि सबभन्दा ठूलो हर्षोल्लासको समय थियो एउटा नाटकले पनि विकासमा कत्रो ठूलो असर पार्दो रहेछ भन्ने कुराको एउटा ग्रेट इक्जाम्पल चाहिँ त्यो हुनुहोस्
0: एउटा त्यो खालको माहौल भन्ने त्यस पछाडि
1: एकदमै ठूलो देशको तत्कालीन बहालवाला प्रधानमन्त्री पूर्व प्रधानमन्त्रीहरू प्रधान न्यायाधीशहरू प्रधान सेनापतिहरू सबै त्यो नाटक हेर्नु भएको थियो र नाटकमा आएर चाहिँ रुनु पनि भएको थियो कर्णालीको एक्चुअल कथा यो रहेछ हामीले चाहिँ भनेको चाहिँ अर्कै रहेछ भनेर चाहिँ उहाँले चाहिँ भन्नुभएको थियो इन्टरभ्यूहरू दिनुभएको थियो त्यसमा चाहिँ मैले बोलेको एउटा डायलग थियो त्यो म चाहिँ रिपिट भन्न चाहन्छु
0: सर कृपया भन्न सक्नुहुन्छ
1: यस्तो भन्छ त्यो मैले भन्ने क्यारेक्टरले के अरे उसमा एयरपोर्टमा छौँ हामी एयरपोर्टमा छौँ त्यहाँ एयरपोर्टमा चाहिँ मैले बोकेर बिरामीलाई बोकेर ल्याएको छु म टावर सुन्न जाँदाखेरि के भन्छु भने ओ साथ ऊ आइपिएल नआला कि नआला साथ भन्छु त्यसले भन्छ आउँदैन कति खरखर गरे अहिले मान्छेले बिहानदेखि हेर किन ऊ अरे आए पनि तिमीलाई दिने हो र टिकट त हुने खानेहरूको लागि हो भन्छ अनि मैले सोध्नु कन्ट्याक्ट गरे कन्ट्याक्ट क्या कन्ट्याक्ट हाम्रो रगत र पसिनाले बनाए एयरपोर्ट हो हामीले डोका रोटा खाएर बनाए एयरपोर्ट हो क्या के अरे बाले बनाए एयरपोर्ट हो हामीले बनाए एयरपोर्ट हो हामीले बनाए एयरपोर्ट हाम्रो बिरामी पनि बिना पाउँथ्यो पाइँदैन भने हामीले बनाएर के काम भयो त भनेर फर्काउँछु त्यहाँ होइन अनि त्यस्तो कामहरू चाहिँ हामीले गरेका थियौँ
0: उनीहरूले दक्षिण बग्दो छ हजुर भित्रको एउटा यो अंश हो
1: एउटा सानो पार्ट त्यो सबभन्दा पावरफुल थियो
2: 24 वर्षपछि हेटौडा कपडा उद्योगमा फेरि चल्यो लुङ पुनसञ्चालनको आशा जागेको छ भूमि समस्या समाधानको गति सुस्त 12 लाख भन्दा बढ़ी लागतमा 10,000लाई मात्रै लाल पूर्जा वितरण गरिएको छ स्थानीय सरकारले सहयोग नगरेको समितिको आरोप छ मधेसमा स्थगित एनडीएस परीक्षा भदौ 15 गते सञ्चालन हुने भएको छ मधेसका पुराना शक्ति फेरि एकै ठाउँमा नयाँ मोर्चाको घोषणा गरिएको छ राजनीतिक अस्तित्व जोगाउने प्रयास मात्रै रहेको विज्ञको टिप्पणी छ बैतडीमा 178 जनाले घरमै राहदानी पाएका छन् माघ पूरा नभई भदौ 12 गतेदेखि सत्याग्रह गर्ने मोहन मनोहराका सुकुम्बासीको चेतावनी छ र जापानमा टाइफुन डल्फिनको प्रभाव 5 जना घाइते 14,000 घरमा विद्युत सेवा अवरूद्ध भएको छ भोलि र पर्सि भारी वर्षा र हुरीको चेतावनी जारी गरिएको छ आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 24 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ।

0: Rádio Solu é
1: Solu FM 101.2 MHz उज्जवल भविष्य को लागि हाम्रो अभियान
2: Sunshine. Studio time. The studio time.
3: It's 8 p.m. Rasko 8 baje.
1: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलमा तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्गुन नगर पालिका 5 सोलु कुम्बु
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CNN
4: बाल बालिका को स्वस्थ भविष्य को लागि संतुलित र पोषिलो आहार अत्यंत आवश्यक छ बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस् दूध अंडा मासु दाल हरियो
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Vino.fm and the Vino Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
5: The BBC World Service, right here on Vino.fm and the Vino Radio app.

0: साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाउनुहोस्। चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौं।
1: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
0: स्वस्थ बालबालिका समृद्ध परिवार समुन्नत नेपाल
1: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: खानेकुरा त सधैँ दिन नखान्छ त होइन मेरो बच्चा किन दिन कमजोर।

सूचना सूचना पोत देखिए यदि तपाईको बस्तीमा जन्मसार पोल्टारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे कुनिपा नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसुनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लगी संपर्क नंबर 9852555768 अंक 9852555768।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा दिउँसोकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रमण स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
1: समयमै महसुल गर, उचाइ भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारा सन्देश।

Oh,

जहाँ तुम्हें मिलता है।

주님의

I'm not afraid.

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को वर्ण संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा 37/17/83/84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
1: भर्ना म्याच 2083 साल साउन 1 गतेदेखि 12-31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भरिने 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-51-01-056, 98-41-63-53-37 र 38-25-56। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस कल्लेरी सोलुखुम्बु।
2: राणा देश विघन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई सकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउन्।
2: देश विघन र ओसार पसारबाट बचौं, सिप सिकाउं र स्वदेशमै आत्मनिर्भर बनाऊ। राणा देश विघन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
2: Thank you.

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झाउनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटो गुण व्यवहार दबाव कर्काप वा सुसचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 वा प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आम जीवन।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा योजना जारी सन्देश।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पनि जानु?
1: हो नि हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: नहीं त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: शहरमा मात्रै होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।

0: का सभी को सरोकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका मधि हमें कने दुर्व्यवहार कानून दंडनीय मिलेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँकतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा युथ नेपालद्वारा योजना सन्देश
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
1: डिप्रेसन मदिरा लागु औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोग्ने शिकार निरन्तरको सफलताले मन खुस नहुने बिमारी माथि पर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने वासपन नलाग्ने आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सा भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँच्यो अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जन सन्देश
2: पर्दैन आमा केही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
3: बर्खाको बेला छ अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
2: है बल्ल सम्झे सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउनु झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुनु भनेर मिसले भन्नुभएन
2: भन्नुभयो नि मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
3: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
4: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
0: नेपाल सरकार

0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
1: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैन नि सक्दैन अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भन्नु त
2: अङ्कल अङ्कल आउनुहोस् म आजलाई बाटो काटिदिन्छु
3: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
4: समस्या सरु नै हुने दाई तपाईँ हाम्रो सोचमा छ
0: म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
4: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
6: श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
7: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
7: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
6: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
7: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
6: कहाँ जाने दिदी उपप्रमुखलाई नमस्कार उपप्रमुखज्यू
8: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
9: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँ पारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
8: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नुभयो हामी त बाटो बनाउनै भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ
7: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू
8: बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
7: अब यतिकै छोड्नुहुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
6: अनि के गर्नु त अब म त निस्किसक्नु हो अब यसो गर दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
10: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं।

I'm not going to be able to do that.

0: ਜਿਹੜਾ ਸਾਡਾ ਸ਼ੋਕ
1: ਅਭੀ ਸੋਚੀ
0: ਖੁਸ਼ੀ ਕਿਆ ਆਏ ਦੋਸਤੋ ਇੱਕ ਪੱਤੇ ਆਏ ਸੀ ਰਮਨ ਸਾਮਾਜਿਕ ਸੰਘਰਸ਼ ਮਾਹੌਲ ਨੇ ਇੱਕ ਪੱਤੇ ਨੂੰ ਪਹੁੰਚਦਾ ਮਿੱਥੇ ਬ੍ਰਾਹਮਣ ਸੂਚਨਾ ਹੋ ਸਕਦਾ ਇਸੇ ਨਾ ਆਖੀ ਨਾ ਉਸਨੇ ਜਲਦੀ ਨਹੀਂ ਆਇਆ ਸਨ
1: ਮਿੱਥੇ ਬ੍ਰਾਹਮਣ ਪਹੁੰਚੇ
0: ਕਿਉਂ ਤੁਹਾਨੂੰ ਖਾਤੇ ਲੋ
1: ਖਾਤੇ ਲੋ
0: मिथ्या सूचना आपने ठा नई नपा क्रा लेखने वा फैलाउने क्रा हो भ्रामक सूचना जानी जानी नियतवश आपको फायदा वा स्वार्थ का लगी फैलाउने गलत सूचना हो यस्ता सूचना ने समाज भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढ़ाउँछ र अविश्वास सृजना गर्छ
1: त्यसो भए त यस्ता सूचना शेयर गर्नुहुन्छ
0: भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो पनि गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
0: खै जन्म दर्ता दिनुहोस् त
4: जन्म दर्ता गरेको छैन नि म्याडम
0: ल जन्म दर्ता नभए त विद्यालय धर्म हुँदैन नि
4: मलाई त थाहा नै छैन
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र रहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
5: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन
6: मरेको के हो
7: हेर त रगतै रगत भयो श्यामो त त्यस्तो हेर्न नि सक्दिन
6: कस्तो जेब्राको बाटो बाटो काट्नु पर्ने खराब दिन बाटोको बाटो काटेको
7: हेर त धन्य भन्ने तिनीहरूले मोटरसाइकल चलाउनु बाँच्यो बाटो काट्ने मान्छे मरिदियो कि बाँच्ने हो केही ठेगान छैन
6: जेब्राक्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त
7: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
6: डाँडा पखालाले धेरै दुःख दियो तिमी भइसक्यो निको भएन डाक्टर
0: अनि के खानु भएको थियो र अब आर्तिनु पर्दैन उपचार हुन्छ
6: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
0: झाडा पखाला दशा होइन यो त फोहोरको कारण हुन्छ घर वरिपरि सफा राख्नुपर्छ चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सबै खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
6: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
0: म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
6: हजुर
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्की गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ। पानी उमालेर पिउनु, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ। त्यसले छाया पखालाबाट बस्न सकिन्छ है त।
5: नेपाल सरकार विज्ञापन हो। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार विज्ञापन हो।
8: यता नआऊ है, तलै बस, छाचुक नगर। आज कति दिन रे?
9: तीन दिन भयो।
8: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
9: केही हुनु सुन नहुनु होइन कि, सफा गरी भइहाल्यो नि।
8: जेसुकै भन, म छाउँजेल चाहिँ चार दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
9: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा छुनु नदिनु, यी सबै विधिहरू। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि, पहिलाको जस्तो छैन अहिले।
10: हो, तिमीले ठिक भन्यो बुहारी। महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, मुन्जन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
8: हो भ, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
2: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। नमस्कार सुनिका दिदी।
11: नमस्कार नमस्कार। दुईजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
12: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
11: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
12: हो त, हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
11: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छिमेकका अरूलाई पनि बताउनुपर्छ।
2: नेपाल सरकार विज्ञापन हो।

0: विवाह का लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्छ।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनुको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछ, यो भन्दा ठूलो उपहार अरू के

0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्नु होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौं। तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर

0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, दुम्ब बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, न्यूज देखाउने तथा तथ्य दंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्ड

0: खाने बिसारी प्रयोग नगरे हाम्रो बारीमा हुँदैन किरा लाग्छ हाम्रो त परियो नि.
1: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ. यसका धेरै विधिहरू छन्. यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ.
0: हस् नानी, मैले बुझेँ. म परम्परा

0: Sanchez. Surya Sun, the studio time.
1: It's 9 PM, Ratko Novadu.
0: Time Cheku Satna, New Star Digital Color Lab, Tata Zwanamai Offset Press, Solu Dukumadaga Palika Pass, Solu Kumbu.
2: हाम्रो के व्यवस्था पक्रिनु भएको सर
3: बाल विवाह गर्न अपराध हो भन्ने
2: थाकिन तपाईहरुलाई के दोष छ भनेर हुन्छ
4: हामी त जन्ती गएका त हैन सर
2: त्यही त कुरा बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
5: तिनकै बाबुआमालाई पक्रिनु न सर
2: हामीलाई छाड्दिनु तिनका बाबुआमा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
4: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ गर्न एक पटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लाउनेदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुपै लागेर बस्नु
6: बाल विवाह नियन्त्रण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश बाल बालिकालाई लागू औषध दुरूपयोग प्रतिबन्ध लागू औषध सामाजिक अपराध हो कुनै कसैले प्रयोग नगरौं बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राख्नु बाल बालिकाको सुरक्षामा ध्यान दिनु लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिनु बाल बालिकासँग नियमित संवाद गर्ने गरौं बाल बालिकालाई घरमा माया र समय दिने गरौं विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा सारी सन्देश
8: सत्ताज बालेर जाऊ
9: पर्दैन आमा केही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
8: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भर बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
9: है बल्ल सम्झे सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने सुत्नु अघि ओछ्यान टकट्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
8: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुनु भनेर मिसले भन्नुभएन
9: भन्नुभयो नि मिसले त घर वरिपरि बुलहरू पुर्ने र ताल तलै या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
8: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
10: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
11: नेपाल सरकार विज्ञापन
12: आइया भनेर पो बसेछ त बिरामी हो क्या हो
13: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
12: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एड्रेस डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
13: हो र के डेन्टल रे
14: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत्कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु
13: हाम्रा सेवाहरू
14: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने मधुकै दाँत निकाल्ने दुखेको दाँतलाई मधुक्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झुक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
15: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
16: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अक्षेत्र उद्योग

0: सत्संग भवन को बीच में प्रोपाइटर श्रीराम सहनी संपर्क 9821129990 र 9746583487।
1: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदे
2: होइन के भन्नु भएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
1: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भन्नु त
3: अङ्कल अङ्कल आउनुहोस् म आफूलाई बाटो काटिदिन्छु
4: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
5: समस्या सरी नै हुनु भाइ तपाईँ हाम्रो सोचमा छ
1: म अलि आदेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
0: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
5: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
6: सवारी साधनको हिन्दी त्रिपूर्ण सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ। प्रदेश सरकार आन्तरिक मामिला तथा कानून

Yeah.

0: जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि अनि महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने चुनाव छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिना मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्सको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न खेती गर्न ध्यान बनाउन उकेर लगाउन धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काफी दस कटर समेत उपलब्ध छ
2: ओखा झुन्डा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता खोप मल्टिटल कोच सर्भिस काली सिद्धि चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखा झुन्डा फोन 0375902222 98528820222 साथै 98010208095 मुस्कल गर्नुहोस् मद्दतै तपाईँलाई फोन आउनेछ
3: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ आज हामी पहिलो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
4: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
3: ल पहिरोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
4: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
4: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
3: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोप गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
3: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यानै नभए के धन के
5: नेपाल सरकार विज्ञापन
6: यदि तपाईँको बस्नामा चौसा पोतारा घुमको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुणे स्थापना केन्द्र एसआरडीसी काफ्री भूमिका नगरपालिका 11 प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव लिन सक्नुहुनेछ भने साथै विपन्न गरिब परिवारका लागि उपचारमा विशेष छुटको हुनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98052558 अङ्कमा 9853055768
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने न्यूज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
7: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन
8: नेपाल विद्युत प्रा प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना
9: संपूर्ण विद्युत उपभोक्ता महानुभावहरू में विद्युत सुरक्षा तथा चेतनामूलक संदेश को सूचना जारी
8: विद्युत का पुल तार ट्रांसफर्मर तथा अन्य विद्युत संरचन सभी टाड़ा रहोस भूजे को हाथ के विद्युत सामग्री न छूनहोस बाल बालिका विद्युत जोखिम बचाहोस विद्युत सेवा निरंतर और भरपर्दो बनाने आपको विद्युत महसूल तोक समय भुक्तानी गर्नुहोस् याद राख्नुहोस् 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ
10: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अपरोध निम्त्याउँछ चोरी देखिमा कानून कार्यवाहीको हुन्छ पुलमा आगो लागेको तार नेत्रीको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युत जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्
8: थप जानकारीका लागि सम्पर्क नम्बर कार्यालय प्रमुख 98-52-85-32 प्राविधिक प्रमुख 98-52-85-27 सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03
10: समय नै महसुल गर उचालो भविष्य निर्माण गरौं नेपाल विद्युत प्राधिकरण द्वारा जनहितमा सारी सन्देश

0: विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सकिन्छ।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटाकेटी सबैको सानो खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन।
3: कुमु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको गर्ने सम्बन्धी सूचना।
4: गत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
3: भर्ना कार्यक्रम हुने मिति
4: भर्ना म्याच 2083 साल साउन 1 गतेदेखि 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल मंसिर मसान्तसम्म।
3: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01056, 9841-63-33 र 0385-20456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस कल्लेरी सोलुखुम्बु।
5: के भयो? के पो हल्ला खुल्ला भयो?
6: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
5: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको युवाको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
2: विकासका नाममा विनाश नमिन्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
8: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाईँ सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन तत्काल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बस्ताउनु। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक रहरूबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल हुनेछ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्लागरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष लागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनुभयो। ट्राफिक नियम सड़क चिन्ह
9: दिवस गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। यी रिक्सा सम्बन्धी तपाईँ यी रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा यी रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र निभाएर सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
10: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा

0: स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
1: निराशा बढ्नु खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन हो होइन यता छ गीत गाउँदै कता होइन
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढै नहुने रहेछ
0: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चलेको हो भने म बताइदिन्न है
2: मेरो त मात्रै यही हो जापान जाने कुन इन्स्टिट्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
0: अब चिन्ता नमान ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चेकमा जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
0: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण पनि गरिन्छ यसका साथै कमर्स ल्याएका वा कम सिपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति छिटो हुनुहुन्छ
0: सुनेका छ यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहालेका छन्
2: ल दिदी म त हिँडेँ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र घरपट्टि जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाँडै केएल टावर 6 तल्तमा काठमाडौँ सम्पर्क
0: 98550179
3: र 01592 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ
4: यता नआउ बुहारी तलै बस छाचुक नगर आज कति दिनले
5: 3 दिन भयो
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
5: केही हुनु छुनु नहुनु होइन कि सफा गरे भइहाल्यो नि
4: जेसुकै भन म 6 दिन चाहिँ 4 दिन चाहिँ बाँड्नुपर्छ है पछि जेसुकै गर
5: महिनावारी भएको बेला खानु नदिनु भन्छ वा पूजा कोठामा जानु नदिनु केही कुरा सुन्नु नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
6: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक मुन्जन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
4: ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ
3: नेपाल
0: सरकार विज्ञापन बोर्ड

विशेषज्ञ आजकल आफ्नो दल यतिका प्रति विगत तीन दशकदेखिको सुन प्रसार यतिका प्रकिन्दा कार्पेटको पछाडि यतिको लोगो हुनेमा बिर्सनुहोला यतिका भेट कार्पेटको शीर्षा

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड की मोटरसाइकिल तथा स्कूटर अब उपलब्धता को नियंत्रित में
2: हुंडा का विशेषता
3: जापानीज उच्च प्रहरी उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाऊ र भद्भदो
3: अफ रोड का लागि पनि उपयुक्त
2: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको
3: सब उम्र समूह कर्मचारी तथा व्यवसाय प्रयोजन का लागि पनि अति उपयोगी
2: हाम्रा सेवाहरू
3: उखलढुङ्गा खोटाङ को डिजिटल बजार बाटै फाइनेंस को सुविधा सहित हुंडा का सब मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
2: जुनसुकी मॉडल का जेन्युइन पार्ट्स का साथ ही सर्विसिंग सेवा
3: एक्सचेंज को सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निःशुल्क दिइने
2: अनलाइन बाट बुकिंग गरी भुगतान गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ
3: उपलब्धता को लागि आधिकारिक विक्रेता होम मल्टीपर्पज सर्विस प्रणाली सिद्धिशरण नगरपालिका 11 गुरुमारी भुजान उपलब्ध
2: सम्पर्क नम्बर 037590222 9852880222 र 9842880300
4: आज त तिमी धेरै मर्नु थकी देखिन्छौ के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोसी ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् बुढो मैले त सोचेकै छैन त्यो घरभित्रका सामान्य कुरा होला नि भनेर
5: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यो हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइन नि घरेलु हिंसा हुन् अपराध हुन्
4: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
7: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ
0: नेपाल सरकार विज्ञापन हो
4: मेरो त हात खुट्टा अरुणमा झिमझिम गर्छ पिलासले भुजान बनायो मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
8: ए दिदी मलाई पनि ग्यास्ट्रिक भन्ने तनाव छ थाकेर हिरान भए पनि हिँड्ने नगरी रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी अनुसन्धानमा हुन्छ होइन त त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेर पनि हुन्छ हामीसँगै सँगै जाउँ
7: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला नस कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आन्जी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आन्जी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 038520129 98343789682 98 24 74 17 18 98 43 43 69 96 र 98 61 23 14 72 अंजी औषधालय सोलो दुदकुंड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नंबर ओडा कार्यालय केही अगाडि।
9: नमस्कार सेविका दिदी।
10: नमस्कार नमस्कार।
9: बुझिसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
10: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो मानि पनि लान्छ नि।
9: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
10: हो त, हामीले बच्चाको नामसँग जुराइसक्यौं नि दिदी।
9: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ। हटुरीका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चाहे तत्तै पाउनु। ओह, अब सामान काठमाडौँ जानुपर्ने हो कि क्या? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुमा सबै थुक पाइन्छ त।
11: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसकेँ हौ।
9: नसुनु बहिनी, सुनि दुकुन्द नगरपालिका ओडामिलो 5 भएको शान्ति स्टोर एन्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खुसी त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। म त ढुङ्गा खोज्दा बेल्टा मिले जस्तै भयो नि दिदी।
12: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुकुन्द नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर गुरूकुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुकुन्द नगरपालिका 5 सल्लेरी सुरु।

0: বাথরুম প্রদূষণ নিয়ন্ত্রণ তিনি বর্ধন বাথরুম সংরক্ষণ করে জীবন রক্ষা করেন।
1: আন্তরিক মামলা তথা কানুন মন্ত্রণালয়ে কুর্তি পুলিশ দ্বারা জনহিত জারি সন্দেহ।
0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने नभराइ भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको विवरण अनुरोध गर्दै उक्त रकम आफ्नो कालोसाथी तपसिली नीति अनुसार सम्बन्धित बैंकको भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने नभए भने आफ्नो कागजसाथी सम्बन्धित पैसा भुक्तानी लिने नआएको खण्डमा उक्त पुस्ताको रकम सम्बन्धित पोषिका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98/97/97/63/97/104 सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुम सोलुखुम्बु। दिदी आज भोलि मेरो सुमनलाई के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ बिग्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जमा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइ दिनु पर्यो यो त माघौँसो कोलकातामा बस्नु जस्तो लक्ष्य त कतै माघौँसो त भाइ के भनेको तिमीलाई भाइजी भन त
2: खै दिदी के हो मेरो साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे मैले पनि मैले भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाप्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको सबै छार्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएकी छ प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
2: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर
0: मानिसमा लग सृजना गरी धुनचोटी तुल्याउने वस्तु वा पदार्थ नागु पदार्थ वा नगुण सक्यो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु शक्ति प्रयोग प्रसार प्रसार रोगका प्रभावित रूपमा जोड दिउ स्वस्थ जीवन लागू औषध बुक्का समाज भिडभाडका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी छ।